0: डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै। सम्पर्क फोन नम्बर 082-5902-222।
3: न्यू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्डा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
9: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
8: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
8: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
8: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
13: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
14: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू
12: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, वराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98438-30153 र 98649-41944।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू
23: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
22: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
22: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
24: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97492-64643 र 98578-53825।
27: भर्ना सम्बन्धी सूचना।
28: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
27: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 4780 92 83 र 97625226286।
1: सीता के भयो तिमीलाई? घुम्चेर बसेछु।
2: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
1: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 30 गते मंगलबार, सन् 2026 जुलाई 14 तारीक असार कृष्ण पक्षको औंसी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन।
0: काया कैरन शुरू गरौ मुख्य खबर का शीर्षकहरूबाट।
1: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने। नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता, सड़क पूर्ण रूपमा अवरूद्ध।
0: बढ्न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22%, बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
1: 100 नम्बरका 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्रै सीमित, भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
3: हामी सबैलाई सँगै जोडेर लानु पर्यो। यो स्टन्ट भयो, यस्तो स्टन्टले चल्दैन। फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो, उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो। त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढ़िन्छ, राम्रो ठाउँमा पुगिन्छ होला।
0: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा, युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
1: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा

0: बेचर को बानी लागि सकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पताल सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला शुरूमा लगातार जसो परेको पानी र अवरूद्ध सड़क बारेको खबर। बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ। गैराती देशको सुदूरपश्चिम बाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो। बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा बागमतीको चितवनमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन भएको छ। तनहो, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ। हिजोदेखि लगातार पानी परिरहेको हो र पानी पर्ने क्रम रोकिएको छैन। अहिले पनि काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। आज र भोलि पनि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना यथावत छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
6: यसैबीच लगातारको ठूलो वर्षापछि नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रूपन्देही नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडौँका लागि छुट्ने यात्रुलाई चितवन भन्दा अगाडि नबढ़न अनुरोध गरेको छ। निरन्तरको पानीका कारण मोगली नारायणगढ़ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सड़क अवरूद्ध हुँदा बीच बाटोमा अल्पत्र परेका एम्बुलेन्स लगायत अन्य गाड़ीहरूलाई पहिरो हटाएर गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म यस सड़क खण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ। यसैबीच आपतकालीन सहयोगका लागि नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 1144, जिल्ला आपतकालीन केन्द्रको 1234 तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
5: यस्तै अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनीको राजमार्गको कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि तातो पानी नाका अवरूद्ध छ। नेपाल चीनबीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका 2 कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि हिजोदेखि तातो पानी नाका ठप्प बनेको हो। अस्ति आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इको क्षेत्रको सड़क खण्डमा 2 मिटर सड़क भाँसिएपछि गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको छ। सड़क भाँसिएका कारण आवागमन रोकिएपछि सड़क डिभिजन कार्यालय चरीकोटसँग समन्वयमा खुलाउन र पहिरो पछ्याउन काम भइरहेको भोटेकोशी गाउँपालिका 2 वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ। सड़क अवरूद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै आजको नागरिक दैनिकले सानो वर्षा हुँदा पनि काठमाण्डुका सड़क जलमग्न हुने गरेको खबर छापेको छ। हरेक वर्खायाममा यो दोहोरिरहने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाण्डुको 3 कुने, माइतीघर, मल, मित्र पार्क, पुतली सड़क, त्रिपुरेश्वर, भोटेबहाल, अनामनगर लगायतका क्षेत्रको सड़क जलमग्न हुन्छ। सड़क विभागका कर्मचारीका अनुसार भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाण्डुका सड़क जलमग्न हुने गरेका छन्। यसको पहिलो कारण हो सड़क विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोड़िने मंगाल। वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमती लगायत नदीको बहाव क्षेत्र अर्थात पानी बग्ने क्षेत्र

0: चाहिएको र ती क्षेत्रले पानीको बहाव फेक्न नसकी सड़क तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको विज्ञहरू बताउँछन्।
1: वस्तु तथा सेवा खरीद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि दर पछिल्लो महिनामा उकालो लाग्न थालेको छ। यही क्रममा गएको जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको राष्ट्र बैंकले जनाएको छ। गएको आर्थिक वर्षको जेठको तुलनामा यो वर्षको त्यही अवधिमा मूल्य वृद्धि दर 2.5% बिन्दुले बढ़ी हो। गएको वर्षको जेठमा यस्तो मूल्य वृद्धि दर 2.72% थियो। 2082 असारदेखि मंगिरसम्म मूल्य वृद्धि दर 1.2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ़न थालेको मूल्य वृद्धि वैशाखमा 5.04% पुगेको थियो। जेठमा थप आकाशिएर 5.22% पुगेको हो। पछिल्ला महिनामा मूल्य वृद्धिको चुनौती बढ़दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। आपूर्तिजन्य कारणले मूल्य वृद्धिमा दबावमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल सिन्हाले स्वीकार गर्नुभएको छ। एक हप्ता अघि मौद्रिक नीतिसँगै जारी वृहत अर्थतन्त्र सम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख भए छै पछिल्ला महिनामा आपूर्तिजन्य कारणले मूल्यमा केही दबाव देखिएको उहाँले स्वीकार्नुभयो। बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढ़िरहेकाले बजारमा निक्षेप बढ़ेको छ। यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। मौद्रिक नीतिमा जारी नीतिगत व्यवस्था कार्यान्वयनमा आएपछि तरलता विस्तारै उपयोग हुँदै जाने उहाँको भनाइ छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गएको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 4.95% र गैर खाद्य तथा सेवा समूहको 5.37% छ। 2082 जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 0.54 र गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि 3.94% रहेको थियो। तर दाल तथा गेडागुड़ी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक 0.93% घटेको छ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: It's a goal!
2: Team Star Goal! Harek World Cup say, yo World Cup ni garo celebrate! Mini Sabai Generation! Team Star TV Karib Garna Paun Host, 32% Samma ko cashback! World Cup 2026 ko TV Season Pass, ra 1 barsha ko net TV Pack! Sartharu lagu hune chan! Team Star TV, uhi celebration, Harek Generation!
3: Team Star for a complete home.
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क.
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, नारायणगढ़ मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध, इको सड़क भाँसिँदा तातो पानी नाका ठप्प, सानो पानी पर्दा पनि काठमाडौँ जलमग्न हुने सधैँको समस्या, बढ़न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22% लगायतका खबर प्रस्तुत गर्यौं.
6: अब बाँकी प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन हुँदा देशभित्रै रोजगारी सृजना, युवालाई स्वदेशमै अवसर र वैदेशिक पलायन घटाउने प्रतिबद्धताले ठूलो अपेक्षा जगाएको थियो. सरकारले रोजगार सेवा केन्द्र रूपान्तरण, एकद्वार व्यवसाय प्रणाली, रिमोट वर्क नीति र सी पासपोर्ट जस्ता योजना अघि सारे पनि 100 दिनपछि रोजगारी लगानी र आर्थिक गतिविधिमा अपेक्षित सुधार नदेखिएको भन्दै आलोचना भइरहेको छ. सरकारले भने दीर्घकालीन योजनाको शुरूआत भएकाले नतिजा आउन समय लाग्ने तर्क गर्दै आएको छ. साथै महेश केवालीले श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाललाई सरकारले रोजगारी सृजनाको क्षेत्रमा गरेका प्रतिबद्धता र उपलब्धिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोध्नु भएको छ.
7: यो वाचा र व्यवहार चाहिँ निकै परपर छ, दुई किनार भयो, तुरुन्तै भेटिने खालको देखिया छैन. सरकारको प्राथमिकतामा चाहिँ यो अलि रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ. श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन. एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ, एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ. यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर एण्ड इम्प्लोइमेन्ट सेक्टरमा छैन. 128 जनालाई युएईमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो. योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्र कुरो हो. कुरो एउटै हो.
8: रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ. एउटा पक्षमा हेर्दाखेरि हाम्रो त भर्खर 100 दिन मात्रै भयो भन्नु भन्नुहुन्छ. त्यो 100 दिन मात्रै भयो भने चाहिँ उहाँहरूले छोड दिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको, तपाईँले खै त गरेको भन्ने प्रश्न गर्ने.
7: 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन. त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको हो. बरु के भन्नुहोस्, हामी 100 दिनमा सक्दैनौ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ भन्नुहोस् न. हामी तयार छौ नि सोच्नलाई, बोलाउनुहोस्, हामी पनि सँगसँगै बसेर सोच दिउँला. दौड़ने कुरा क्रम में अगाड़ी बढ़ाखे आपा रोक्न न सकने बड़ंग लड़ने खाले गरी दौड़ भैन रसरी वहां 70 out of 100 पोइंट हमें स्कोर गये भन्नभा यह खोई कहीं इंडिकेट भाग मैं तो बुझे छेन अब म कम बुझा भी होना सकू तर मैं यह क्लियर इंडिकेशन पाई वैदेशिक रोजगारी में गई मानस कारण प्रधानमंत्री देखि लेकर मेरे सम्म जीविका चलि तथ्यांक दिए भू राष्ट्र बैंक ने भनी रखा तो भन्दा इस पाली 16 बिलियन को मार्क क्रस कर बसा राष्ट्र बैंक ने मैं होइन त्यसैगरी अर्क के भन्दा 37 खरब 4 अरब 55 करोड़ फरेन एक्सचेंज रिजर्व छो 729 अरब 28 करोड़ करेन्ट एकाउंट को सरप्लस अरे त्यसैगरी 863 अरब 56 करोड़ बैलेन्स अफ पेमेंट को सरप्लस अरे यो यति सबै भइसकेको कुरा कसले गर्दै भएको अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वाट त बढ्यो जस्तो लाग्यो होइन यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गरौँलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्री राख्नु अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गर्दिराख्या छ उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने
8: कहाँनिर छ कि सरकार
7: सबैभन्दा ठूलो के भयो भने उसले आशा यति धेरै जगाइदियो तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ सेक्टर वाइज प्लान छैन अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ अनि डिजिटल नेपालको सपना देखेर हुन्छ डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गरौँला नि देखाउँला नि सपना त्यसपछि डिजिटल नेपालको हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो यो स्टन्ट भयो क्या यस्तो स्टन्टले चल्दैन फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ राम्रो ठाउँमा पुगिन्छ होला
5: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल उहाँसँग सरकारले गरेका रोजगारीका प्रतिबद्धतासँगै कति प्रभावकारी भए भन्ने विषयमा गरिएको कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ फेरि पनि खबरकै सिलसिला सरकारलाई शेयर बजारको रातो झण्डा शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ दुई तिहाई नजिकको बहुमतसहित रासोपाले सरकारको नेतृत्व गरेको 109 दिनमा शेयर बजारमा निराशा देखिएको छ यो अवधिमा बजार खुलेका 73 कारोबार दिनमध्ये 47 दिन नेप्से ओह्रालो लागेको छ भने 26 दिन बढ़ेको छ नयाँ सरकार बनेपछि राजनैतिक अस्थिरता अन्त्य हुने नीतिगत स्थिरता कायम हुने लगायत कारण शेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो तर अनुमान विपरीत शेयर बजार निरन्तर ओह्रालो लाग्यो जहाँ लगानीकर्ताको आत्मविश्वास बढ़न सकेन चैत 12 को नेप्से परिसूचक 2950 अंकमा थियो 13 चैतमा बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभयो त्यसपछि अहिले असार 29 हिजोसम्म नेप्से 380 अंक घटिसकेको छ नेप्से प्राय घटिरहँदा हिजो सोमबारसम्म 2570 अंकमा झरेको छ यसले पनि लगानीकर्ताको आत्मविश्वास बढ़न नसकेको पुष्टि हुन्छ यस अवधिमा नेप्से परिसूचकसँगै शेयर बजारको आकार कुल बजार पूँजीकरण पनि झण्डै 6 खर्बले खुम्चिएको छ गएका 3.5 महिनामा प्राय दिन बजार ओह्रालो लाग्दा नेप्से परिसूचक 380 अंकले घटिसकेको छ नेप्से घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि घटेको हो काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
9: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
10: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
9: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
10: ए हो र त्यसो भए म अहिले नै गइहाले
9: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
11: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
12: सम्पर्क मोबाइल नम्बर 98229264
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
12: खुशीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
14: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
15: हुन्छ, तर पछिल्ला केही वर्ष यता चरम मौसमी घटना बढ़दै जाँदा कृषि प्रणाली नै संकटमा पर्न थालेको छ। धनुषाको मिथिलेश्वर मौवाही गाउँका किसान देवनारायण मण्डल प्रत्येक वर्ष करिब 6 बिघा जमीनमा धान खेती गर्नुहुन्छ, तर यस वर्ष मौसमको अनिश्चितताले वहाँ पनि चिन्तित हुनुहुन्छ। खेत जोतेर ठिक्क पार्यो कि पानी परिहाल्थ्यो, हिलाम्मे र पानी भरिएको खेतमा बिउ छर्न मिल्दैन। वहाँ भन्नुहुन्छ, यस वर्ष मौसमले गर्दा समयमा ब्याड राख्न पाइएन, राखेकाहरूको खेतबाट पनि ब्याड चोरी भएको छ। बोरिङबाट सिंचाई गरेर ब्याड राखेका देवनारायणको अझै पनि 10 कट्ठा खेत खाली नै छ। धान मात्रै होइन, मौसमको असामान्य फेरबदलले मधेसको अर्को प्रमुख नगदे बाली आँपमा पनि ठूलो असर परेको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका भलोहियाका किसान राम किशोर झा भन्नुहुन्छ, आँपका राम्रो फूल लागेपछि उत्पादन बढ़ने आशा थियो, तर हावा हुरी र असिनाले सब बर्बाद गरिदियो। फूल लागेको बेला कीटनाशक दवाई छरेका थियौं, त्यो लगानी समेत डुब्यो। खेती गरिएको क्षेत्रफल विस्तार भए पनि प्रतिकूल मौसम र रोग किराको प्रकोपले गर्दा यस वर्ष मधेसमा आँप उत्पादन 21% घटेको कृषि विकास निर्देशनालयले जनाएको छ। मधेसमा जलवायु परिवर्तनको प्रभाव धान वा आँपमा मात्रै सीमित छैन, पछिल्ला केही वर्ष यता मनसूनको अनिश्चितता, लामो खडेरी, असिना हावाहुरी र अत्यधिक वर्षा जस्ता चरम मौसमी घटनाले खाद्यान्न, तरकारी, फलफूल तथा नगदे बाली सबैमा प्रत्यक्ष असर गरेको छ। बाली भित्राउने समयमा हुने अतिवृष्टिले पाकेको उत्पादनमा समेत क्षति पुगेको छ। जलवायु परिवर्तनले मौसमलाई अनिश्चित बनाउँदै जाँदा मधेसको कृषि र त्यसमा निर्भर लाखौं परिवारको जीविकोपार्जन संकटमा पर्दै गएको छ। मधेसका किसानमाथि मौसमको दोहोरो मार सबको खबर अन्नपूर्ण पोस्टमा छ।
5: अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूस विरूद्ध समर्थन जुटाउन हिजो फ्रान्स पेरिस पुग्नु भएको छ। वहाँले पेरिसमा युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल केन्द्रित हुनेछ। पेरिसमा रहँदा वहाँले रूसको आक्रमण विरूद्ध युक्रेनलाई सहयोग गरिरहेका झण्डै 2 दर्जन युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। गएको 5 वर्षदेखि रूस युक्रेन युद्ध चलिरहेको छ। यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ। बैठकमा युक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएका खतराबारे छलफल केन्द्रित रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
15: अब खेल खबर। नेपाल एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराति भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अल आउट भयो। जर्सीका लागि चार्ली ब्रेननले, अभिजित बयासी तथा डानियल विदेलले 41 रन बनाए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन्। नेपालको जीतमा ओपनर कुशल भुर्तेलले 105 को शतकीय पारी खेले। भीम सार्कीले 39 रनको योगदान गरे। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन्त धामीले 4 विकेट लिए भने आरएफ शेखले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछानेले 1-1 विकेट लिए। अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा हुने त्रिदेशीय श्रृंखला खेल्न जानेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
5: खेलकै अर्को खबरमा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष 4 देश सेमी फाइनलमा पुगेका छन्। आज राति पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन बीच खेल हुनेछ। फ्रान्स र स्पेन बीचको खेल मध्यराति पाउने 1 बजे शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पाउने 1 बजे रहेको छ। अर्जेन्टिना 3 पटकको विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1 पटकको उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल आउँदो साउन 3 गते आइतबार राति पाउने 1 बजे हुनेछ। अब केही खबर संक्षेपमा। कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा हिजो अन्य गाड़ी आवत जावत गर्न नमिल्ने गरी शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएको घटनाको सत्तारूढ़ रासपा लगायत राजनैतिक दल र नागरिक समाजसहित चौतर्फी आलोचना र भर्सना भइरहेको छ। कान्तिपुर पब्लिकेशन अगाडि राखिएको गाड़ी रासपा कार्यकर्ताले चढ़ने गरेको समेत खोलेको छ। सत्तारूढ़ दल रासपाले मीडियालाई तर्सित बनाउने उद्देश्यबाट प्रेरित र शंकास्पद अनि रहस्यमय घटना गरेको भन्दै भर्सना भइरहेको हो। नेपाल पत्रकार महासंघ र नेकपा एमाले पनि विज्ञप्ति मार्फत घटनाको विरोध जनाएका छन्। आजका धेरैजसो पत्रपत्रिकाले यो खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
15: प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। वहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्था बीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। यसैबीच नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण शुरू
5: अब पालो उखानको
15: समुद्रको भन्दा खोलाको आवाज ठूलो
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
15: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने। नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध।
5: बढ़न थाल्यो बजार भाव जेठमा मूल्य वृद्धि 5.22% बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
15: 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्रै सीमित भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
5: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
15: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज राति देखि सेमी फाइनल का खेल शुरू हुँदै।
5: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको काठमाडौँको माइती घरमा भइरहेका थरी थरी विरोध र आन्दोलनसँग कार्टुन सम्बन्धित छ। यहाँ कतिपय समूह र असन्तुष्ट पक्ष पाल टाँगेर बसिरहेका छन्। कसैले बास दे, कसैले जागिर दे, न्याय दे जस्ता माग राखिरहेका छन्। त्यही अगाडिबाट एकजनाले साइकलमा आन्दोलनका लागि आवश्यक नारा पम्पलेट बोकेर हिँड्दैछन्। उनी भन्दैछन् ल आयो सस्तोमा आयो आयो तयारी भाषण थरी थरीका नारा पोस्टर पम्पलेट प्लेकार्ड ब्यानर। आजको काया कैरन सकिएको छ।
16: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
17: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती
19: आयुर्वेदिक टी मात्र रु 50 मा।
20: घोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घोराही दान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: नेपाली जुत्ता घर
24: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
23: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
24: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
23: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घोराही दाङ।
24: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
25: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
26: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
25: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
24: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
27: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
24: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-585-0023 98-78-1817 98-78-35-643।
28: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देवा खाजाको लाखौं रकम नगदै बाँडियो, 22,73,000 नियम विपरीत वितरण गरिएको ठहर।
0: मापदण्ड पूरा नगरेका जिल्लाका अधिकांश एग्रोभेट सञ्चालनमा अनुगमनका क्रममा म्याद नागिसकेका केही बिउ तथा कृषि सामग्री फेला।
1: र धारापानीमा सञ्चालन हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी अन्तिम चरणमा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा हामीसँग आज दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्षा राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट
2: विद्यालयमा पोषणयुक्त दिवा खाजा खुवाउन छुट्याएको लाखौं रूपियाँ दङ्गेश्वरण गाउँपालिकामा बाल बालिकाले नगदै वितरण गरिएको पाइएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई नगद दिन नपाइने स्पष्ट व्यवस्था गरे पनि गाउँपालिकाले त्यसको पालना नगरेको भन्दै महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदनमा 22,73,145 रूपियाँ अनियमित भएको उल्याएको छ। प्रतिवेदन अनुसार गाउँपालिकाले बाल विकासदेखि कक्षा 5 सम्म अध्ययनरत 1,268 विद्यार्थीका लागि प्रतिदिन 15 रूपियाँका दरले औसत 159 दिनको हिसाबमा 30,15,315 रूपियाँ दिवा खाजा कार्यक्रमका लागि विद्यालयहरूलाई निकासा गरेको थियो। तर गाउँपालिकाभित्र रहेका 15 विद्यालय मध्ये 12 विद्यालयले विद्यार्थीलाई विद्यालयमा खाजा खुवाएको प्रमाण स्वरूप आवश्यक बिल खर्च विवरण तथा अभिलेख पेश गरी नगदै रकम वितरण गरेको भरपाई मात्रै पेश गरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा जारी कार्यक्रम कार्यान्वयन कार्यविधि 2081-82 स्थानीय तहले सबै प्रधान अध्यापकको बैठकबाट एकरूपताको दिवा खाजा मेनू तयार गर्नुपर्ने विद्यालयमा आमा समूह सहयोगी कर्मचारी समिना गृह वा क्याटरिङ मार्फत खाजा व्यवस्थापन गर्नुपर्ने तथा विद्यार्थीलाई कुनै पनि अवस्थामा नगद रकम उपलब्ध गराउन नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर दङ्गेश्वरण गाउँपालिकाले सोही कार्यविधिको उल्लंघन गर्दै नगद वितरण गरेको महालेखाको निष्कर्ष रहेको छ। साथै महालेखाले यसरी गरिएको 22,73,145 रूपियाँको खर्चलाई नियमसम्मत नभएको उल्लेख गरेको छ भने दिवा खाजा कार्यक्रम तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने भन्दै उक्त रकम अनियमितता भएको जनाएको छ। यस्तै गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर क्याम्पसलाई दिएको अनुदान पनि महालेखाको प्रश्नमा परेको छ। प्रतिवेदन अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यविधिले स्थानीय तहबाट सञ्चालन हुने शैक्षिक कार्यक्रम तथा बजेट माध्यमिक विद्यालय तहसम्म सीमित गरेको छ। आजको नयाँ बुद्ध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: एग्रोभेटहरू सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाइएको छ। कृषि ज्ञान केन्द्र दाङले सोमबार घोराही क्षेत्रमा सञ्चालनमा रहेका एग्रोभेटहरूको अनुगमनका क्रममा विषादी तथा कृषि सामग्रीको भण्डारण बिक्री वितरण अभिलेख व्यवस्थापन र सरसफाईका विषयमा गम्भीर कमजोरी फेला पारेपछि व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ। अनुगमनका क्रममा धेरै जसो एग्रोभेटमा विषादी सुरक्षित रूपमा भण्डारण नगरिएको विषादी खुला रूपमा राखिएको तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी व्यवस्थापन गरिएको भेटिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। विषादी बिक्री तथा भण्डारण सम्बन्धी प्रचलित मापदण्ड पालना नगरिँदा उपभोक्ता कृषक र व्यवसायी स्वयं स्वास्थ्य तथा सुरक्षामा जोखिम बढ्ने देखिएको छ। कृषि ज्ञान केन्द्र दाङकी वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीका अनुसार रातो वर्गमा अत्यधिक विषालु विषादी बिक्री गर्दा खरिदकर्ताको नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि अधिकांश एग्रोभेटले त्यसको पालना गरेका छैनन्। विषादी बिक्रीको अभिलेख व्यवस्थित नराखिएको खरिदकर्ताको विवरण संकलन नगरिएको तथा आवश्यक कागजात सुरक्षित नराखिएको पाइएको उहाँको भनाइ छ। उहाँका अनुसार विषादी भण्डारण गरिएको स्थानमा जोखिम तथा खतरा सम्बन्धी चेतावनीका संकेत समेत नराखिएको पाइएको छ। यस्ता संकेतको अभावमा व्यवसायी कर्मचारी तथा सेवाग्राही दुर्घटनाको जोखिममा पर्ने भएकाले तत्काल सुधार गर्न निर्देशन दिएको छ। अनुगमनका क्रममा कृषकलाई आवश्यक प्राविधिक परामर्श नदी विषादी बिक्री गर्ने प्रवृत्ति पनि देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। विषादीको प्रयोग मात्रा समय र सावधानी बारे जानकारी नदी बिक्री गर्दा कृषकको कृषकले गलत प्रयोग गर्न सक्ने र त्यसको उत्पादनसँगै मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक असर पार्न सक्ने भएकाले व्यवसायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। मापदण्ड पूरा नगरेर अधिकांश एग्रोभेट सञ्चालनमा आजको गोरक्षेत्र दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
2: विश्वकै सबैभन्दा ठूलो त्रिशूल अवस्थित दाङको प्रसिद्ध धार्मिक पर्यटक स्थल गोराहे पाँच धारापानी स्थित श्री पाण्डवेश्वर महादेव मन्दिर प्राङ्गणमा सञ्चालन हुने शिव पुराण तथा श्रृंगारिक महारथीको अन्तिम तयारी चरणमा पुगेको छ। मन्दिर व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन एक गतेदेखि भदौ एक गतेसम्म एक महिना मन्दिर परिसरमा सञ्चालन हुने शिव पुराण तथा श्रृंगारिक महारथीको सम्पूर्ण तयारी र विस्तृत कार्यक्रम तालिका सार्वजनिक गरेको हो। अनुष्ठान अवधिभर देश विदेशबाट दर्शनार्थीहरूलाई लक्षित गरी मन्दिर प्रांगणमा निशुल्क भोजनको व्यवस्था मिलाइएको आयोजकले बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले दाङको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्धन गर्ने उद्देश्यले यो वृहत धार्मिक अनुष्ठानको आयोजना गरिएको बताउनु भएको छ। साउन महिना भगवान शिवको प्रिय महिना भएकाले यसपटक भारतको बनारसबाट आउने प्रसिद्ध गुरूज्यूहरूद्वारा दैनिक संगीतमय श्रृंगारिक महारथी गरिने उहाँले बताउनु भएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा विमल योगीले यो खबर लेख्नु भएको छ।
1: दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्किएको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन्। ओराई उपमहानगरपालिका वडा नम्बर 15 वडा सदस्य समेत रहेका उत्तम बुढा थोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरी नायक उपरीक्षक केसीका अनुसार पक्राउ परेका बुढा थोकीले असार 27 गते बिहान 7:20 बजे घोराई उपमहानगरपालिका 15 स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा खटिएका मतदान अधिकृतलाई मतदान केन्द्रतर्फ जाँदै गर्दा मोटरसाइकल रोकेर मोबिल छर्किएको आरोप छ। मतदान अधिकृतका रूपमा घोराई उपमहानगरपालिका शिक्षा शाखा अधिकृत अजय बोहरा खटिनु भएको थियो। घटनापछि असार 28 गते अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएसँगै दाङ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेपछि सोमबार घोराई 15 रतनपुरका बुढाथोकीलाई पक्राउ गरेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। आजको सबैजसो पत्र पत्रिकाहरूले यो खबर लेखेका छन्।
2: दाङमा हुलाक मार्फत घरमै राहदानी सेवा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय दाङबीच सम्झौता भए पनि नागरिक भने इच्छुक देखेका छैनन्। निश्चित शुल्क लिएर हुलाक मार्फत नागरिकको घरमै पुर्याउने गरी सम्झौता भएको करिब 2 महिनाको अवधिमा सेवाका लागि 2 मात्र इच्छुक देखिएका छन्। हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शोभाराम बस्नेतका अनुसार हुलाक मार्फत राहदानी बुझ्ने गरी 2 फारम भरेका छन्। दाङमा जेठ महिनामा राहदानी लागि बायोमेट्रिक गराएका 1,142 जना मध्ये हुलाकबाट कर्मी राहदानी बुझ्ने एकजना मात्र तयार देखेको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनुभयो भने असार महिनामा एकजनाले घरमा राहदानी पुर्याइदिनको लागि फारम भरेका छन्। राहदानी बनाउन आउने नागरिकलाई कर्मी राहदानी बुझ्नका लागि 55 रूपियाँ शुल्क लाग्ने भएपछि अधिकांशले मन नगर्ने गरेको हुलाक निर्देशक बस्नेतको भनाइ छ। संघीय सरकारको 100 दिने कार्ययोजना अन्तर्गत वैशाख 31 गते दाङमा राहदानी घरमा पुर्याउने गरी जिल्ला प्रशासनिक कार्यालय र हुलाक निर्देशनालयबीच सम्झौता भएको थियो। कर्मी राहदानी बुझ्न इच्छुक व्यक्तिका लागि जिल्ला प्रशासनिक कार्यालयमै हुलाक काउन्टर स्थापना गरिएको छ। काउन्टरमा सोध्न आउने गरे पनि 55 रूपियाँ लाग्ने बताएपछि मन नगर्ने गरेको निमित्त हुलाक निर्देशक बस्नेतले बताउनुभयो। यसै विषयमा रहेर हुलाक निर्देशनालयका निमित्त निर्देशक शोभाराम बस्नेतलाई घरमै राहदानी पुर्याउने सेवा किन प्रभावकारी हुन सकेन, अब कसरी अघि बढ्नुहुन्छ भनेर सोधेका छौ।
3: नेपाल सरकारले सरकारी डकुमेन्टहरू नाजिकको घर दैलोसम्म पुर्याउने भनेर जुन योजना अगाडि सार्यो त्यसै एक्सकर्सन सिलसिलामा रहेर हामी गुजरात निर्देशनालय दान र जिल्ला प्रशासन कार्यालय कामका बीचमा एउटा समझदारी पत्र गऱ्यौँ। त्यो समझदारी पत्र हुँदाखेरि अब प्रथम चरणमा नागरिकतालाई चाहिँ साथमा नलाग्ने र राहदानीहरूलाई मात्रै नागरिकको घर दैलोमा पुर्याउनु पर्छ भन्ने मनसायका साथ उहाँहरूलाई हामी स्वैच्छिक रूपमा उहाँले जिल्ला प्रशासनबाट बुझ्ने अथवा हुलाक मार्फत घर दैलोमै बुझ्ने भन्ने अप्सन दिएका थियौँ र त्यो अप्सनका आधारमा अब अहिले पछिल्लो डेढ महिनाको अवधिलाई मूल्याङ्कन गर्ने हो भने नेपाल सरकारले जुन अपेक्षा गरेको थियो त्यो अनुसारको चाहिँ काम आएको छैन। मान्छेहरू बुझ्न चाहिँ धेरै आउने तर अब हुलाकमा फेरि चाहिँ कस्तो तिरेर पठाउनु पर्छ भन्ने उहाँहरूको चाहिँ त्यसले गर्दाखेरि उहाँहरू चाहिँ प्रायःसो जिल्ला प्रशासनबाटै बुझ्न इच्छुक भएको थियो। खास गरेर चाहिँ अहिले हुलाकबाट बुझ्न चाहनेहरू अलिकति चाहिँ दुर्गम क्षेत्रमा रहेका र जिल्लाभन्दा बाहिर बस्नुभएका व्यक्तिहरूले यो सेवा लिएको जस्तो चाहिँ हामी अनुभव गरेका छौँ।
1: झन्डै दुई महिना बित्न लाग्यो, हामीले वैशाखको 31 गते यो सम्झौता गरेका थियौँ, जेठ र असार जान थाल्यो। अहिलेसम्म चाहिँ मेरो पासपोर्ट मेरो राहदानी चाहिँ घरै पुर्याइदिनु है भनेर चाहिँ कतिजनाले भन्नुभएको छ, के छ अवस्था?
3: मेरो राहदानी घरमै पुर्याइदिनु है भनेर त हामी कहाँ अहिले चाहिँ दुईजना सेवाग्राहीहरू मात्रै आउनु भएको छ, तर उहाँहरू चाहिँ बुझ्ने क्रम चाहिँ धेरै छ। अब नागरिकहरूमा अलिकति चाहिँ सचेतना पनि वृद्धि हुँदै जाला, हामीले श्रावण पछाडि पनि यसलाई अलिकति अभियानकै रूपमा चाहिँ लानुपर्छ भन्ने चाहिँ सोचका साथ अगाडि बढेका छौँ। अहिले चाहिँ सुरुवाती दिनहरू भएको हुनाले त्यति चाहिँ आकर्षित भएको जस्तो चाहिँ अवस्था देखिँदैन यो डाटाले, तर चाहिँ बुझ्न आउनेहरू चाहिँ धेरै हुने।
1: अब यो दुई महिनाको बीचमा दुईजनाले मात्रै यो भयो, यसका पछाडिको कारण चाहिँ के हुन सक्छ? यो अलिकति विश्वसनीय भएन अथवा हामीले चाहिँ थोरै भए पनि शुल्क तोक्यौँ त्यही शुल्ककै कारणले हो, अथवा के देख्नुहुन्छ तपाईँको आँखाले?
3: पक्कै पनि अब यसमा अलिकति राजस्वको कुरो पनि जोडिएको छ र अलिकति प्राण जिल्ला भौगोलिक हिसाबले हेर्ने हो भने अलिकति सुगम जिल्लाहरू अन्य जिल्लाहरूको तुलनामा सुगम जिल्लामै पर्छ। पहिलो कुरो त अब नागरिकको अपेक्षा सकेसम्म चाहिँ हुलाकले नि शुल्कै रूपमा चाहिँ घर घरसम्म पुर्याइदियोस् भन्ने चाहिँ उहाँहरूको चाहना हो कि भन्ने देखिन्छ। एकातिर चाहिँ अब राहदानीको महसुल पनि तिर्नुपर्ने र अब घर दैलोमै बुझ्नलाई फेरि हुलाक मार्फत पठाउँदाखेरि 55 रुपियाँ अहिले हामी नर्मली नेपाल सरकारले चाहिँ पूर्ण रूपमा चाहिँ लिनुपर्छ अथवा लिनु पर्दैन भन्ने चाहिँ नभएको अवस्थामा हामी त्यो राहदानीको वेटलाई हेरेर 55 रुपियाँ चाहिँ हामी राजस्व निर्धारण गऱ्यौँ। त्यो कारणले पनि अलिकति चाहिँ थप चाहिँ आर्थिक व्यवहार भएको कारणले उहाँहरूले लिनु नखोज्नु भएको हो कि जस्तो चाहिँ हामीलाई अनुमान लाग्छ।
1: अब यसलाई निरन्तरता दिने अथवा चाहिँ क्यान्सल गर्ने अथवा चाहिँ अझै चाहिँ सूचना प्रचार प्रसार नपुगेर हो कि के लाग्छ यहाँहरूलाई? यहाँहरूले यो बीचको दुई महिनामा केही छलफल अन्तर्क्रिया अथवा चाहिँ केही चाहिँ यस बारेमा गर्नुभएको छ होला नि त?
3: हामी पक्कै पनि यहाँले भने जस्तै अब हामी यो सरकारले दिएको चाहिँ निर्णय हो, यसमा यसमा हामी चाहिँ हुलाक कार्यालय चाहिँ पछाडि हट्ने भन्ने हुँदैन, तर उहाँहरूलाई अझ हामी सजग गराउनलाई उहाँहरूलाई अझै चाहिँ जानकारीमूलक बनाउनलाई हामी चाहिँ नागरिक समक्ष अहिले पनि गइराखेका छौँ। केही हामी प्रचार प्रसारका कार्यक्रमहरू पनि हामी विभिन्न सरकारी स्कुलहरू लगायत अन्य ठाउँहरूमा स्थानीय तहहरूमा पनि हामी कार्यक्रम गरिरहेछौँ। त्यो हिसाबले नागरिकहरूमा अलिकति चाहिँ सचेतना चाहिँ बढ्यो भने पक्कै पनि यो योजनाले चाहिँ उहाँहरू लाभान्वित हुनुहुन्छ। अहिले चाहिँ अब खास गरेर शहरी क्षेत्रको मात्रै र अलिकति बर्खाको सिजन पनि भएको कारणले अलिकति चाहिँ सेवा त्यति राम्रो चाहिँ भएको देखिँदैन, तर चाहिँ सरकारले लिएको निर्णयमा हुलाक निर्देशनालय पछाडि अब यो सम्झौता चाहिँ रद्द गर्ने पक्षमा चाहिँ छैन।
1: अब अन्तमा यो दुई महिनाको बीचमा खासले फेरि पनि अघिकै प्रश्नमा आएन, यो दुईजना मात्रै आउनुका पछाडि अथवा यो विश्वसनीय नभएर हो अथवा चाहिँ गोपनीयता भङ्ग हुन्छ भनेर हो, कतिले त पासपोर्ट बनाएको जानकारी आफ्ना अभिभावकलाई पनि नहोस् भन्ने अथवा चाहिँ साथीभाइलाई नहोस् भन्ने पनि हुनसक्छ, के देख्नुहुन्छ यसका पछाडि?
3: पक्कै पनि यहाँले भने जस्तै के गोपनीयताका कुराहरू पनि छन्। अब यहाँ कतिपय चाहिँ पारिवारिक सदस्यहरूलाई राहदानी बनाएको जानकारी नदिने भन्ने सूचना पनि हामीले पाएका छौँ। उहाँहरूको सूचना पनि लिक हुँदा पारिवारिक चाहिँ वातावरण पिछली नजाने सक्ने सम्भावना सायद त्यसलाई मध्यनजर गरेर पनि हुनसक्छ उहाँहरू घर बेलामा चाहिँ बुझ्न चाहनु भएको जस्तो हामीले पाएका छैनौँ।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: टिङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-5518।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिर्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-5635-09 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, सरसफाईमा उत्कृष्ट कार्य गर्दै वडा नम्बर 3 राप्ती गाउँपालिकाले सञ्चालन गरेको सरसफाई रनिङ शील्ड जितेको छ। गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्य सहित सञ्चालन गरेको प्रतियोगितामा उत्कृष्ट सरसफाई व्यवस्थापन गर्दै वडा नम्बर 3 प्रथम हुँदै शील्ड जितेको हो। प्रतियोगितामा वडा नम्बर 1 दोस्रो र वडा नम्बर 8 तेस्रो भए। पवित्रता हाम्रो पहिचान, सरसफाईको महान कार्यमा हुनुपर्छ मेरो योगदान भन्ने नारासहित सञ्चालन गरेको अभियान अन्तर्गत सार्वजनिक सरसफाईमा समुदायको सहभागिता अभिवृद्धि गर्दै सरसफाईलाई दिगो संस्कारका रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको छ। सोमबार आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रथम हुने वडा नम्बर 3 1,00,000 रूपियाँ बराबरको सरसफाई सामग्री, रनिङ शील्ड र प्रमाणपत्र प्रदान गरिएको छ भने द्वितीय हुने वडा नम्बर 1 50,000 रूपियाँ बराबरको सरसफाई सामग्री सहित प्रमाणपत्र तथा तृतीय हुने वडा नम्बर 8 20,000 रूपियाँ बराबरको सरसफाई सामग्री सहित प्रमाणपत्र प्रदान गरिएको थियो। तुलबहादुर कुंवर मगरले आजको नागद राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: दाङका होटल व्यवसाय समिति, होटल तथा रेस्टुरेन्ट व्यवसाय समितिहरूमा पछिल्लो समय बढ्दै गएको अनुगमन प्रति ध्यान आकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय दाङमा उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। समितिले बजार अनुगमन, उपभोक्ताको स्वास्थ्य सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित बनाउन आवश्यक रहेको स्वीकार गर्दै व्यवसायलाई पूर्व सूचना, स्पष्ट मापदण्ड तथा सुधारको अवसर प्रदान गर्नुपर्ने माग गरेका छन्। ज्ञापन पत्रमा पछिल्लो समय विभिन्न निकायबाट भइरहेको अनुगमनका क्रममा व्यवसायहरूलाई मानसिक तनाव सिर्जना हुनुका साथै साना तथा मझौला व्यवसायमा कठिन भएको उल्लेख गरिएको छ। अनुगमन होस् तर व्यवसाय मैत्री होस् व्यवसायहरूले भनेका छन् आजको गणतन्त्र दैनिकमा खबर छ।
2: लेखक संघ दाङले सोमबार घोराईमा 212 भानु जयन्ती मनाएको छ। संघका अध्यक्ष खगराज नेपानीको अध्यक्षता एवं प्राध्यापक डाक्टर शिव कुमार सुवेदीको प्रमुख आतिथ्यतामा 212 भानु जयन्तीको अवसरमा रचना वाचन तथा सम्मान कार्यक्रम गरिएको थियो। सो अवसरमा धनगढ़ीका साहित्यकार पद्मराज जोशीलाई ऋषि मेनका वाङ्मय पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई नगदसहित 200,000 उडा र कदर पत्रले सम्मान गरिएको थियो। यस्तै देउखुरी साहित्य तथा सांस्कृतिक मंच लम्ही देउखुरीले पनि भानु जयन्ती मनाएको छ। बाल जनता माध्यमिक विद्यालय बनगाउँको समयजन्म उक्त कार्यक्रम सम्पन्न भएको कार्यक्रममा साहित्यकार शिक्षक एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो। साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्यको सम्झनामा कविता वाचन गरेका थिए।
1: विभिन्न क्षेत्रमा क्रियाशील थारू समुदायका अगुवाहरूले सिकल सेल एनिमियाको रोकथाम नियन्त्रण तथा उपचार सेवालाई प्रभावकारी बनाउन माग गर्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्ञापन पत्र बुझाएका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले सिकल सेल एनिमिया बारे जनचेतना तथा परामर्शका लागि अस्पतालमा छुट्टै डेस्क स्थापना हुनुपर्ने लगायतका माग राखेका छन्। ज्ञापन पत्रमा राप्ती प्रादेशिक अस्पतालमा सिकल सेल एनिमियाका बिरामीका लागि परामर्श केन्द्र स्थापना गर्नुपर्ने, उक्त परामर्श केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति व्यवस्थापन हुनुपर्ने, नेपाल सरकारसँग समन्वय गरेर समय समयमा थारू समुदायमा सिकल सेल एनिमियाको स्क्रिनिङ शिविर सञ्चालन गर्नुपर्ने, सिकल सेल एनिमिया रोगबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्ने, नेपाल सरकारले उपलब्ध गराउँदै आएको बीमा सुविधा र निशुल्क औषधि उपचार सँगै त्यसको सहज वातावरण मिलाउनु पर्ने माग गरिएको छ। गोरक्ष दैनिकबाट खबर लिएका छौ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। सकारात्मक सोच र दूरदर्शी नेतृत्व बिना समृद्धि सम्भव छैन, श्रीधर अधिकारीको विचार छापिएको छ। त्यसै गरेर नागरिक समाज र सरकार संघीय सांसद हरिप्रसाद पाण्डेको विचार पनि आजको युगबोध राष्ट्रिय दैनिकमा छापिएको छ भने आजको युगबोध राष्ट्रिय दैनिकले चुनौतीपूर्ण बन्दै आत्महत्या न्यूनीकरणका प्रयास शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा बजेट कार्यान्वयनको धरातल जनार बाबु बस्नेतको विचार छापिएको छ। गणेश आत्मदाहको अर्थ राजनीति राजाराम गौतमको विचार छ। यो सरकारको परिणाम कस्तो होला भूपेन्द्र सुवेदीको विचार छ भने विद्युत खपतमा दुरुत्साहन गोरक्षले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यस्तै गरेर देशलाई भयानक संकटमा पुर्याए शीर्षकमा सुरेश कुमार पाण्डेको विचारलाई आजको गणतन्त्र दैनिकले छापेको छ भने कटहरको व्यवसाय खेती सम्भावना चुनौती र उद्यमशीलताको नयाँ बाटो सविन प्रियासनको यो आलेख पनि गणतन्त्र दैनिकमा छापिएको छ। संचार क्षेत्रलाई आतंकित बनाउने काम बन्द हुनुपर्छ शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: ले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अघि बढाउने विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको सरकारलाई निर्देशन र अमेरिकाद्वारा इरानमा थप आक्रमण हर्मुज क्षेत्रमा तनाव उत्कर्षमा
1: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
0: नागढुङ्गाबाट बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी न्याय महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सड़क खण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा रोक लगाइएको हो उहाँका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ दक्षिणकाली मकवानपुर सड़कमा पनि सवारी आवागमनमा रोक लगाइएको कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा ढुंगा खस्न थालेको र सेती दोवानमा लेदो खस्न थालेकाले सड़क दुईतर्फी नै आवागमन बन्द भएको छ अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ जसका कारण जनजीवन प्रभावित भएको छ लगातारको वर्षाका कारण आएको बाढ़ी पहिरो र खोला नालामा पानीको बहाव बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट सञ्चालन हुने दुई सड़कमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ वर्षायाममा पहिरो जाने ढुंगा खस्ने तथा सड़क अवरूद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिएको सहायक प्रमुख जिल्ला अधिकारी सुपरवा ढुंगेल खनालले जानकारी दिनुभयो मनसून सक्रिय भई आइतबारदेखि जारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएका छन् चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम कर्णाली लुम्बिनी र मध्य प्रदेशमा न्यून वर्षा भएको छ गण्डकी बागमती र कोशी प्रदेशमा अधिक वर्षा भएको छ काठमाडौँ उपत्यकामा अहिले पनि निरन्तर वर्षा भइरहेको छ सिक्कीमा खोलाले सड़क तथा घर नै कटान गरेको छ चितवनको नारायणगढ़ मुगलिन सड़क खण्डमा पहिरो र लेदोका कारण

0: कोशी नदी में पानी को बहाव बढ़े संगे संभावित जोखिम मद्देनजर करते ब्यारेज का 52 मूल र 2 नहर को गरी 56 ढोका मध्य 20 ढोका खुला गरिएको उहाँले जानकारी दिनुभयो। कालीकोटमा पहिरोमा पुरिएर 2 को मृत्यु भएको छ। जिल्लाको सानी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर 2 को मृत्यु भएको हो। हिजो दिउँसो 1:30 बजे को समय में पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सानी त्रिवेणी 6 धामी गाउँका 46 वर्षीय मंदिर साउत र 76 वर्षीय लालबहादुर साउत को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सर्लाही र रौतहट को सीमा भएर बग्ने बागमती नदीमा वर्षकै सबैभन्दा ठूलो बाढ़ी आएको छ। नुनथर स्थित बागमती नदीमा अवस्थित पधेरा दोभान जलमापन केन्द्रमा हिजो मध्यान्नसम्म जल सतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मीटर मापन भएको छ। वर्षाका कारण त्यसका विभिन्न ठाउँमा सड़क अवरूद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गरी सम्पूर्ण तयारी गरिएको सड़क विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
2: कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलिभन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्युज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अप्नाउनु होला भन्ने सबैमा अनुरोध गर्न।
1: वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढ़ी तथा पहिरो आउने, यातायातहरू अवरूद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 वटा हेभी इक्विपमेन्टहरू मध्ये 155 वटालाई विगतमा पनि बाढ़ी तथा पहिरोका कारण बढ़ी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 वटा हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
3: वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 वटा स्थानमा 155 वटा हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउँछ।
1: यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली मेची बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरूद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछाउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का।
3: नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सड़क अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ यता सुचारू गराउने किसिमले मेन रिसोर्स हो इक्विपमेन्ट भयो कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
1: आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने विस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश सैनिक अधिकारी र संवैधानिक निकायका पदाधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढ़ाउने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले न्यायाधीश संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै तत्कालका लागि छानबिन प्रक्रिया स्थगित गरेको जनाएको छ। अन्य सार्वजनिक पदाधिकारी राजनीतिक नियुक्तिमा रहेका व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण

0: संकलन परीक्षण र अध्ययनको काम भने नियमित रूपमा अगाडि बढाइने आयोगले प्रस्तुत पारेको छ। आयोगका सदस्य तथा प्रवक्ता पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश केसीले सर्वोच्च अदालतको पूर्ण फैसला नाउन्जेल पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सम्बन्धी प्रक्रिया यथास्थितिमा राखिने जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा संचालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र सातवटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। सरकारले सेवा प्रभारलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरूले बताएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड़ दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रभावमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित भीडभाडसँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम, सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुशी व्यक्त गरेका छन्।
2: सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
1: अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटनपटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख भुवन जोशी।
3: हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ। त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि शुरूआत गरेका छौँ। कार्यालयले प्रदान गर्ने जुनसुकै ठाउँहरू पनि निशुल्क रूपमा हामी प्रदान गरिएका छन्। सकेसम्म भित्रैबाट सम्पूर्ण सेवा दिने प्रयास हाम्रो भएको छ।
1: जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाहबारे स्थानीय प्रशासनबाट बेला बखत छटके अनुगमन भइरहेको सरकारी अधिकारीको भनाई छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो जगत साउद। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र रूपमा काम गर्ने संचार माध्यम र संचारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर रासोपाको रहेको छ। रासोपाका महामन्त्री बीपी कुमार आचार्यले हिजो जारी गर्नुभएको विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित संचार माध्यममाथि कुनै पनि प्रकारको दबाव र त्रास सृजना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिएको उल्लेख गर्नुभएको छ। महामन्त्री आचार्यले कुनै पनि वाहनामा सूचना तथा संचार स्वतन्त्रतामा हस्तक्षेप गर्न संचार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्न वा चौथो अंगलाई संकुचित पार्ने उद्देश्यले गरिने गतिविधिलाई स्वीकार गर्न नसकिने विज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अगाडि बढ़ेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनुभयो। आफ्नो घर अगाडि गाड़ी राख्ने मान्छे प्रशासनको गाड़ी चढ़ेर गएको सूचना स्थानीयले आफूलाई दिएको बताउनुहुँदै उहाँले यो कार्य सरकारले गरेको भए त्यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनुभयो। यस्ता कुराहरूले नागरिकको हक खोज्न नसक्ने भन्दै सभापति थापाले सरकारको आलोचना गर्नुपर्ने ठाउँमा कांग्रेसले गर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी तथा बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 जना विद्यार्थीहरूलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि झोला कलम कापी लगायतका शैक्षिक सामग्री सहित क्यारम बोर्ड ब्याडमिन्टन चेस भलिबल लगायतका खेलकुदका सामग्री पनि वितरण गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल मीडिया संचालकहरूको छाता संस्था डिजिटल मीडिया सोसाइटीसँग संचार क्षेत्रको वर्तमान अवस्था चुनौती र आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै एक क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ। मन्त्री परिषदको असार 24 गतेको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्षद्वयले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बेले देश र जनतालाई केन्द्रमा प्रतिनिधि राखेर प्रतिनिधि सभामा सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा संसदीय दलका नेता आङ देम्बेले सदनमा प्रतिपक्षीको भूमिका बलियो बनाउँदै सत्तापक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउन भूमिका खेल्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मध्य प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मसौदामाथि हिजो छलफल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले भूमिहीन सुकुम्बासी भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा भइरहेको काम कारवाहीको विस्तृत लिखित विवरण उपलब्ध गराउन भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी माग गर्ने निर्णय गरेको सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण शुरू भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलिया मुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटीको राहदानी सेवा प्रदान शुरू राजधानी सेवा शुरू भएको हो।
4: कस्तो राम्रो जुत्ता लगाएको,
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न त्यही यो जुत्ता।
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 0825567775।
5: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
11: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरीदेखि उपचार गर्ने,
11: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
12: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 0825904662 9829185553।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
10: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 0825902222।
14: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
21: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
20: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
22: ल, घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
23: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
24: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478420440।
23: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित
1: अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्कैन सेवा नया व्यवस्थापन का साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
2: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
22: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2-86।
9: होइन कसलाई के भयो?
19: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
9: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
19: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
9: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
19: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
25: सीता के भयो तिमीलाई, घुम्छ र बसेछौ
26: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
25: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालन नआएछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
26: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
27: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
28: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
27: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-43-572।
29: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू
29: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
30: छाती, दम, निमोनिया, खोकी, छेरो,
29: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
30: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
29: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
30: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
29: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
30: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
29: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
30: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
29: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
30: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
29: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
30: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
29: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
30: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
28: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
31: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा खुराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा खुराही 15 सड़क विभाग रोड दाङ।

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
2: उपचार हुने रोगहरू
1: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: होइन के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: नेपाली जुत्ता घर,
0: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
0: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
0: सम्पर्क मोबाइल नम्बर 98577-71546।

बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, बोटोको डाइजेस्टिभ र कुकी छ है नाइस
2: अड्गुरी।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
7: मध्य पश्चिम जाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मंगलबार दिउँसो कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। विभागले वर्षा हुने क्षेत्रमा हुन सक्ने गिरगान बहाव बाढ़ी पहिरो तथा भूसैका जस्ता प्रकोपको जोखिममा क्षतिबाट बस्नु तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायात असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन अनुरोध गरेको छ। सरकारले स्थानीय स्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको 7 वर्षमा 4 ग्राम मात्र स्थापना भएका छन्। साथै प्रदेश र स्थानीय तहमा 120 औद्योगिक ग्राम बनाउने घोषणा भएकोमा हालसम्म 4 ग्राम निर्माण भई सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। जग्गा प्राप्ति तथा व्यवस्थापन समस्या पूर्वाधार निर्माणमा ढिलाइ बजेटको अभाव वा ढिलो निकासा प्रशासनिक तथा कानूनी प्रक्रिया जटिल हुनु तीन तहका सरकारबीच समन्वयको कमी उद्योगीको पर्याप्त आकर्षण नहुनु लगायतका कारण ग्राम सञ्चालनमा ढिलाइ भएको हो। सोही अनुसार 2076 असोज 7 ग्राम निर्माणको घोषणा गरिएको थियो। यस्तै राष्ट्रिय योजना आयोगले 15 पञ्चवर्षीय योजनामा 351 औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो। अहिले सो योजना अवधि सकेर 16 योजना लागू भइसक्दा पनि घोषित ग्राम स्थापना हुन सकेको छैन। स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने स्थानीय स्रोतसाधन कच्चा पदार्थ प्रविधि र सिपको अधिकतम उपयोग गर्ने साना उद्योगको विकास गरी उत्पादन बढ़ाउने उद्देश्यले तत्कालीन अर्थमन्त्री युवराज खतिवड़ाले आर्थिक वर्ष 2075-76 बजेट मार्फत प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्रालयले आर्थिक वर्ष 2077-78 चालू आर्थिक वर्ष 82-83 औद्योगिक ग्रामका लागि 1,51,17,00,000 वितरण गरेको छ। मन्त्रालयले एउटा ग्रामलाई न्यूनतम 92,00,000 रूपियाँदेखि 4 करोड़सम्म वितरण गर्ने गरेको छ।

96% खर्च गरेका छन्। सल्यानका 10 मध्ये 7 स्थानीय तहहरूले वित्तीय प्रगति विवरण सार्वजनिक गरेका हुन्। तर जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका र सिद्धकुमा गाउँपालिकाको विवरण प्राप्त हुन सकेको छैन। विश्वकै सबैभन्दा ठूलो त्रिशूल अवस्थित दाङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल घोराही उपमहानगरपालिका 5 धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिर प्रांगणमा सञ्चालन हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको तयारी अन्तिम चरणमा पुगेको छ। मन्दिर व्यवस्थापन समितिले हिजो पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन 1 गतेदेखि भदौ 1 गतेसम्म मन्दिर परिसरमा सञ्चालन हुने शिवपुराण तथा श्रृंगारिक महाआरतीको सम्पूर्ण तयारी र विस्तृत कार्यक्रम तालिका सार्वजनिक गरेको हो। अनुष्ठान अवधिभर देश विदेशबाट दर्शनार्थीहरूलाई लक्षित गरी मन्दिर प्रांगणमै निशुल्क भण्डारण भोजनको व्यवस्था मिलाइएको आयोजकले बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले दाङको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्धन गर्ने उद्देश्यले यो वृहत धार्मिक अनुष्ठानको आयोजना गरेको बताउनु भएको छ। यस्तै मन्दिरका सचिव विष्णुराम आचार्यले धारपानी क्षेत्रको समग्र विकासका लागि करिब 90 करोड़ रूपियाँ बराबरको वृहत गुरूयोजना अन्तर्गत पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी दिनुभएको छ। मन्दिर क्षेत्रमा 108 गौमुखी धारा पार्क र तलाउ निर्माण भइसकेको उल्लेख गर्दै सचिव आचार्यले अब सुनको डाँडासम्म झण्डै 5000 सिडी र 31 क्विन्टलको विशाल घण्ट निर्माण गर्ने ऐतिहासिक योजना अघि बढ़ाएको बताउनु भएको छ। दाङका होटल समिति व्यवसाय समितिले होटल तथा रेस्टुरेन्ट व्यवसायमा पछिल्लो समय बढ़दै गएको अनुगमनप्रति ध्यान आकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापन पत्र बुझाएको छ। समितिले बजार अनुगमन उपभोक्ताको स्वास्थ्य सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित बनाउन आवश्यक रहेको स्वीकार गर्दै व्यवसायले पूर्व सूचना, स्पष्ट मापदण्ड तथा सुधारको अवसर प्रदान गर्नुपर्ने माग गरेको छ। ज्ञापन पत्रमा पछिल्लो समय विभिन्न निकायबाट भइरहेको अनुगमनका क्रममा व्यवसायले मानसिक तनाव सृजना हुनुका साथै साना तथा मझौला व्यवसाय सञ्चालनमा कठिनाई भएको उल्लेख गरिएको छ। अनुगमन गर्दा व्यवसायलाई सचेत गराउने, सुधारका लागि समय दिने र कानूनी प्रक्रिया पारदर्शी तथा समन्वयात्मक बनाउन समितिले आग्रह गरेको छ। समितिले व्यवसायी र नियामक निकायबीच विश्वास मनै तथा सहकारीको वातावरण निर्माण गरी उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै व्यवसायको मर्यादा र दिगोपनलाई समेत संरक्षण गर्नुपर्ने धारणा राखेको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा होटल व्यवसाय महासंघ नेपालका सचिव नेत्र ओली, महासंघ लुम्बिनी प्रदेश सदस्य दुर्वाराम चौधरी, देउखुरी होटल व्यवसाय समितिका दाङ देउखुरी होटल व्यवसाय समितिका अध्यक्ष ईश्वर कुमार बुढा मगर, तुलसीपुर होटल व्यवसाय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, लमै होटल व्यवसाय समितिका अध्यक्ष हेमन्त प्रसाद पाण्डे, भालुवाङ होटल व्यवसाय समितिका अध्यक्ष सुमन्त भूषाल, गढ़ा होटल व्यवसाय संघका अध्यक्ष रामबहादुर थापा छेत्री लगायतको उपस्थिति रहेको थियो। अवस्त बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि

0: पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
0: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, विङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
8: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
7: यौन उत्तेजना नहुने,
8: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
7: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
8: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-08। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना:
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: सम्पर्क फोन नम्बर 082-562-6601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
2: 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: वायनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै शिकारी हौ शिकारी पुरै दैलेख मलाई चाहियो
2: VFX सिनेमाज कुराही दस नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: महिनाको 2 लाख रुपियाँ कमाइ हुन्छ
7: 2 लाख
6: ओटी छोडेर अझ
7: केटी छोडेर
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौडको
9: पैसा आइसक्यो अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने
8: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
13: अहिले भनेका पिक्चर चाहिँ क्लियरली देखिन्छ उहाँहरूले जानेको छु भन्नुहुन्छ तर ढङ्ग पुगिरहेको छैन
14: त्यसो भए पर्याप्त गृह कार्य बिना नै यो भनौँ न तपाईँले भने अनुसार अत्याधिक महत्वाकांक्षी कार्यसूचीहरू ल्याइयो र केही निर्णय चाहिँ अत्याधिक यो भनौँ न महत्वाकांक्षी सँगसँगै मन्त्री परिषदबाटै भयो तर कार्यान्वयन चाहिँ तहसम्म पुगेन भनेर बुझ्नु पर्यो
13: यो कसो अरे कार्यान्वयन तहमा पुग्न सक्दैन भन्ने कुराको एसेसमेन्ट हामीले गर्न सक्छौँ भने मन्त्री त्यो मन्त्रालयमा बस्ने मान्छेहरूले पनि सक्छन् होला नि त भनेपछि त्यस्तो डिसिजन त्यस्तो प्रोभिजन्सहरू त्यस्ता प्रावधानहरू नै किन ल्याउने जुन कुरा ग्राउण्ड लेभलमा एउटा चाहिँ घरधुरीसम्म पुग्ने गरी जान सक्दैनन् भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त उहाँहरू पुरानो कुरा चाहिँ नमान्ने त्यो पुराना मान्छे चाहिँ नमान्ने अनि पुरानै चाहिँ सबै कुरा चाहिँ ग्राउण्डमा अनिखेर प्रोग्रेस खोजेर हुन्छ त हुँदैन नि त्यो तयारी पुगिरहेको छैन र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ होइन अब एक दुई ठाउँमा त झन् हामीलाई त नामै तोकेर फलानु फलानुले के गर्छ हामीलाई थाहा छैन भनेर चाहिँ खिचिटिउरी समेत गरिदिनु भयो होइन अब हामी कसैलाई कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ हाम्रो काम भनेको के त भन्दा श्रमिकहरूको हक अधिकार संरक्षण हुनुपर्छ त्यसमा पनि अझ वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म मभन्दा तल तबकासम्मको मान्छेको जीविका चाहिँ चलिरहेको छ म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु 19 खर्ब 16 अर्ब 90 करोड रेमिटेन्स आएको रहेछ पहिलो 10 महिनामा जुन यो चाहिँ 82-83 पहिलो 10 महिनाको कुरा गरिरहेको छु मैले अर्को रहेछ 2 खर्ब 57 अर्ब 49 करोड चाहिँ वैशाखमा मात्रै चाहिँ रेमिटेन्स आएको रहेछ अर्को रेमिटेन्सको चाहिँ यो हेर्ने हो भनेदेखि हामीले रेकर्डमा भएका कुराहरूलाई हामीले यसरी मान्ने हो भने कसरी इन्क्रिज भएछ भन्दा 33% इन्क्रिज भएछ, जुन चाहिँ अहिले झन्डै झन्डै 13.26 बिलियन अमेरिकी डलरको रेन्जमा पुग्न लागेको छ। राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन। त्यसै गरी अर्को के छ त भन्दाखेरि 37.4 अर्ब 55 करोड चाहिँ फरेन एक्सचेन्ज रिजर्भ छ भन्छ होइन। अनि त्यसपछि यो चाहिँ वैशाखसम्मको तथ्याङ्क मैले हेरेर लिएर आएको हो। अर्को यो चाहिँ 24.19 चाहिँ यूएसडी बिलियन यूएस डलरको कुरा हो यो है। अर्को 729 अर्ब 28 करोड चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे। त्यसै गरी 863 अर्ब 56 करोड चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे। यो यति सबै भइसकेको कुरा कसले गरेर भएको? अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि। उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वात्त बढ्यो जस्तो लाग्यो जस्तो लाग्यो होइन। यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ। त्यहाँतिर ध्यान नदिएका कारणले गर्दाखेरि यो बढिरह्यो। यसलाई पैसा आयो भनेर खुसी हुने एउटा ठाउँमा होला, अर्कोतिर के बुझ्नु पर्यो भन्दाखेरि यो निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु। अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराखेको छ, उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने होइन। यो कुरा चाहिँ अलिकति राम्रोसँग चित्त बुझ्दो तरिकाले यहाँ आइराखेको छैन। अब रेमिटेन्स इन्फ्लोको हामीले कुरा गर्छौँ, रेमिटेन्सलाई नै एकदम सेन्टरमा राखेर सधैँ कुरा भइराखेको भएर मैले त्यहीबाट कुरा गरेको। हाम्रो आजको अर्थतन्त्रको लगभग 1/3 भनेर कुरा गर्न थालेको पनि धेरै वर्ष भइसक्यो। अब त्यो 1/3 अर्थतन्त्रको प्रोडक्टिभिटी, अब यो सरप्लसलाई त हामीले के प्रोडक्टिभ मान्न मिल्दैन, त्यो सरप्लस बस्या चिज हो, भोलि डलरको भाव बढ्यो भनेदेखि त्यति बेलामा त्यहाँबाट नाफा ल्याउँला भन्ने कुरा मात्रै रहला। तर त्यसले पनि त पर्चेसिङ क्यापेसिटी त बढाउँदैन नि त, आखिर किन्ने नेपालभित्रको प्रडक्ट होइन, किन्ने बाहिरकै प्रडक्ट भएपछि अमेरिकी डलरै तिरेर किन्नु पर्ला भनेपछि त्यो पैसा त आखिर त्यतिको ठुलो भ्याल्युमा त जाँदैन त होला। भोलि इन्डियन करेन्सीमा हामीले किन्यौँ भनेदेखि अमेरिकन करेन्सी चाहिँ हामीसँग रिजर्भ हुँदाखेरि अलिकति त्यो फरेक्सले गर्दाखेरि अलिकति फाइदा होला, तर त्यसले कति नै लाभ होला र भनेपछि रेमिटेन्स आयो भनेर मख परेको चाहिँ अलिकति नसुहाएको पो हो कि होइन। रेमिटेन्स बढ्नु भनेको त मान्छे बाहिर जान नछोड्नु पनि होला नि त, त्यतातिर चाहिँ हेर्नु पो पर्ने हो कि। हामी रोजगारी सिर्जना गर्ने भनेका छौँ, आजको मितिसम्म बल्ल बल्ल 2-4 चरणमा चाहिँ यो निजी क्षेत्र र उद्योग व्यवसायीहरूसँग बल्ल बल्ल 100 दिनको दौरानमा छलफल भएको देखियो भनेपछि त्यसले कति उहाँहरूलाई ऊर्जा दियो होला, कतिले इन्भेस्टमेन्ट प्लान गर्नुभयो होला। अब योभन्दा अगाडिका कुराहरूमा जसरी भए करप्सनका कुराहरू भए के भए, अब एउटै इक्जाम्पलै दिएर हेर्नु, जस्तो यो पासपोर्ट छपाईको कुरामा हामीले त यहाँ एउटा प्राइभेट कम्पनीलाई मात्रै चाहिँ रिलेसन बिगारेनौ नि, यसले त हाम्रो द्विपक्षीय रिलेसन दो त्यो सम्बन्धमा समेत प्रश्न उठ्यो नि जर्मनीको कुरामा। भनेपछि यस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरेर अनि हामी फरेन इन्भेस्टमेन्ट आउँछ, हाम्रो रेमिटेन्सबाट सदुपयोग गर्छौँ, उद्योग धन्दा खोल्छौँ भनेर खुसी हुने अवस्थामा म चाहिँ छैन।
14: यो वैदेशिक रोजगारीको पाटोलाई मैले एकछिन दोस्रो खण्डमा मैले जोड्छु भनेको थिएँ, तपाईँले प्रसङ्ग रेमिटेन्सको जोडिहाल्नुभयो। एउटा नागरिक भइकन खोजे अनुसारको रोजगारी र रोजगारी पाए पनि चाहे अनुसारको पारिश्रमिक नभएका कारण व्यवस्थित रूपमा तिमी विदेश जाउन भनेर भन्ने सरकारले हो नि। अनि अर्को पाटो भनेको विदेश जाने जुन चरण छ, प्रक्रिया छ, सुरुदेखि अन्तिमसम्म ठगिनु पर्ने श्रमिकहरू, नागरिक व्यक्ति, राज्यले के भन्छ, जसलाई श्रमिकहरूलाई लगाउँछ नि त तिमीहरूलाई नजाऊ भनेको हो भन्छ नि त, फेरि विदेश जान्छ दुःख पाउँछ, अब भने अनुसारको यहाँ सिप सिकेर सिप सिकाएको छ भन्छ सरकारले, सिप सिकेको विदेशमा गएर काम लाग्दैन, वहाँ गएर दुःख पाउँछ, भने अनुसारको जागिर पाउँदैन, कम तलबमा काम गर्नुपर्ने हुन्छ, कति हुन्छ जे यहाँ जति हुनुपर्ने हो भन्ने चाहिँ भनिन्छ त्यो अनुसार त्यहाँ उसले पाएको हुँदैन, मेहनत गरेर कमाएको पैसा परिवार पाल्नुपर्छ, रेमिटेन्सको रूपमा देशलाई पठाउँछ, अनि त्यही पैसाबाट सरकारलाई कर पनि तिरेको हुन्छ उसले, त्यहाँबाट पनि कटौती भएर सरकारले गइरहेको हुन्छ। अनि त्यही श्रमिकले मलाई समस्यामा परे म समस्यामा छु र उद्धार गर्दै सरकार भन्दाखेरि चाहिँ एक वर्ष होइन दुई वर्ष होइन वर्षौंसम्म चाहिँ त्यो सुनिँदैन क्या त्यो समस्या छ। खै त के गर्यो त अनि वैदेशिक रोजगारीको क्षेत्रमा सरकारले यो तीन महिना चार महिनाको
13: वैदेशिक रोजगारीको क्षेत्रमा मिटिङ गर्यो, धेरैजनालाई बोलायो, मल्टी स्टेक होल्डर कन्सल्टेसन भन्यो बारम्बार, अब विभिन्न समूहसँग छलफल गर्यो। तर छलफल पनि कसरी गर्यो भन्दाखेरि हाँसोट लाग्दो कुरो, न एजेन्डा सेट छ न ओरिएन्टेसन, यो ओरिएन्टेसनको लागि हामी तपाईँहरूलाई बोलाउँदैछौँ भन्यो, न केही गर्यो, बिहेहरूसँग छलफल बनाएको छ, व्यवसायहरूसँग छलफल बनाएको छ, छलफल गर्यो तर त्यसको निष्कर्ष के भन्ने पनि छैन। हामीसँग रोड म्याप, मैले अघि नै भने नि हामी योजना बिना दौडिरहेको छ के, मैले अघि नै पनि भने फेरि यो डिस्क्लेमर चाहिँ मैले अरू क्षेत्रमा क्लेम गर्न सकिरहेको छैन तर श्रम रोजगार क्षेत्रमा चाहिँ यो हुँदै भएको छैन कि, केही पनि भएन। अब यो 100 दिन त भयो नि भर्खर भनेर भन्ने त्यो बहाना दिएर भएन, उहाँले 100 दिनमा यो गर्छु भनेर क्लेम त उहाँहरूले नै गर्नुभयो नि, हामीले मागे त होइन नि त, उहाँहरूले मागेको क्लेम अनुसार त काम हुनु पर्थ्यो नि त, त्यो पनि भएन। भनेपछि अहिले वैदेशिक रोजगारी उहाँहरूको प्राथमिकतामा परेन, वैदेशिक रोजगारी भन्दा पनि उहाँहरू चाहिँ यहाँ भर्ना प्रक्रिया र भर्नाको चरणमा हुने कुराहरू व्यवसायमा मात्र फोकस्ड हुनुभयो। हामीले कि रेमिटेन्सको कुरा गर्यौं कि भर्ना प्रक्रियाको कुरा गर्यौं, भर्ना प्रक्रिया र रेमिटेन्स भन्दा बाहिर सामाजिक आर्थिक रूपमा मानवीय रूपमा चाहिँ श्रमिकहरू हुँदैनन्, त्यसको विषयमा कुराकानी एक थपा केही पनि भएन, यो चाहिँ राम्रो भएन। वैदेशिक रोजगारीमा उहाँले केही पनि काम गर्नु भएन, शून्य काम भयो। अब मिटिङलाई काम बान्ने हो भने ल 10% मानौ तर 90% त उहाँले केही पनि गर्नुभएको छैन। हुन त समस्या पनि छ किनभने मन्त्री नै दुईटा हुनुभयो होइन, त्यो कारणले पनि केही कुरामा इम्पेक्ट भयो होला, अलिकति अप्ठ्यारो पर्यो होला, तर त्यसले उहाँहरूलाई एक्सक्युज दिँदैन किनभने हामी योभन्दा अगाडिको सरकारमा छैनौ नि त, उहाँहरूले नै भनेको जस्तो फरक सरकारमा हुनुहुन्छ भने उहाँहरूले त त्यो त निरन्तर गर्नुभयो होला, अफिसियल डकुमेन्ट्सहरू होला, उहाँहरूको इन्स्टिट्युसनल मेमोरी होला, के होला, त्योलाई त कन्टिन्यू गर्नुभयो होला नि त। भनेपछि त्यो एक्सक्युज उहाँहरूलाई दिन मिल्दैन, अरूको पहिलाकालाई गाली गरेर 35 वर्षसम्म के भयो भन्ने कति ठाउँमा देख्छु कि मैले कहिले कहिले साथीहरूलाई भन्दा अलि चित्त बुझेन भन्ने कुराहरू गर्दा 35 वर्ष के गरेको थियो त भन्नुहुन्छ, त्यो 35 वर्ष नगरेको भयो त उहाँहरूलाई बोलाएको त, अब गरेर देखाउनु पर्यो नि त, ल देखाउने भनेर आजको भोलिमै जादु गर्नुहोस् भनेको होइन, तर ल म 1 वर्षमा यो चाहिँ यसरी यसरी गर्छु भनेर त चित्त बुझ्दो गरी भन्नु पर्यो नि त, नारा दिएर भएन नि त, नारा मात्रै दिनुभयो के पनि काम भएन।
15: कार्यक्रम देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
16: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ, तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
17: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती, दम, निमोनिया, खोकी, छेरो,
17: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
18: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
17: पेट, ग्यास्ट्रिक, कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
17: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
18: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
17: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
17: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
17: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
18: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्डा हुने
17: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
18: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
19: हेलो पिंकी
20: बोल दिन
19: एलईडी टीवी किन्न नजाने
20: जान्न
19: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
20: जान्न
19: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
20: जान्न
19: किन
20: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
19: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
20: पाइने भएर त जान लाग्यो नि
19: हो र
20: भन्दिन के
19: साथै भन्दिन
20: आई लभ यू पिंकुली भनेको
19: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
20: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
19: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
20: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
19: फोन नम्बर
20: 082562452
19: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50
2: घुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घुराहीदान फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ
13: त्यो चाहिँ कहिले पनि पहल नगर्ने अनि हामीसँग तथ्याङ्क भएन भनेर त कहिलेसम्म हुन्छ र यसरी हुँदैन हामीले सेग्रिगेटेड त्यो डेटा माग्न सक्छौँ उहाँहरूसँग जस्तो कतिजना टुरिस्ट भिसामा आउनुभयो कतिजनाले लेबर अप्रुभल लिनुभएको छ त्यहाँको लेबर अप्रुभल लिनुभएको छ भनेर लियो भने त हामीसँग भएको तथ्याङ्क र त्यहाँको तथ्याङ्क मिलाएर हेऱ्यो भने त सकिन्छ त हामी एउटा एनजिओले गर्न सक्ने कुरा पनि सरकारले गर्न सक्दैन र स्केल पो ठुलो गर्नु पर्या हो त अनि कतिवटा ठाउँमा त त्यो डेटा ओभरल्याप पनि छ त्यो डेटा ओभरल्याप छ भनेदेखि एकीकृत एउटा व्यवस्थापन गर्नु पर्यो यो नगरिकन हामीले तथ्याङ्क छैन मात्रै भनिराखेका छौँ तथ्याङ्क छ यसलाई व्यवस्थित नगरेको हो र अनि अर्को कुरा के हो त भन्दाखेरि केही गरी हामीले यो योजना गर्दाखेरि तथ्याङ्कको आधारमा नभइकन गरेको थियो भनेदेखि एक पाइला पनि अगाडि बढ्दैन थियो हामी योजनामा कममा छैनौँ जस्तो उदाहरणको लागि श्रम आप्रवासन नीति जुन आएको छ त्यो नीति तथ्याङ्कको आधारमा बनाएको छ किन भन्दा हामीसँग एउटा वैदेशिक रोजगारीमा गएको 51-52 सालदेखि रेकर्ड राख्न थालेको श्रम स्वीकृतिको डेटा छ त्यो डेटामा हामीले एज्युम्ड रेकर्ड राख्न सक्छौँ जस्तो कतिजना वार्षिक रूपमा फर्किनुहुन्छ ट्रेन्ड त निकाल्न सक्छ निकाले पनि छ कतिवटा स्टडीहरू भएको छ त्यो ल्याएको स्टडीहरूलाई एक ठाउँमा राखेर हेर्ने हो भने हामीसँग डेटा छ हामी त्यसमा काम नगरेको हो एउटा कुरा त्यो अर्को कुरा चाहिँ अहिलेको सरकारले त्यहाँतिर त सोचेकै छैन हजुर योजनाको कुरा गर्नुभएको छ सोचको कुरा गरिरहेको छु म योजना त दोस्रो कुरा तेस्रो कुरा हो पहिलो सोच ल है म अब यसो गर्छु भन्ने हुनु पर्यो नि साह्रै दिक्क लागेछ क्या अब त किनभने एउटा अपेक्षा थियो यहाँ अब यो के हुन्छ युथहरू हुनुहुन्छ त्यहाँ टिममा जाँदा पनि युथ छ होइन त्यो अरू दायाँ बायाँको कुरा होइन एकदम फोकस्ड कुरा गर्नुहुन्छ भनेर चाहिँ एक्सपेक्ट गरेर गइयो जाँदाखेरि केही पनि छैन उहाँहरूले सबै कुरा जानेछ अरूले केही पनि जानेको छैनन् सुन्नु खोज्नुहुन्न भनेपछि यो ग्याप उहाँहरूले क्रिएट गरिराख्नु भएको छ यो ग्याप धेरै लामो गयो भने अप्ठ्यारो झन् उहाँहरूलाई हो हामी सबैजना सहयोग गरेर एकैतिर हेरेर श्रमिकको हकितको लागि काम गर्न खोज्यौँ भने तथ्याङ्कले केही अप्ठ्यारो पार्नेवाला छैन योजना गर्नु पर्यो, सोच राख्नु पर्यो, सोच पहिला ओरिएन्टेशन हुनु पर्यो, सोच हुनु पर्यो त्यता कतातिर हामी अभिमुख हुने, जस्तो पाँच वर्षमा चाहिँ हामी नेपालमै चाहिँ विकल्प सहितको रोजगारी चाहिँ ल्याउँछौँ भन्ने कुरा भइरहेको छ भने त्यो विकल्पका लागि हामीले कतिवटा ग्राउण्ड क्रिएट गर्यौँ, केमा त कुन कुन सेक्टरमा होइन उद्योग धन्दा कल कारखाना कति खोल्ने हो, त्यसपछि आएर पर्यटन उद्योगमा कति इन्भेस्ट गर्ने हो, कृषि उद्योगमा कति हो, अनि त्यसपछि अरू चाहिँ स्मल साना तथा घरेलु उद्योगहरू कतिमा हामीले फोकस गर्ने हो भन्ने खालको स्ट्रक्चर्ड कुराहरू आउनु पर्यो नि. त्यो चिज छैन अनि प्रब्लम त्यहाँनिर हो. त्यो आइसकेपछि नै बल्ल योजनाको कुरा हो. पहिलो चरणमा सोच हुनु पर्यो, दोस्रो चरणमा यो प्लान हुनु पर्यो र तेस्रो चरणमा बल्ल योजना गर्न सकिएला. भनेपछि अहिले योजनाभन्दा अगाडि दुईटा काम गरेकै छैन, त्यहाँ आउन बाँकी छ.
14: अब यो आउने भनौँ न एक वर्ष दिनसम्मको अलिकति कुराकानी गर्दाखेरि यो रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रगति होला भनेर अपेक्षा गर्न सकिन्छ अबको एक वर्षमा?
13: यो अहिलेकै तालले हो भनेदेखि त यो नेचुरल प्रोग्रेस बाहेक केही पनि हुनेवाला छैन. नेचुरल प्रोग्रेस हुन्छ, त्यो कसैले रोकेर रोकिँदैन नेचुरल प्रोग्रेस. तर त्यो बाहेक इन्टरभिन गरेर हामीले त्यसमा चाहिँ हस्तक्षेपकारी चाहिँ योजनाहरू ल्याएर गर्ने हो भने गर्ने ठाउँ अझै पनि छ. अहिले के देखिन्छ भन्दाखेरि हामीले यसलाई सामान्य वर्षको रूपमा हेर्न हुँदैन. यो भनेको हामीले वैदेशिक रोजगारीमा अफिसियली पठाएको या अफिसियली पठाएको यसको अर्थ छ, यो गाएको गएको होइन. हामीले नेपालीहरूलाई वैदेशिक रोजगारीमा अफिसियली पठाएको 20 वर्ष भयो, अब सेवा अवधि सकियो, फर्किने बेला भयो, अब प्लान गर्नु पर्यो. अनि खालि उहाँहरू प्रोडक्टिभ युज अफ रेमिटेन्सेस भनेर बसिराख्नु भएको छ, खर्च जासुकै गरे पनि हुन्छ. बरु त्यो खर्च गर्नलाई उहाँहरूले चाहिएको प्रोडक्ट उत्पादनतिर पो ध्यान दिनुपर्ने हो नि त. यसरी हामीले योजना गर्यौं भने अब आउने 3 महिना, यो 3 महिनाले त उहाँहरूलाई दियो होला, दृष्टि दियो होला जस्तो लाग्छ मलाई, हेर्ने सोचको लागि एउटा दृष्टि दियो होला. त्यो दृष्टिले यो सोच बनाएर त्यसको अनुसारले हामीले चाहिँ यो है खाका भनेर त्यो चाहिँ संरचनामा हामीले योजना गर्यो भने अब आउने 6 महिना हामीसँग 3 महिना त्यो बनाउनलाई लाग्छ. यो 3 महिना त सोचमै गयो भइहाल्यो. अब त्यसपछिको 3 महिना हामीले त्यो खाका बनाउनमा लाग्छ र त्यो 3 महिनामा हामीले खाका बनायौँ भने आगामी 6 महिनामा हामीले रोजगारी सिर्जना गर्न सक्छौ. नसकिने कुरो छैन. किन भन्दा अब हामीले अलिकति यसलाई अर्को आस्पेक्टबाट पनि हेरौँ. वैदेशिक रोजगारीमा नगएको घर छैन भनेपछि वैदेशिक रोजगारीबाट फर्केर आउने पैसा मात्रै होइन, त्यहाँबाट सिप पनि आउला, सांस्कृतिक पुँजी आउला, होइन, त्यसपछि मानवीय पुँजीहरू आउला. त्यो पुँजीहरूलाई हामीले युटिलाइज गर्ने प्लान त 3 महिनामा बनाउन सकिन्छ नि त, होइन. अब अहिले त धेरै ठाउँको एक्जाम्पल हेरेर हामीले त्यसलाई बनाउन सक्ने अवस्थामा छौँ नि त. फेरि हामीसँग अध्ययनै नभए पनि होइन, त्यत्रो अध्ययनहरू भएका छन्, ती सबै अध्ययनहरूलाई एक ठाउँमा राखेर हेर्न सकिएला. त्यो सबै राखेर हामीले हेर्ने हो र 3 महिनामा चाहिँ वास्तविक रूपमा नारा नगरेर वास्तविक ग्राउण्डमा बसेर व्यावहारिक रूपमा इम्प्लिमेन्टेशन गर्न सकिने खालको योजना 3 महिनामा बनाउन सकियो भने बाँकी 6 महिना हामीले रोजगारी वृद्धिको बाटो देखाउन सक्छौँ. त्यसले गर्दा के हुन्छ त भन्दाखेरि एक्सपोनेन्सियल ग्रोथ हुन्छ. किन अझै भन्दा यो जियोमेट्रिक ग्रोथ हुनेवाला होइन, त्यो के अरे यो एक पछि दुई दुई पछि तीनवाला ग्रोथ हुनेवाला छैन रोजगारीको क्षेत्रमा. रोजगारीको क्षेत्रमा यो धेरै मल्टिप्लाइड भएर आउनेवाला छ. किन भन्दा एउटा मान्छेले सामान्य रूपमा एउटा समुदायमा आधारित दिगो रोजगारी सिर्जना गर्न सक्यो भने त्यसले अरू थप रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ. किन भन्दा एउटा मान्छेले केही गरी कृषि उपज बनाउँदैछन् भने कृषि सामग्रीको अर्कोले उत्पादन गर्न सक्छ, आयात गर्न सक्छ, त्यसपछि आएर अर्कोले कृषि सामग्रीको बजारीकरण गर्न सक्छ, कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालन गर्न सक्छ. कृषिलाई यसरी हेर्न सक्नु पर्यो कि. अब कृषि यसले एक्जाम्पल दिएको, त्यसै गरी पर्यटन होला. एउटा पर्यटन उद्योग चल्नको लागि त खालि बाटो बनाइदिएर मात्र त पुग्दैन नि त, हिमालमा फोटो खिचेर मात्रै त पर्यटन हुँदैन, बस्नु खानु पर्ला. बस्नु परिसकेपछि कसैको घरमा घरवास कार्यक्रम चलाउन सकिएला, त्यहाँ घरवास कार्यक्रममा बसिसकेपछि खानु पर्ला, त्यो खानका लागि त्यहाँ चाहिने तरकारी उत्पादन गर्न सकिएला. यी सबैलाई जोडेर हामीले हेर्न सकियो, त्यो अनुसारको योजना गर्न सकियो भने रोजगारी एक्सपोनेन्सियल ग्रोथ हुन्छ. अहिले हामीले केमा कुरा गरिराखेका छौँ भन्दा खालि हामीले रोजगारीलाई वैदेशिक रोजगारीलाई यो भर्ना प्रक्रिया र रेमिटेन्स, अनिखेरि इन्टरनल रोजगारीलाई उद्योग धन्दा कल कारखाना चलाउने मात्रै सोचिरहेका छौँ, त्यसरी होइन, यसलाई अलिकति फरक तरिकाले हेर्नुपर्छ।
14: यो अलिकति रोजगारीकै क्षेत्रगत कुराकानी गर्दाखेरि तपाईँले अलिकति कृषिको छनौट दिनुभएको थियो, त्यसमा पनि सरकारले अलिकति बढी जोड़ दिएको भनेको आईटी प्रविधि क्षेत्रलाई अलिकति प्राथमिकता दिइरहेको छ, सँगसँगै उद्योग कल कारखानाको कुरा पनि हामी गरिरहेका छौँ। कृषि पर्यटन जस्ता क्षेत्रमा चाहिँ यो लगानी मैत्री वातावरण बनाउने जुन प्रतिबद्धता थियो, एकद्वार प्रणालीका कुराहरू गरियो, स्टार्टअप फास्ट ट्र्याकका कुराहरू पनि गरिएको छ, यो कार्यान्वयन चाहिँ कहाँ पुग्यो जस्तो लाग्छ तपाईँलाई?
13: एउटा कस्तो भयो भनेदेखि नि, म पशुपति नजिकै जयराईश्वरीमा बस्छु, अनि मलाई चाहिँ यो के अरे सीता पाइलाको लागि चाहिँ एउटा कुनै अफर आयो भने यो म अनामनगरको जागिर छोडेर जान्न क्या। त्यो हेर्नु पर्यो नि, रुचि के छ, त्यहाँको आवश्यकता के छ, उहाँहरूको क्षमता के छ भन्ने छैन, अनि उहाँहरूले सोचेको चाहिँ मात्रै सही हो भनेर गएर त कहाँ पुगिन्छ त। आईटी सेक्टरमा डेभलप हुनुपर्छ, तर त्यो आईटी सेक्टरमा रिलेटेड ह्युमन रिसोर्स हामीसँग त्यो क्यापेसिटीको त्यो स्किल भएको त्यो दक्षताका व्यक्तित्वहरू कतिजना हुनुहुन्छ, र हामी कृषिमा आधारित श्रमिकहरूको जनसंख्या कति छ, अन्य व्यवसायहरूमा अन्य क्षेत्रहरूमा क्षेत्रगत रूपमा भएको हाम्रो सिप हाम्रो दक्षता कस्तो छ भन्ने मूल्याङ्कन नगरिकन आएको कार्यक्रम भएको भएर त्यसले हामीलाई प्रोडक्टिभ रिजल्ट दिँदैन, त्यो प्रोडक्टिभ रिजल्ट दिँदैन। तर यसको अर्थ के होइन त भन्दा हामी त्यतातिर जानु हुँदैन, त्यो गलत भयो भने होइन, त्यो सँगसँगै अरू चिज जुन आउनु पर्थ्यो त्यो आएन भने चाहिँ प्रब्लम हो, त्यो आउनु पर्थ्यो आयो, तर त्यसले जुन सँगसँगै ल्याउनु पर्ने चिजहरू त्यसले ल्याएन। त्यो कारणले गर्दा अहिले मलाई के लाग्छ भन्दाखेरि, नेपालको समग्र रूपमा हेर्ने हो भने एजुकेशनसँग एकचोटि जोडेर हेर्नुभयो भने 12 कक्षा पास गरेपछि ब्याचलर्सको भर्ना हुने संख्यामा जुन एब्सेन्ट देखिन्छ त्यो एब्सेन्ट भनेको वैदेशिक रोजगारी हो। त्यो ग्रुपलाई हामीले क्याटर गर्ने गरी लिएर आउनु पर्ने हो कि ब्याचलर्स पास गरेर मास्टर्स गर्न जान खोजेको पपुलेसनलाई रिटेन्सनको लागि चाहिँ ल्याउने आईटी प्याकेजहरू हो, पपुलेसनको डिमाण्ड के हो, हामीसँग भएको दक्षता योग्यता हाम्रो चाहना के हो, मलाई कस्तो खालको रोजगारीको आवश्यकता छ, मेरो दक्षता कहाँनिर पुग्छ, मैले मेरो घर नछोडिकन काम गर्नु पर्यो भने के कस्तो कामहरू गर्न सक्छु भन्ने चिजहरू हेर्नु पर्ला नि त। हामीलाई आजको मितिमा निर्माण क्षेत्रमा कति श्रमिकहरू चाहिन्छन् भन्नेको तथ्याङ्क त भेटिन्छ त, त्यति त गर्नलाई अरू धेरै ठाउँमा जानु पर्यो नि, एउटै अफिसमा गएर एक हप्तामा देऊ भने त दिन्छन् होला, निर्माण व्यवसाय महासङ्घ छ, त्यहाँ गएर सोधे भइगयो त, उनीहरूलाई कति आवश्यकता छ उनीहरूले भनिदिन्छन् नि। त्यो भएपछि त्यहाँ चाहिने निर्माण जनशक्ति हामीले खोजेर ल्याउने, कहाँबाट ल्याउने, मिलाउने भन्ने कुराको इन्भाइरोमेन्ट क्रिएट गर्ने काम पो सरकारको हो त, त्यो चाहिँ छैन, त्यसरी एकदम सेक्टर वाइज प्लान छैन। अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ, डिजिटल नेपाल हुनको लागि त डिजिटल एप्लायन्सेसहरू युज गर्नको लागि खल्तीमा पैसा पनि हुनु पर्यो नि, 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ, अनि डिजिटल नेपालको सपना देखेर हुन्छ, डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गराउला नि, देखाउला नि सपना त्यसपछि डिजिटल नेपालको। हामी त्यसमा अक्वेन्टेन्ट छैनौ, हामी त्यसमा अभ्यस्त छैनौ, हामी जुन प्रविधि प्रयोग गर्न अभ्यस्त छैनौ त्यो प्रविधिमा जोड़ दिइराखेका छौँ, र जुन प्रविधि हाम्रो चाहिँ परम्परागत रूपमा चलिआएको छ त्यसलाई चाहिँ हामीले इग्नोर गरिराखेका छौँ, भनेपछि हाम्रो मेलमिलाप त्यहाँनिर नभइरहेको हो, त्यसले गर्दाखेरि यसले प्रोडक्टिभ रिजल्ट दिएन। अब गर्नुपर्ने चाहिँ के हो त, के थियो त भन्दाखेरि, हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो, कृषिमा आधुनिकीकरण गर्ने भन्यो, तर कृषिमा आधुनिकीकरण गर्नका लागि चाहिँ हामीले फेरि यो के भन्छ यन्त्रहरू किन्नको लागि चाहिँ लामो लाइन बसेर झन्झट बेहोर्नु पर्यो भनेदेखि त मान्छेले फेरि फर्केर त्यही चाँदेर हलो कोदालै गर्ने त हो नि, भनेपछि त्यता सहजीकरण गर्नुपर्छ होला नि त, त्यो चाहिँ नगर्ने। अनि हामी केमा कुरा गरिरहेको छौँ भने डिजिटल हुनुपर्छ, अनि यहाँ एप खोलेर चाहिँ अनलाइन अर्डर गर्न सक्छ भनेर ल, अब मल पनि एप अनलाइन अर्डर गरेर चाहिँ त्यहाँ बारीसम्म पुर्याइदेऊ न, र तर साथसाथै के पनि गर भन्दा त्यो एप चलाउन नसक्ने मान्छेलाई त्यहाँको कम्युनिटी लिडर्सहरूले एप चलाएर त्यहाँसम्म ल्याउनलाई क्यापेसिटी पनि बिल्ड गरिदेऊ नि त, बनेपा पनौतीमा रोपेर त कर्णालीलाई हुँदैन होला, त्यही भनेको यो स्टन्ट भयो क्या, यस्तो स्टन्टले चल्दैन। जब हामी स्टन्ट गर्छौँ एउटा भिडियोको लागि चाहिँ राइट एंगल खोजेर चाहिँ गएर रोपाई गर्छौँ, त्यति बेलासम्म त हाम्रो इन्ट्रेस्ट भनेको रोपाई गर्ने हुँदैन, त्यति बेलासम्म हाम्रो इन्ट्रेस्ट भनेको भिडियोको क्वालिटी हुन्छ। हामीले भिडियोको क्वालिटी खोज्या हो भने ठिकै छ, हामीले कृषिमै चाहिँ विकास खोज्या हो भने त्यो चाहिँदैन। लगभग हाम्रो अहिलेको सिनेरियो भनेको के हो भन्दा उहाँहरूलाई कतिवटा चीजको व्यवहारिक ज्ञान चाहिएको छ, त्यो व्यवहारिक ज्ञान उहाँलाई लिनलाई केही कुराले संकोच भइरहेको छ, किनभने उहाँहरूले गाली गरेका मान्छेहरूलाई फेरि बोलाएर के सोध्नु जस्तो नि लाग्यो होला। तर उहाँहरूको जस्तो जोश, उहाँहरूको जस्तो जाँगर र उहाँहरूको जस्तो जुन अगाडि हेर्न सक्ने क्षमता छ, त्यसलाई चाहिँ अनुभव एउटा चीज चाहिँ आवश्यकता छ। उहाँहरूलाई रिसै उठे पनि अनुभव कहीँ न कहीँ चाहिँ युटिलाइज गर्नुभयो भने उहाँहरूले धेरै प्रोग्रेस गर्न सक्नुहुन्छ। कहिले कहीँ हामीले भन्छौँ नि, के अरे, मन नलागेकोलाई पनि कहिले कहीँ पुज्नुपर्छ भन्छन् नि। अब त्यसरी ल्याइएन भने चाहिँ यो हजुरको प्रश्नमा मैले खासै भित्र पस्नुपर्ने देखिनँ कि। त्यही भएर
15: त्यो फर्केका व्यक्तिहरूको तपाईँको संस्कृतिको कुरा गर्नुभयो, पुँजीको कुराकानी गर्नुभयो, जनशक्तिको कुराकानी गर्नुभयो, अब त्यसलाई चाहिँ कसरी सदुपयोग गर्न सकिन्छ होला? अब सुन्दैन त भनिरहनु भएको छ, अब सुनाउनु त पर्ने हो होइन, कसरी चाहिँ गर्न सक्नुपर्ने हो सरकारले?
13: यसमा चाहिँ के देखिनुपर्छ भन्दाखेरि एउटा क्लियर रोडम्याप देखिनुपर्छ। जस्तो पहिला पहिला रिइन्टिग्रेसनका प्रोग्रामहरू जुन भनिए पुनरेकीकरणका भनेर नि, त्यस्ता खालका कुराहरूले मात्रै हुँदैन। जस्तो हामीले फर्केर आएपछिको सिपहरूको पहिचान गर्ने, त्यसको प्रमाणीकरण गर्ने भन्ने कुरा गर्यौं होइन, तर त्यो खासै टुङ्गोमा पुगेन योभन्दा अगाडिको कुरामा। त्यसपछि आएर हामीले यो के अरे ऋण सहायताका कुराहरू गर्यौं, 10-15 लाखका कुराहरू गर्यौं, सब्सिडाइज लोनको कुराहरू होइन, सहुलियतपूर्ण ऋणका कुराहरू गर्यौं। त्यसपछि आएर हामीले के अरे इन्भेस्टमेन्टका प्लानहरू लिएर आयौं, राष्ट्र ब्याङ्कले बन्डहरू लिएर आयो, त्यसै गरी चाहिँ आईपीओमा उहाँहरूलाई प्रायोरिटी दियो, लगानीका कुराहरू त्यहाँनिर इन्ट्रेस्ट लाग्छ कि भनेर गर्यो। तर यी सबै प्रडक्टहरू जति पनि स्किम्स एन्ड प्रडक्टहरू ल्याए, त्यसले किन एट्र्याक्ट गर्न सकेन भन्दाखेरि उहाँहरूको इन्ट्रेस्ट निडसँग छोएन त्यसले। त्यो कारणले के गर्नु पर्यो भन्दा, अहिले फर्केर आउँदाखेरि तपाईँ कति वर्ष कहाँ काम गर्नु हो मात्रै होइन, तपाईँको रुचि केमा छ भन्ने पनि हेर्नु पर्यो, सोध्नु पर्यो। अब लास्ट टाइम एउटा वैदेशिक रोजगार बोर्डले फेसिलिटेट गरेर जुन त्यो सहुलियतपूर्ण ऋणको कुराहरू गर्दाखेरि, उहाँहरूले पहिला गरेको काम र अहिले उहाँहरूको इन्ट्रेस्ट म्याच नगरेका कारणले ऋण उपलब्ध गराउन सकिएन भन्ने धेरै कुराहरू आएको थियो नि त। हो, त्यो कुरालाई अब एड्रेस गर्नु पर्यो नि त, होइन? भनेपछि अब हामीले के हेर्नु पर्यो भन्दा, अबको पपुलेसन भनेको हाम्रो रिटर्निङ पपुलेसन हो। त्यो रिटर्निङ पपुलेसनलाई हामीले रिटेन गर्न सक्ने, जस्तो 5 वर्षको साइकलमा फर्काउनु भएको छ भने त उहाँहरू यहाँ बस्नुहुन्न, तर 20 वर्षको साइकलमा उहाँहरू फर्किनु भएको छ भने यहाँ बस्ने चान्सेस हुन्छ। अब उहाँहरूको क्यापिटल कति हुन सक्छ, त्यो क्यापिटललाई हामीले कसरी क्यापिटल पुलिङ गर्न सक्छौं? एउटै मान्छेले ल्याएको 5 लाख रुपियाँले त यहाँ व्यवसाय गर्न सक्ने अवस्था छैन। भनेपछि त्यो व्यवसायलाई हामीले कहाँनिर कुन त्यो सेगमेन्टमा लगेर जोड्न सकिन्छ? हामीले एउटा आइसोलेसनमा चाहिँ त्यो प्रोजेक्ट गरेर हुनेवाला छैन। र लगानी नै कुरा गर्ने हो, जस्तो हाइड्रो पावरमा लगानी गर्ने भन्ने कुनै बेलामा उठ्यो होइन, भनेपछि हाइड्रो पावरमा लगानी गरेर मेरो चाहिँ इन्भेस्टमेन्ट रिटर्न हुन्छ भन्नेको ग्यारेन्टी कसले गरिदिने? त्यो चीजहरूको ग्यारेन्टी गर्ने भनेको त सरकारले दिने प्लान्स एन्ड पोलिसिजहरूबाट होला, पोलिसीले देखिनु पर्यो, प्लान योजनामा त्यो कुरोको रिफ्लेक्सन आउनुपर्ने होला होइन, प्रतिबिम्बित हुनु पर्यो। यो चीजहरू त्यहाँबाट देखिनु पर्यो, एउटा मान्छेको कन्फिडेन्स बिल्ड गर्नु पर्यो, र उसले आएर कन्फिडेन्स बिल्ड गरिसकेपछि यहाँ उसले आफ्नै फ्री लगानी गर्छ। नेपालमा आएर भोलेन्टियरली लगानी गरेर उसको केही गरी यो फेल भयो भने म छु भन्ने ग्यारेन्टी गर सरकारले दिने त्यति हो। जुन जस्तो आउने मान्छे सबैजनाले फर्केर आएर यहाँ लगानी गरेर गरेका काम त सबै त बिग्रिँदैनन् नि, केही कुरा बिग्रिन्छ होला। त्यो बिग्रिने कुरामा प्राविधिक रूपमा चाहिने हो कि आर्थिक रूपमा चाहिने हो कि के कुरामा चाहिने हो त सहायता? त्यो सहायताका लागि हामी कति तयार छौँ त भनेर बस्नु पर्यो होइन। जस्तो हाम्रो त सेक्टर त डिफ्रेन्ट छ नि त। उद्योग धन्दा खोल्नु पर्यो भनेदेखि एउटा मान्छेले उद्योग धन्दा खोल्नु पर्यो कति अन्डर खानुपर्छ? अहिले वान स्टेप सोल्युसन त भनेको छ भन्नु त होइन, तर त्यो रजिस्ट्रेसनमा मात्र वान स्टप भएर भएन। अहिले पनि वान स्टप सोल्युसन त भन्यो, तर एउटा सामान्य वैश्य रोजगारीबाट फर्केर आएको मान्छेले कम्पनी खोल्नु पर्यो भनेदेखि त्यो वान स्टप सोल्युसन उपभोग गर्नलाई पनि बिचौलिया राख्नुपर्ने अवस्था छ। त्यो अवस्थाको चाहिँ अन्त्य गर्नु पर्यो कि पहिला। त्यसका लागि प्लान चाहियो, आजको भोलि हुन्छ भनेर एक्सपेक्ट गरिँदैन, तर त्यसका लागि त्यसका तर्फ काम गरिराखेको छ भन्ने अनुभूति पनि त हुनु पर्यो नि। एउटा मान्छेले विदेशबाट फर्केर आउँदाखेरि ल्याउने सिपको पुँजीको सम्बन्धको कुरालाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौं, त्यो प्रयोगमा ल्याउने क्रममा उहाँहरूको रुचि क्षमता के छ, त्यसको दिगोपना कसरी हुन सक्छ, त्यहाँ आउन सक्ने रिस्कहरू के हुन सक्छन्, त्यो रिस्क एसेस गरेर रिस्क एसेसमेन्टको प्लान हुनु पर्यो। त्यसलाई मैले मिटिगेट गर्नलाई, त्यसलाई त्यो जोखिमलाई न्यूनीकरण गर्नका लागि मैले यो ठाउँमा यसरी इन्टरभेन गर्न सक्छु, त्यसका लागि यसको जिम्मेवारी यो हुनसक्छ, अथवा भनौँ स्थानीय तहबाट चाहिँ यसले यतिसम्म गरिदिन सक्ने होइन, अनि प्रदेश सरकारले यो गर्न सक्ने र संघीय सरकारले चाहिँ केन्द्र तहबाट दिन सक्ने कुराहरू, जस्तो ब्याङ्किङ प्रणालीमा चाहिँ उहाँहरूलाई जोड्ने, बजारीकरणमा उहाँहरूलाई जोड्ने, अब केही गरी हाई भ्याल्यू प्रोडक्टहरू छन् होइन, धेरै मूल्य आउने खालका चाहिँ उत्पादनहरू छन् भने त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय बजारमा जोड दिने कुरामा, त्यो कुराहरूमा चाहिँ केन्द्र सरकारले चाहिँ फेसिलिटेट गर्नुपर्ने होला, सहजीकरण गरिदिनुपर्ने होला। यी सबै ब्रोडर म्याप एउटा हामीसँग हुने भयो भने एउटा कुरा चाहिँ के ढुक्क छु म भन्दा, वैदेशिक रोजगारीमा दस पन्ध्र वर्षभन्दा लामो साइकलबाट फर्कनु भएकोहरू विदेश जान चाहनुहुन्न। युरोप अमेरिका जानेको कुरा मैले गरिनँ, उहाँहरू युरोप अमेरिका जानेहरू उतै भासिनलाई जानुहुन्छ, यहाँको बेचेर जानुहोला, तर जो खाडी जानुहुन्छ, जो मलेसिया जानुहुन्छ, जो कोरिया जापान गएर फर्किराख्नु भएको छ, मौरिसस जोर्डन इजरायल गएर आउनु भएको छ, उहाँहरूलाई यहाँ नै व्यवसाय गर्ने एउटा खालको इच्छा देखेको छु। यो मैले अहिले त्यतिकै भनेको होइन, यो लामो समयदेखि मैले काम गरेँ, वैदेशिक रोजगारीबाट फर्केर आउनुभएका श्रमिकहरूले खोल्नुभएको संस्थाको अनुभवले, त्यसपछि आएर विभिन्न चरणमा मैले भेटेका श्रमिकहरूसँग गरेका कुराकानीको आधारमा यो कुरा गर्दैछु, उहाँहरूको इन्ट्रेस्ट नै बसेर केही सानोतिनो व्यवसाय गर्ने छ। आजको मितिमा हामी सानोतिनो व्यवसाय गर्नलाई प्रोत्साहित हुने खालको वातावरण बनेको छैन। जस्तो सामान्य एक्जाम्पलको लागि, सड़क पेटीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता मेरो पनि छैन, तर त्यो सड़क पेटीमा व्यवसाय गर्नलाई उहाँहरूलाई नदिनको लागि एउटा निश्चित ठाउँ तोकेर, एउटा निश्चित समय तोकेर, एउटा निश्चित बार तोकेर उहाँहरूलाई व्यवसाय गर्ने ठाउँ त दिन सकिएला त होइन, त्यो वातावरण त बनाइदिनु पर्ला नि त। त्यसले गरिसकेपछि पनि उहाँहरू सड़क पेटी चाहिँ अतिक्रमण गर्न जानु भने त्यसपछि कारवाही गर्नुपर्ने होला नि त। भनेपछि हामी केमा कुराहरू छौँ भने सड़क पेटी खाली गर्ने नाममा चाहिँ अर्को ठाउँको चाहिँ कुरा गरिरहेका छैनौँ नि त। भनेपछि व्यवसाय गर्नका लागि हामीसँग आजको मितिमा त्यो सानो व्यवसाय, ठूलो व्यवसायलाई त अलरेडी जहिले पनि ठाउँमै छँदैछ र ठूला व्यवसायले पनि धेरै कम्प्लेन गरेको सुनेको छु, तर सानो व्यवसाय जबसम्म राम्रोसँग चल्दैन तबसम्म त्यसले नेपालको अर्थतन्त्रलाई दिगो रूपमा अगाडि बढाउन सक्दैन होइन। जस्तो एक्जाम्पलको लागि एउटा ठाउँमा, जस्तो मानौ अहिले हाँडी गाउँमा यहाँले देख्नुभयो होला, शनिबार बाटो बन्द गरेर एउटा गर्छ, एउटा मान्छेले एक हप्ताको लागि आमदानी गर्न सक्ने गरी एउटा व्यवसायको ठाउँ बनाइदिएको छ नि त। त्यो त स्थानीय तहबाट स्थानीय सरकारले गरिदिएर बनाइदिएको वातावरणको उपज हो। त्यस्तै खालको चाहिँ हामीले अन्य त्यसलाई अलिकति लार्ज स्केलमा अलिक ठूलो भोल्युममा हामीले गरिदिन सक्ने हो भने, सानोतिनो मैले लगानी गरेर पनि मलाई चाहिँ मेरो जीविकोपार्जन गर्नलाई म सक्षम हुन्छु भन्ने आँट आउँछ नि त। ल तिमी केही भयो, तिमीलाई फेरि भोलि व्यवसायमा अलिकति अप्ठ्यारो पर्यो भने म छु भन्ने खालको प्रत्याभूति स्थानीयले होस्, प्रदेशले होस्, वा केन्द्र सरकारले होस् दिनु पर्यो नि त। प्राविधिक सहयोग यहाँ पाइन्छ भन्नु पर्यो, आर्थिक सहयोगको लागि हामी छौँ भन्नु पर्यो, सब्सिडाइज लोन होला, यहाँ कसैले पनि अनुदान पैसा दान दिएर काम चल्दैन, उहाँहरूलाई बरु लोन दिँदाखेरि उहाँहरू प्रोत्साहित हुनुहुन्छ, किनभने त्यो लोन लिने भयो भने लोनको रिपेमेन्ट हुन्छ अनि उहाँहरूले व्यवसायतिर लाग्नुहुन्छ होला। यस्ता खालका स्किमहरूमा उहाँहरूसँग कुरा गर्दा उहाँले भन्नुहुन्छ, एउटा मान्छे चाहिँ दर्ता गर्नलाई पाँच ठाउँमा दौडिनु पर्यो भनेदेखि त्यहीँबाट हतोत्साही भएर नगरेको न हो, अब यो एक कदम अगाडि बढ्नु भएको छ, यो एउटा पर्टिकुलर केसमा मात्रै है एक कदम अगाडि बढ्नु भएको छ भने यसलाई अलिकति फेसिलिटेटिभ रोल चाहिँ स्थानीय तहबाट गर्न सकिन्छ कि। प्रोडक्ट आइडेन्टिफाई गरेर, जस्तो हामीले चाहिँ यो छम्पी भन्दा परतिर दक्षिणकालीको दक्षिण भेगमा जाँदाखेरि नास्पातीको एकदम राम्रो पहिलेदेखि गरिरहेको, त्यहाँको नास्पातीलाई चाहिँ बजारीकरण गर्नको लागि अहिलेसम्म भएका प्रयासहरू के छ, त्यही डोकोमा बोकेर दक्षिणकालीमा जबरजस्ती टुरिस्ट ट्र्याप गरेर बिक्री हुन्छ र त्यसले कति नै लाभ होला र, तर त्यसको हामीले अझ प्रतिफल राम्रो लाभ लिनको लागि के गर्न सकिन्छ होला त, त्यतातिर ध्यान दिनु पर्यो नि। हामीसँग आजको मितिमा कोल्ड स्टोरेजहरू कति छन् त, कृषि उपजको कुरा गर्दा कोल्ड स्टोरेजको नम्बर त हामीसँग एकदम कम छ, अनि गोलबेडा खेती चाहिँ गर्नलाई चाहिँ प्रोत्साहित गरेर भयो त, भोलि गोलबेडा राम्रो उत्पादन भयो भने अहिले हामीले सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरेजमा राखेर चाहिँ एभरेज रेटमा बेच्नु पायो भने त त्यसले त कृषकलाई मुनाफा हुन्छ होला नि त। त्योतर्फको काम गर्नलाई त कृषकको क्षमताले दिँदैन नि त, त्यो त सरकारको क्षमताले गर्नु पर्यो नि त। हो यस्ता खालका वातावरण अहिले बनाइदिएर ल कोल्ड स्टोरेज म बनाउँछु, तिमी गोलबेडा खेती गर, तिम्रोले एभरेज रेट पाउँछौ, एकदम तलको फ्लक्चुएटिङ रेट जानु पर्दैन, कहिले तल कहिले एकदम माथि हुँदैन भन्ने खालको ग्यारेन्टी दिन सक्ने खालको वातावरणले बनाइयो भने सरकार
0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
22: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
22: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
22: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
22: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
22: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
22: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
22: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
23: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
24: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
25: विशेषज्ञ डाक्टरी सेवाहरू
24: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
25: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
26: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
25: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
24: सम्पर्क फोन 082-5090-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
27: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराहीको दिव्य फार्मेसीमा।
28: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
0: डाक्टरद्वारा दिइने सेवाहरू
26: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
0: बिना टाका प्रभावकारी उपचार,
28: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
0: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
28: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
0: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही श्रावण 8 गते शुक्रबार।
27: दिव्य फार्मेसी कोराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-5090-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
30: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
31: के कुरा गर्छ निन्ने? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
30: ए,
31: ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
5: होइन, कसलाई के भयो?
6: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
5: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
6: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
5: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियु सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
6: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
7: मध्य पश्चिम चाङ च्याक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। शरीरमा आगो लगाई हातमा दाहाको प्रयास गरेका सरलाहीका विवेक यादवको उपचारका क्रममा मृत्यु भएको छ। किर्तिपुर स्थित वर्ण अस्पतालमा उपचाररत यादवको गैराती 2 बजी निधन भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभएको छ। शुक्रबार दिउँसो आत्मदाह प्रयास गरे लगत्तै उनलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर साँझ 7:30 बजे अस्पताल भर्ना गरिएको थियो। बायोलोजी विषयमा स्नातकोत्तर गरेका विवेक विगत एक वर्षदेखि मानसिक तनावमा रहेको पारिवारिक स्रोतले बताएको छ। उनले सर्लाहीको रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए, तर विद्यालय प्रशासनले उनको स्थानमा अर्को शिक्षक नियुक्त गरेपछि उनी एक वर्षदेखि बेरोजगार भएका थिए। रोजगारी गुमेकी कारण उनी चरम मानसिक तनावमा परेका थिए। विवेकी भाउजू शान्ति देवी मण्डलका अनुसार जागिर छुटेपछि उनी एक वर्षदेखि घरमै बस्दै आएका थिए र मानसिक रूपमा निकै विचलित हुन थालेका थिए। सोही तनावका कारण उनले शुक्रबार दिउँसो 12 बजेतिर सर्लाहीको सिसौटिया बजार चोकमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीलाई सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ़ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको बताइएको छ। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्षे भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र 7 वटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको खाड़ी देशको तुलनामा मलेसियामा राम्रो कमाई हुने पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो साता सार्वजनिक गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 प्रतिवेदनमा मलेसिया जाने श्रमिकको औसत कमाई 57,696 रूपियाँ रहेको पाइएको हो। सो कार्यालयका अनुसार अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा विदेशबाट फर्केका श्रमिकसँग गरिएको कुराकानीका आधारमा यो सर्वेक्षण पहिलो पटक गरिएको हो। मलेसियापछि कतार र संयुक्त अरब इमिरेट्स यूएईमा नेपाली श्रमिकले करिब 55,000 रूपियाँ तलब पाउने गरेका छन्। यद्यपि भारतमा काम गर्ने नेपालीको औसत मासिक आमदानी भने तुलनात्मक रूपमा निकै कम अर्थात 26,083 रूपियाँ मात्रै छ। लैंगिक र सिप अनुसारको भिन्नता सर्वेक्षणले श्रमिकको लिंग र सिपका आधारमा आमदानीको ठूलो अन्तर देखाएको छ। पुरूष श्रमिकको औसत मासिक आमदानी 64,721 रूपियाँ रहँदा महिलाको आमदानी भने 48,647 रूपियाँ मात्र सीमित देखिएको छ। र सरकारले स्थानीय स्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको 7 वर्षमा 4 वटा ग्राम मात्र स्थापना भएका छन्। साथै प्रदेश र स्थानीय तहमा 120 वटा औद्योगिक ग्राम बनाउने घोषणा भएकोमा हालसम्म 4 वटा ग्राम निर्माण भई सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। जग्गा प्राप्ति तथा व्यवस्थापन समस्या पूर्वाधार निर्माणमा ढिलाइ बजेटको अभाव वा ढिलो निकासा प्रशासनिक तथा कानूनी प्रक्रिया जटिल हुनु 3 तहका सरकारबीच समन्वयको कमी उद्योगीको पर्याप्त आकर्षण नहुनु लगायतका कारण ग्राम सञ्चालनमा ढिलाइ भएको हो। सोही अनुसार 2076 असोज 7 ग्राम निर्माणको घोषणा गरिएको थियो। यस्तै राष्ट्रिय योजना आयोगले 15 पञ्चवर्षीय योजनामा 351 औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो। अवस्था बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: खास विशेषताहरू,
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइप को उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्टरेस्ट रेट प्रणाली, जीविस रोड खोराही दाङ।
3: फोन 562-5221।
0: सम्पर्क मोबाइल
2: 98-578-32-819 र 98-578-32-223।
4: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
6: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
7: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 92-62-98-78-1817 98-78-35-643।
8: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
9: नमस्ते नमस्ते,
10: कता हिँड्नु नि बाबु? बजारतिर नि
11: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
12: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दाङ।
13: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-478-27-977
14: र 98-578-32-689।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-85-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
19: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
20: उपचार हुने रोगहरू
19: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
20: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
19: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
20: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने।

0: का हान्ने तथा सबै किसिमका बाथरोग, ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: भर्ना सम्बन्धी सूचना
4: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 286।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87 741।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
10: नमस्कार, रियो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ केदार कार्की, उहाँ नेपाली काँग्रेसका नेता हुनुहुन्छ, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री। उहाँसँग आज म नेपाली काँग्रेस सरकार सम्पन्न भएको संसदीय निर्वाचन त्यसपछिका परिणाम यही वरिपरि केन्द्रित रहेर कैयौं त्यस्ता जनजिज्ञासाहरू छन् त्यसलाई सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
11: सस्वागत छ है त कार्यक्रममा।
10: धन्यवाद। अब म कहाँबाट प्रवेश गरेँ भने, अब यसो हामी काठमाडौँमा सधैँ यही खेती त गर्छौँ होइन, यो काङ्ग्रेस कुन काङ्ग्रेस हो भन्ने लाग्छ क्या, जो कोहीलाई पनि सोद्धा काङ्ग्रेस त काङ्ग्रेस कुन काङ्ग्रेस भन्न मन लाग्छ। यसकारण सानेपा गगनजीको कब्जामा छ, चुनदेवीमा अर्को सम्पर्क कार्यालय खुलेको छ, डाक्टर शेखर कोइरालाको अलिक फरक खालको धारणा आएको छ। यसरी हेर्दा तीन धारमा देखिन्छ काङ्ग्रेस, अर्थात् तीनवटा पार्टी हुन लागेको हो कि जस्तो देखिन्छ क्या। अनि कैयौं नेताहरूले पार्टी सदस्यता नवीकरण नगरेको गगन थापाले मन परि गरे अथवा अध्यादेश भन्नुहोस् न, होइन अब नगरेको हुनाले मानिसको असन्तुष्टि काँग्रेस कार्यकर्ता जनको त्यो देखिन्छ। त तपाईँ चाहिँ कहाँ हुनुहुन्छ त्यो सुनाउन, अनि त्यसपछि अरू प्रश्न गर्न मजा।
12: होइन होइन जीवराम सर, के हो भने काँग्रेस चाहिँ धारै धारहरूलाई एउटा धार बनाउने पार्टी हो। काँग्रेस चाहिँ कुण्ड कुण्ड के भन्छ भने पानी मुण्ड मुण्ड बुद्धि भन्छ, त्यो सबैको एकीकृत गर्ने र त्यहाँ बहस के अरे तपाईँलाई विवाद संवाद र सहमतिबाट एउटा धारमा के भन्छ ल्याउनका लागि अहिले स्थापना कालदेखि नै के भन्छ विभिन्न अरू अरू पार्टीहरू पनि मिलाउँदै विभिन्न विचारकालाई एक ठाउँमा ल्याउँदै मिल्दै नमिलेकाहरूलाई पनि एकै ठाउँमा लिएर आएर एउटै उसमा लिएर आउने र निर्णय गरिसकेपछि त्यसलाई अगाडि बढाउने, निर्णयभन्दा अगाडि धेरै वाद विवाद संवादहरू हुने पार्टी चाहिँ काँग्रेस हो। त्यसैले काँग्रेस चाहिँ पूर्ण प्रजातान्त्रिक पार्टी हो, डेमोक्रेटिक पार्टी हो। त्यसले यसको अहिलेको के भन्छ यो धारले र यो जुन तपाईँले चुनदेवी या सानेपा भन्नुभयो, सानेपा सबैको साझा हो। चुनदेवीमा के भन्छ एउटा पार्टी बीच नभनौ, त्यसलाई चाहिँ सम्पर्क कार्यालय या कसैले अधिवेशनको तयारीको सम्पर्क कार्यालय खोलेको होला, खोलेको होला 15 अधिवेशन। अर्को के भन्छ विशालनगरमा के अरे स्थायी के भन्छ सम्पर्क कार्यालय, जस्तै अगाडिदेखि नै चौध महाधिवेशन अगाडिदेखि नै त्यो छँदैथ्यो। गगनजीको 5-7 वटा के भन्छ कार्यालय अहिले पनि छन्,
13: 5-7 वटा
12: अहिले पनि के उहाँ सानेपा छोडेर कुनै पनि मैले छोड्न सक्छु। त्यस कारणले अर्को चाहिँ पार्टी कुन चाहिँ पार्टी खोलौँ 6-7 वटा मध्ये भनेर के खोल्नु भएको हो त, यो प्रश्नहरू धेरै छन्। अर्को अनामनगरमा यस्ता धेरै के भन्छ सम्पर्क कार्यालय छन्, वर्तमान राष्ट्रपति चाहिँ पार्टीको नेता हुँदा पनि अनामनगरमा एउटा ठूलो घरमा उहाँ त्यहाँ अफिस थियो। त्यसैले अर्को धोबीघाटमा अहिलेका के भन्छ उपसभापतिको अर्को एउटा भेटघाट गर्ने अफिस छुट्टै के हो त्यहाँ छ, उहाँले के हो गगनसँग छुटिएर अर्को अफिस खोल्न लाग्नु भएको हो। यस कारणले गर्दाखेरि के भने यो सम्पर्क कार्यालयहरू खुल्ने, सम्पर्क कार्यालयहरूमा भेटघाट गर्ने, पार्टीभित्र पनि छुट्टै बस सृजना गरेर पार्टीको नेतृत्वको लागि प्रतिस्पर्धा गर्नेलाई चाहिँ हामीले के भन्छ पार्टी नै खुलियो हालो खुल्न लागौ, ए पार्टी खोल ए के भन्छ खोलेका हुन् भन्ने कुरातिर मलाई लाग्छ जाँदैन होला,
13: जाँदैन। अध्यावधि गराउनु भयो त ल, नवीकरण नभनौ, अध्यावधि अर्थात् सदस्यता फेरि दोहोर्याउने भन्छ नि, म सधैँछु है काङ्ग्रेसमा भन्ने, त्यो तपाईँले गराउनु भयो त।
12: मैले नवीकरण गरेको छु 15 महाधिवेशनको लागि, तत्कालीन महामन्त्री वर्तमान के भन्छ सभापतिले नै के भन्छ आह्वान गरे अनुसार दिएको समय अनुसार नवीकरण गरेको छु।
13: त त्यसले त महाधिवेशन अहिले गगनजीहरूको व्याख्या अनुसार त त्यो 15 महाधिवेशनमा त्यस अनुसार सहभागी हुन पाइँदैन।
12: तपाईँलाई के लाग्छ गगनजीको व्याख्या सधैँभरि टिकिरहेको छ भन्ने तपाईँलाई लाग्छ?
13: टिक्दैन,
12: टिकिरहेको छ भन्ने लाग्छ?
13: होइन, तपाईँहरू काङ्ग्रेसभित्र भएको
12: होइन, तपाईँहरू मिडियामा बढी गगनजीहरूलाई, गगनजीलाई सबैभन्दा बढी मिडियामा ल्याउने मिडिया कर्मीहरू होइन लाई लाग्छ गगनजी 64 सालमा उहाँले भनेको के हो यहाँहरूलाई याद छ? 64 सालमा संविधान सभाको सदस्य हुने बित्तिकै उहाँहरूले र नरहरि आचार्यले भन्नुभएको के हो, अब प्रत्यक्ष निर्वाचिततिर हामी जानुपर्छ, राष्ट्र प्रमुख चाहिँ प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्नुभएको हो नि होइन? अलिक पछाडि अस्ति हिजो अस्तितिर आएर यो अल्लाह रे कुरा रहेछ, त्यो अल्लाह रे उमेरमा म हामीले भनिहाल्यौँ भन्नुभयो होइन? मैले जेएनजीको आन्दोलन सकिने बित्तिकै पनि उहाँले चाहिँ अब के अरे एउटा त्यो अनलाइन खबरमा मैले पढेको थिएँ, चाहिँ अब प्रत्यक्षमा जानुपर्छ भन्नुभयो। त्यस पछाडि उहाँभन्दा पपुलर अर्को आएको देखेपछि देख्ने बित्तिकै अब अरू पो आउँछन् कि भन्ने बित्तिकै उहाँले होइन यो प्रत्यक्ष जानु हुँदैन के अरे यो चाहिँ पार्लियामेन्ट सिस्टमै जानुपर्छ भनेर फेरि भन्नुभयो होइन? त्यस कारणले त्यति मात्रै कुरा होइन, महाधिवेशन सकिने के अरे विशेष महाधिवेशन सकिने बित्तिकै उहाँले बैशाखमा अधिवेशन हुन्छ भन्नुभएको थियो होइन? हो, उहाँको महामन्त्रीले विराटमा उत्रेर के भन्नुभयो होइन यो महाधिवेशन चाहिँ के अरे असोजमा हुन्छ भन्नुभयो होइन उहाँको महामन्त्रीले। त्यस पछाडि फेरि उहाँहरूले के अरे निर्णय के गर्नुभयो असोजमा महाधिवेशन गर्ने भनेर फेरि गर्नुभयो। अब त्यो मलाई लाग्दैन के भन्छ उहाँहरू असोजमै महाधिवेशन गर्छ भनेर। अनि यो अध्यावधि भनेकै शब्द चाहिँ उहाँले कतिपटक गर्नुभयो, कतिपटक म्याथ थप्नुभयो, अहिले पनि थपिरहनु भएको होला, कहिले कसैलाई हुँदैन भन्नुभयो, कहिले होइन नेताहरूलाई चाहिँ के अरे अटोमेटिकली के भन्छ स्वत हुने गरिदिन्छु पनि भन्नुभयो, उही मालिकको पूजा गर्ने भाषा बोल्नुभयो होइन? त्यस कारणले उहाँले बोल्दै गरेका सबै शब्दहरू, सबै बाणीहरू, काठमाडौँमा त बाणी नै भन्छन् होइन, बाणीहरू ठिक ठाउँमा छन्, अडिग छन्, निरन्तर त्यो चलिरहेको छ, प्रश्न यहाँ छ। त्यस कारणले उहाँले के भन्नुभयो अधिवेशन भाग लिन पाउँछ भन्नुभयो, पाउँदैन भन्नुभयो, यो यति गतेभित्र गरेन भने हुँदैन भन्नुभयो, काङ्ग्रेसको क्रियाशील जनसमूहमा गएर सबै खारेज हुन्छ भन्नुभयो, वाडा सभापतिमा गएर के भन्छ नमस्कार गरेर चाहिँ मैले अघिल्लो पटक भोट हालेको थिएँ अब पनि भोट हाल्छु भनेर कसम खानुपर्छ भन्नुभयो, त्यो सबै लागू गर्नु भएको छ।
13: यसको अर्थ गगनजी पछि हट्छन् कुरा मिल्छ,
12: पछि हट्छन् कुरा मिल्छ होइन, उहाँ कुनै पनि आफूले बोलेको कुरामा सबैभन्दा अडानमा के भन्छ भने अडानमा चाहिँ पहिले चाहिँ प्रचण्ड अड्दैनन् भन्छ होइन प्रचण्डलाई पनि उहाँले टपिसक्नुभयो
13: मतलब फ्यान्तु भन्ने भाषा प्रयोग गर्छन् एक खाले
12: भाषा त के हो म त्यो
13: हल्का फुल्का जे गर्दा लाभ हुन्छ त्यही प्रकृति हाल्ने अनि फेरि पछि
12: तर जसलाई जतिखेर जहाँ भेट्यो त्यहाँ के भन्दाखेरि हुन्छ फाट भनिदिइहाल्ने हिँडिहाल्नु अनि राति गएर के भन्छ तपाईँले रियलाइज गर्ने अनि भोलिपल्ट फेरि के भन्छ त्यसलाई चाहिँ अर्को भाषामा या अर्को के भन्छ कुरा बदलिहाल्ने त्यस कारणले गर्दाखेरि त्यो कुरामा मलाई लाग्दैन के भन्छ गगनजीकै कुरालाई लिएर चाहिँ हामीले एकदम सिरियस हुनुपर्ने जरुरी छैन भन्ने लाग्छ
13: तपाईँले एउटा फ्याक्ट शब्द के प्रयोग गर्नुभयो भने उहाँको महामन्त्री भन्नुभयो तपाईँको चाहिँ होइन
12: महामन्त्री चाहिँ के भन्छ भने नेपाली काङ्ग्रेसकै हो तर उहाँले नै के भन्छ भने उहाँले त त्यो इलेक्सनबाट होइन उहाँले सिलेक्सन गरेको महामन्त्री हो नि त होइन हातले लेखेको हो नि
13: छैन विशेष महाधिवेशन
12: विशेष महाधिवेशनमा उहाँले नै के भन्छ चुज गरेको महामन्त्री हो नि होइन र महाधिवेशन प्रतिनिधिले कार्यकर्ताहरूले भोटिङ गरेर छानेको महामन्त्री होइन नि
13: अर्थात् सर्वस्वीकार्य भन्न खोजे सर्वस्वीकार्य होइन
12: सर्वस्वीकार्य त अहिलेको के भन्छ समिति पनि भएन त्यस कारणले गगनजीले हामीले भनेको 100% सभापति बन्नुहोस् उहाँहरू 54% सभापति भन्नुहुन्छ होइन 54% उपस्थित भएको सभापति भन्नुहुन्छ 100% सभापति भन्नुहोस् त्योसँग फरक विचार राख्नेहरू पनि भन्नुहोस् भनेर त अहिले पनि के भन्छ बहस चलिरहेको छ नि म पनि उपस्थित थिएँ के अरे तपाईँलाई विशेष महाधिवेशनमा तर हामीले बनाएको या के भन्छ त्यहाँ उपस्थित भएर त्यो तपाईँलाई के भन्छ भने त्यहाँ उपस्थित भएपछि तपाईँले फरक राख्नुहोस् या राख्नुहोस् समाहित हुनुभयो त्यो समाहित भएको ठाउँमा बनेको सभापति चाहिँ 54% मात्रै हुन्छु भन्ने होइन 100%कै हो म समग्र काङ्ग्रेसको सभापति हुँ म नियमितवाला त्यतिखेर फरक विचार राख्नेको सभापति होइन म यतिको मात्रै हो नभन्नुहोस् तपाईँ समग्रको सभापति भन्नुहोस् न भन्ने कुरा त अहिले हामी राखिरहेको छौँ नि
13: तपाईँले भनेको कुरामा मेरो विमति ठ्याम्मै होइन कि तर सवाल के छ भने तपाईँहरू जे चाहिरहनु भएको छ अर्थात् 54 होइन 100% तपाईँ सभापति बन्नुहोस् अनि यो जुन ढङ्गले तपाईँ जाने कोसिसमा हुनुहुन्छ उहाँ पछि हट्नुहुन्छ अथवा उहाँले व्यवस्थापन गर्नुहोला भन्ने तपाईँको जो आशा छ कथम उहाँले तपाईँहरूले भने जस्तो नमानिकन 15 महाधिवेशन गर्नुभयो जसरी विशेष महाधिवेशन भयो पेलेर अघि बढ्नुभयो भने चुनदेवीको सम्पर्क कार्यालय त्यहाँ गएर छलफल गर्नेहरू बैठक बस्ने बालुवाटारमा बस्नेहरू के गर्नुहुन्छ भन्ने प्रश्न हो के यो चाहिँ आम कार्यकर्ता जन खास गरी काङ्ग्रेसका कार्यकर्ता जन र समग्र नेपालीको पनि चासो किन हो भने नेपाली काङ्ग्रेस पुरानो पार्टी विभिन्न परिवर्तनमा यसको अहम भूमिका छ तर जेएनजी विद्रोहमा काङ्ग्रेस पनि एक हिसाबले पाखा लागेको छ कम्युनिस्ट त पाखा झन् लागे नै त्यस कारण के भन्न खोजे मैले
12: छैन तपाईँले राखेको चासो नेपाली काङ्ग्रेससँग मात्रै सरकार छैन यो चाहिँ डेमोक्रेसीसँग पनि सरकार छ जनताको जनजीवन जनजीविका मात्रै होइन जनताको हक र अधिकारसँग पनि सम्बन्धित छ नेपाली काङ्ग्रेस त्यसको पर्यायवाची हो त्यस कारणले गर्दाखेरि यो सिरियस हुनुपर्ने यसका बारेमा बहस हुनुपर्ने यसको बारेमा प्रश्न गर्नुपर्ने आवश्यकता पनि भयो होइन हामीले के देख्दैछौँ भने उहाँलाई के लाग्छ भने गगनजीले अगर नेपाली काङ्ग्रेसको संस्कार बुझ्नुभएको छ भने नेपाली काङ्ग्रेस बुझ्नुभएको छ भने प्रजातन्त्र र प्रजातन्त्रको के भन्छ भने मर्म बुझ्नुभएको छ भने होइन छ भने उहाँले के भन्छ भने यसलाई संवाद मार्फत एउटा के भन्छ भने सहजीकरण गर्नुहुन्छ र सहज वातावरणमा लिएर आउनुहुन्छ र सग्लो काङ्ग्रेसको निर्माण गर्नुहुन्छ अगर गगनजीमा त्यो खालको के भन्छ संस्कारै नसिकेर उहाँ चाहिँ तपाईँलाई के भन्छ भने बनी बनाऊ कसै कसैबाट बनी बनाऊ हुनुहुन्छ भने त्यो बाटोमा उहाँ जान सक्नुहुन्न उहाँ जानलाई अवरोध होला म अहिले के देखिरहेको छु भने
13: के प्रायोजन अथवा कुनै त्यस्तो प्रेरित गर्ने
12: र
13: अदृश्य ताग छ भने गगनले म्यानेज गर्दैनन्
12: र छ भने उहाँले म्यानेज नगर्नु होला नभए गगनजीले गिरिजा प्रसाद पनि देख्नु भएको छ कृष्णजी पनि देख्नु भएको हो गणेशमानजी पनि देख्नुभएको अब हामी त विराटनगरबाट अलि यहाँ काठमाडौँ नै आउनु पर्थ्यो उहाँहरूले चाहिँ नजिकै सबैको देख्नुभएको गिरिजा प्रसाद कोइराला र कृष्णजीको विमति र सहमति पनि देख्नुभएकै हो शेरबहादुर देउबा र गिरिजा प्रसाद कोइरालाको दुईटा पार्टी एक भएको पनि दुईटा पार्टी एक भएको अहिले दुईटा पार्टी भएको छैन भएको पनि उहाँले के भन्छ भने आफ्नै नाङ्गै आँखाले उहाँले देख्नुभएको हो त्यस कारणले गर्दाखेरि मलाई के लाग्छ भने उहाँको आफ्नो चाहिँ काङ्ग्रेसको एकदम ठूलो पार्टीको सभापति हुने इच्छा जागेको हो भने जागेको हो र त्यसको लागि त्यसको सभापति बन्नुभएको हो भने उहाँ के भन्छ भने उहाँबाट दुर्घटना हुँदैन अन्यथा के भन्छ भने प्रायोजित नै हो साँच्चै नै के भन्छ भने जनताले मिडियाले अनि केही लिडरले र जनचासो राख्ने मान्छेहरूले नै शङ्का गरे जस्तो प्रायोजित हो भने उहाँबाटै दुर्घटनामा जान्छ
14: हो
12: अहिले मैले देख्दै गरेको के भने तपाईँलाई चाहिँ यो अल्गोरिदम अल्गोरिदम भनेर उहाँले जसरी आरोप लाउँदै हुनुहुन्छ उहाँ अहिले के गर्दै हुनुहुन्छ उहाँले पार्टी अफिसलाई चाहिँ त्यो पार्टी अफिस चाहिँ हामी लाखौं कार्यकर्ताहरूले बुझाएको लेमीको पार्टी अफिस हो कम्पनी किनेको होइन अहिले उहाँहरूले त्यो पार्टी अफिसलाई चाहिँ तपाईँलाई सुटिङ स्टुडियो बनाउनु भएको छ र त्यहाँबाट के भन्छ भने टिकटक र के भन्छ भने त्यो सामाजिक सञ्जालमा अपलोड गर्ने सुटिङ गर्ने र त्यो सुटिङ गर्नका लागि के भन्छ भने विभिन्न खालका मानिसहरूलाई पार्टी अफिस चाहिँ एउटा स्टुडियोको रूपमा प्रयोग भइरहेको छ र त्यहाँबाट केवल के भन्छ टिकटकहरू मात्रै निस्किन्छन् पार्टीलाई कसरी व्यवस्थापन गर्ने र भोलिको दिनमा प्रतिस्पर्धीसँग कसरी लड्ने त्यो कुरातिर छैन काङ्ग्रेसको के हुन्छ भने काङ्ग्रेस चाहिँ के हो भने यो संगठनमा विश्वास गर्छ यो जनताको अधिकारमा विश्वास गर्छ जनताको जनजीविका र उसको के भन्छ भने वाक स्वतन्त्रतामा के भन्छ बढी तल्लीन हुन्छ काङ्ग्रेस भन्ने कुरा चाहिँ बिर्सेर यो चाहिँ पपुलरिजममा चाहिँ जान्छ एकदम लोकप्रियतावादीबाट हामी के भन्छ अरूसँग लड्न सक्छौँ भन्ने गलत बाटो पक्रिँदैछौँ त्यो गलत बाटो नपक्रेको भए किनभने तपाईँलाई के भने लोकप्रियतामा त पहिले चाहिँ गगनजीहरू या नरेन्द्र दाईहरू नै भनौँ या अघिल्लो पुस्ताका जो पपुलरिजममा विश्वास गर्थे त्यसलाई त क्रस गरेर के भन्छ रविजीहरू बालनजीहरू अरुणजीहरू आउनुभयो नि त्यो आउने बित्तिकै के भयो त उहाँहरू खस्किनु भयो नि त्यो चाहिँ फेरि के भन्छ मैले यहाँ कुनै पूर्वाग्रह राखेर भनेको होइन गगनजी सभापति भएपछि होइन हामीलाई के लाग्थ्यो भने म पनि एकदम हेन्डसम पनि हुनुहुन्छ के अरे सुटिङै गऱ्यो भने पनि खतरा देखिनुहुन्छ कुनै हिरोभन्दा कम पनि हुनुहुन्न त्यसमा बोली पनि एकदम उहाँको चाहिँ खत्रै छ होइन बोली पनि एकदम खतरा छ मान्छे तान्न सक्नुहुन्छ त्यस पछाडि के भन्छ नि यो
13: मान्छे पाल्न सक्नुहुन्छ भने
12: सामाजिक सञ्जालमा पनि छ मान्छे पाल्न पनि के भन्छ एउटै प्लेनमा चाहिँ 19-20 जना के भन्छ युट्युबरदेखि लिएर होइन युट्युबरदेखि लिएर विभिन्न खालका के भन्छ मानिसहरू एउटै प्लेनमा देश दौडामा हिँड्दाखेरि 19-20 जनाले लिएर पनि हिँड्न सक्ने ताकत पनि छ
13: बहादुर हुनुहुन्छ
12: यतिको मान्छेले छ पार्टीलाई त सर्लकै यो अहिलेका हाला काँचा जति पनि के भन्छ आगा मानिसहरूलाई यो जेएनजीहरूलाई त के भन्छ नेतृत्वै गरेर लानुहुन्छ भन्ने हामीलाई लागेको थियो पार्टीको हालत कहाँ पुग्यो उहाँको आफ्नै हालत पर्दा योभन्दा लाजमर्दो कुरा के हुन्छ नेपाली काङ्ग्रेसले हामीले प्रधानमन्त्रीको उम्मेद्वार बनाएको व्यक्तिमा दूरदर्शिताको कमीले म कहाँ जानुहुन्छ कहाँ उठ्नुहुन्छ हुँदैन त्यहाँ उठ्दाखेरि मैले कति जित्नुपर्छ जित्नै पर्छ सभापति हो गगन थापा मात्रै होइन सभापति हो जित्नुपर्छ भनेको हारिसकेपछि रियलाइज हुन्छ कि हुँदैन
13: तपाईँहरूले चाहिँ अनुमान थिएन यो खालको परिणाम आउन सक्छ भन्ने
12: अब हेर्नुहोस् कस्तो हुन्छ भने उहाँ चाहिँ एकदमै धेरै लोकप्रिय होइन संसारले के भन्छ भने चाहिँ के भन्छ भने चाहिँ छानेको भन्ने ठान्ने मान्छेले आफूले निर्वाचन क्षेत्र छानिसकेपछि हामीले त उहाँलाई विश्वास गर्ने हो नि होइन अरू एनालाइसिस गर्ने हामीलाई के लागेको थियो भने त्यसको माइने राख्दैन त्यस कारणले गर्दाखेरि उहाँले जुन तरिकाले के भन्छ भने चाहिँ प्रधानमन्त्रीको उम्मेद्वार हराउनुभयो प्रधानमन्त्रीको उम्मेद्वार उहाँले हराउनु भयो नेपाली काङ्ग्रेसको प्रधानमन्त्रीको उम्मेद्वार हराउनु भयो त्यो कुराले चाहिँ के भन्छ तपाईँ हामीलाई चाहिँ काङ्ग्रेसलाई
13: नेपाली काङ्ग्रेसको प्रधानमन्त्रीको उम्मेद्वारलाई गगन थापाले
12: हराउनुभयो यसको के भन्छ किन हराउनुभयो भने उहाँले के भन्नुभयो म मधेश जोड्छु भन्नुभयो. अनि मधेश जोड्दाखेरि काठमाडौँमा त न्यावरलाई टिकट दिनुभयो भने दिनुभएन, कुनै मधेसीलाई काठमाडौँमा टिकट दिनुभयो त, कुनै मधेसीलाई मधेसकोलाई टिकट दिनुभयो कि मधेसलाई कम्त्या बनाउनु जानुभयो. एउटा उहाँले आफ्नै हातले प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरूमा कुनै एउटा मधेसी अनुहार देख्नुहुन्छ या मधेसी भूगोलको मान्छे देख्नुहुन्छ? उहाँले फेरि के भन्दै पनि इलेक्सन भएको भए ल कार्यकर्ताले चुन्दाखेरि हारे जिते भन्ने हुन्थ्यो, भोटर्सको विवेक हुन्छ भन्थ्यो, उहाँको विवेकको देखियो त. दोस्रो तेस्रो अहिले पदाधिकारी चाहिँ पदाधिकारी पनि हातले नै लेखेको हो. बिपी कोइरालाले महेन्द्रनारायणजी, रामनारायण मिश्र, नागेन्द्र झा लगायतका थुप्रै के भन्छ मधेसका मानिसहरू जान्नुभयो. गिरिजाप्रसादले रामण यादव, महन्त ठाकुरहरू लगायत सेकी गिरिसहरू यी सबै गिरिजाप्रसादको पालामा पनि मधेसलाई कन्टिन्यू भयो. सुशील कोइरालाको पालामा भयो, शेरवालको पालामा भयो, उहाँको पालामा मधेसको बिग फाइभमा पदाधिकारी देखाइदिनुहोस् जुन कुरा अहिले के भन्छ भने मधेसलाई के भन्छ इग्नोर गर्ने राष्ट्र पाको के भन्छ भने राष्ट्र पाको र उहाँको ठ्याक्कै मिलो भनेको काठमाडौँ केन्द्रित एउटा उखान छ, यो मनमकु मर्स्या भन्ने काठमाडौँमा एकदम धेरै चर्चा छ
13: भन्छ.
12: मधेसी के भन्छ भने भनेको चाहिँ हामीलाई पनि बाहिरबाट आउँदाखेरि यहाँ मधेसी नै भन्छन् होइन. र त्यसमाथि पनि मधेसलाई हेर्ने दृष्टिकोण राष्ट्रपाको रवि लामी छानेको र हाम्रो सभापति गगन थापाको एउटै भएको भएन.
13: राष्ट्रपाले त मन्त्रीहरू त बनाएछन् त.
12: मैले यहाँनिर के भन्छ भने अस्तिको पार्टीको भन्दैछु, मैले मन्त्री भनेको बालनजी भनिनँ. मन्त्री बनाउनु त बालनजीको जहाँ जतिबाट ब्याकडोरबाट झ्यालबाट कोर्टको खल्तीबाट अन्तबाट आए पनि मन्त्री बनाउने अधिकार त प्रधानमन्त्रीलाई नि, पार्टी सभापतिलाई त पार्टी सभाले असिस्ट मात्रै गर्ने होला नि होइन र. मैले देखेको संविधानको कुरा र प्र्याक्टिसको कुरामा मैले देखेको कुरा, त्यस कारणले गर्दाखेरि यो काठमाडौँवादी सोच राख्ने अनि निर्वाचन उठ्न कहाँ जाने मधेसमा जाने अनि मधेसी के भन्छ जनताले चाहिँ पत्याएनन् भन्ने, तपाईँ मधेसी जनतालाई अपमान गर्न जानुभयो कि तपाईँले मधेसी जनतालाई सम्मान गर्नुभयो? तपाईँले गिरिजाप्रसाद कोइराला त्यहाँ जिते भनेर मात्रै हुन्छ? गिरिजाप्रसाद कोइरालाहरूसँग त मधेसको के भन्छ भने एउटा लगाव मात्र होइन, घरका के भन्छ भने कतिपय गोठहरूमा सुत्दै मधेसमा साइकल चलाएर टिभी लाग्दा पनि साइकल चलाएर मधेसमा सङ्गठन गर्दै हिँडेको व्यक्ति भन्दा म ठुलो हुँ, किनभने मसँग चाहिँ सामाजिक सञ्जालहरूमा पपुलारिटीको एकदम चाङका चाङ लाइक र कमेन्ट छन् भन्दै हिँडेर हुन्छ त.
13: मतलब लोकप्रियताको आधार सामाजिक सञ्जाललाई बन्न थाल्यो,
12: बन्न थाल्यो आधार सामाजिक सञ्जाललाई बन्न थाल्यो. त्यो बनाउनेको त्यसमा त्यो बनाउनेमा के भन्छ अहिले पूर्व प्रधानमन्त्री केपी ओली पनि हुनुहुन्थ्यो होइन, उहाँलाई पनि सामाजिक सञ्जालमा एकचोटि उहाँले आफैले अरिङ्गाल जस्तो भन्नुभयो, कहिले साइबर सेना प्रयोग हुनुपर्छ भन्नुभयो. त्यसैमा अब के थियो भने केपी ओली चाहिँ पपुलर हुन्छ कि सामाजिक सञ्जालमा पनि म हुन्छु भन्ने, त्यतिखेर पनि गगनजीहरूलाई त्यही खालको के भन्छ एउटा चाहिँ क्लास थियो. त्यस कारणले गर्दाखेरि हामीले के हेर्नुपर्छ भने हामीले एउटा कुरा बोलेर मात्रै हुन्छ, व्यवहारमा त्यसलाई चाहिँ लागू गरे पनि गरेनौँ, व्यवहारमा हामी चाहिँ त्यहाँ त्यो नजिक छौँ कि छैनौँ भन्ने कुरा त हामीले तोड्यौँ.
13: कतिपय गगन थापालाई नायक ठान्ने काङ्ग्रेस जनका अगुवा नेताहरू र काङ्ग्रेसलाई भोट नहाल्ने तर गगन चाहिँ योग्य मानिस हो भन्ने अर्का खाले मानिस छन् नि, उनीहरू के भन्छन् भने उनीहरूको तर्क सुनाउनु म तपाईँलाई प्रश्नको रूपमा उत्थान गरे मैले, यदि गगन थापा काङ्ग्रेसको सभापति पनि नभएको भए त जिरोमै जान्थ्यो काङ्ग्रेस, धन्न गगनले फेर्यो भन्छन् नि त.
12: त्यो त एकजना भन्ने मान्छे हुनुहुन्थ्यो मुमाराम खनालजी, अनि खगेन्द्र सुवर्जीले हाम्रो पार्टी बीचमा लगियो र काङ्ग्रेससँग प्रजातान्त्रिक विचार राख्ने काङ्ग्रेसैको सदस्य नले पनि प्रजातान्त्रिक विचार राख्ने मानिसहरूलाई पार्टी बीचमा प्रवेश रोक भयो र के भन्छ भने प्रशंसा गर्ने लेनिनलाई जस्तो हिटलरलाई जस्तो प्रशंसा गर्नेहरूलाई पार्टी बीच छिराइयो, जसमध्येमा खगेन्द्र संग्रौला र के भन्छ मुमाराम खनाललाई पनि छिलायो. मुमाराम खनालले केही दिन पछाडि सबभन्दा पहिले लात्ती हानेर होइन त्यो लात्ती हानेर काङ्ग्रेस कहिले सुध्रिँदैन यो बदलियो काङ्ग्रेस भनेर अलिदिन मैले पनि प्रचार गरेँ, भन्ने निस्किनु भयो. मैले चाहिँ कतिपयलाई बुद्धि व्यवसायी पनि भन्छु काठमाडौँमा, होइन बुद्धि व्यवसायी पनि भन्छु, कतिपयलाई चाहिँ विज्ञ होइन विज्ञप्ति पनि भन्छु, कतिपय चाहिँ एकदम व्यक्तिलाई के अरे तपाईँलाई ब्युटी पार्लरमा लगे जस्तो सबै थोक सिँगार पेटार गरेर निकालिदिनेहरू जसले कलम चलाउँछन् त्यो चाहिँ विज्ञप्ति हो, होइन जसले चाहिँ समय अनुकूल के भन्छ भने बुद्धि दिने र के भन्छ भने केही पारिश्रमिक लिएर के भन्छ भने बुद्धि दिने गर्नुहुन्छ उहाँहरू बुद्धि व्यवसायी हो भन्छु. त्यस कारणले गर्दाखेरि पार्टी यसमा केही दिनको करारनामा लगेर लिएर गएको मुमारामजीहरूले जसरी के भन्छ तपाईँलाई गगनजीलाई गर्नुभयो, कतिपय के भन्छ गगनजीको प्रशंसा गर्नेहरू या गगनजीलाई हाइलाइट गर्नेहरू मैले बसन्तजी नै बसन्तजी के डेमोक्रेट विचारबाट के भन्छ प्रभावित हो त, तर बसन्तजीहरूले यति धेरै क्रिम पाउडर लिपस्टिक लगाउनु भयो कि गगनजी के भन्छ भित्रबाट बाहिर निस्किँदा तराईको गर्मीमा बाहिर निस्क पसिनाले सबै के भन्छ क्रिम पाउडर गाजल सबै उत्रियो. त्यस कारणले गर्दा क्रिम पाउडर गाजलमा मात्रै विश्वास गर्न भयो भने त्यो छेडीको बेहुली बन्ने बेला मात्रै कहीँ ठाउँमा गर भन्ने गैर काङ्ग्रेसहरूले काङ्ग्रेस फुटाउनका लागि काङ्ग्रेसलाई के भन्छ टुक्रा टुक्रा बनाएपछि मात्रै के भन्छ तपाईँलाई चाहिँ प्रजातन्त्रमा हमला गर्न सकिन्छ देशको राष्ट्रियतामा हमला गर्न सकिन्छ भन्ने मानिसहरूबाट प्रभावित भएर के भन्छ फुर्केपछि कहिले कहीँ चढ्दिन्छन् नि केटाकेटीहरू ल सक्छु भनेर चढ्दिन्छन् नि हो उमेरले हुन्न फुर्के मानसिकताले चाहिँ के भने तपाईँलाई प्रभावित गरेको हो कि भन्नेतिर तपाईँलाई लाग्दैन यो के भन्छ अहिलेको घटना परिघटना सबै कुरा. त्यस कारणले गर्दाखेरि के हो भने हो व्यक्तिवादी अब म के भन्छु भने व्यक्तिको व्यक्तिलाई मात्रै हेरेर जो कुरिरहन्छ त्यो लठेद हो उसको लठेदलाई के भन्छ उसले डनहरूले उसले छेउछेउमा राखिरहन्छन् नि त होइन जो चाहिँ के भन्छ एनालाइसिस गरेर म चाहिँ यो कारणले लागेको हुँ भनेर तर्क दिन सक्छन् ती चाहिँ के भन्छ फलोअर्स हुन्. अहिले मैले के देख्दैछु भने कतिले के गरिदिन्छन् यहाँ मिडियाहरूले पनि एकदम गगन विचारमा अडिक छन् भन्छन् विचारमा कहाँ अडिक छन् कहाँ छन् उनले के भन्छ प्रत्यक्ष के अरे राष्ट्र प्रमुख हुनुपर्छ भनेर ल्याएको विचार आज उहाँको कहाँ छ के हो विचार भनेको आर्थिक गतिविधिको बारेमा उहाँको विचार के हो त्यो किर्तिपुरको डाँडामा ल्यापटप चलाउँदा चलाउने कुरा चाहिँ आज के भन्छ गगन दाईको पास हो भन्छन् त्यो गगन दाईको विचार हो त त्यो त यही कमाइराखेको थियो नि होइन कमाइराखेको थियो अनि किर्तिपुरको के भन्छ भने सन्दर्भ मिल्छ किर्तिपुरको नगरपालिकाको निर्वाचनमा त्यहाँको नगरपालिकाको उपनिर्वाचनमा उहाँले गएर भाषण गर्नुभयो यहाँको मेयर जिताउनुहोस् किर्तिपुरको डाँडामा बसेर 4 लाख कमाउन सक्ने बनाउँछु भन्यो. अगर कोही म जस्तो मूर्ख भइदिएको भए म मूर्खै भने मलाई एकछिनको लागि मै जस्तो मूर्ख भइदिएर म चाहिँ मेयरकोमा मलाई 4 लाख चाहियो भने ल्यापटप लिएर गएँ जित्यो नि त उहाँले प्रचार गरेको मान्छे होइन जित्यो नि अनि 4 लाखको लागि मैले के हुन्छ अब मलाई 4 लाख दिनु म ल्यापटप लिएर आएँ कुन डाँडा बसौँ भनेर गएर के हुन्छ सन्दर्भलाई के भन्छ भने मिलाउन जान्नुपर्छ. प्रधानमन्त्री अहिले हालको प्रधानमन्त्रीले कतिपय सन्दर्भ मिलाउन जान्दा हिजोकै के भन्छ आफू लिएका स्टाटसहरू अहिले गला पासो बनेर माथि झुन्डिरहेका छन् नि होइन झुन्डिरहेका छन् नि. त्यस कारणले विचारमा अडान भनेको जे बोल्नुभयो त्यसलाई तपाईँ अडान राखिराख्नुभयो त्यसलाई तपाईँले विचार बनाउनु भयो भने त्यो अडान भयो. तपाईँ समय अनुसार के भन्छ छेपाराले रङ फेरे जस्तो फेरिरहनुहुन्छ मान्छे पनि फेरिरहनुहुन्छ अनि त्यसमा चाहिँ तपाईँ के भन्छ भने अनि त्यो के भन्छ 10-20 जना लठेद राखेर अनि के अरे सामाजिक सञ्जालमा लाइक र कमेन्ट लेखेर अनि आलोचना गर्नेहरूलाई तथा नाम मन परि के भन्छ अरे मन परि त्यसको कुनै सीमा छैन गाली गरेर अनि त्यो गाली हेरेर हो मलाई फरक विचार राख्नेलाई त गाली गर्ने रहेछ नि जनताले ओहो भनेर फुर्किएर रातभरि सपनामा के हुन्छ त्यो चाहिँ आफूलाई जय जयकार गरेको देखेर भोलिपल्ट रियालिटीमा निस्किनु पर्दैन त्यसलाई विचार भनिन्छ.
13: यसको अर्थ के गगनजीले जुन मिसन पीएम भन्ने एउटा उहाँले यसो साइटहरू पनि खोल्नु भएको छ त्यसको व्यापक प्रचार प्रसार त्यो के त्यो अब अन्त्य भयो भन्ने तपाईँको आशय उहाँ असफल हुनुभयो त्यस कारण अर्को कोर्समा काङ्ग्रेस जान्छ वा नेतृत्वमा पनि के फरबदल बाटोमा जान्छ
12: अहिले जुन बाटोमा उहाँ हिँड्दै हुनुहुन्छ जुन पथमा उहाँ हिँड्दै हुनुहुन्छ त्यो बाटोबाट के भन्छ भने कि त पुरै के भन्छ भने डिक्टेटरसिप या अटोक्रेसी नै आएर नियुक्ति गरिदियो भने नियुक्ति गरिदियो
13: गगनजीलाई
12: भन्नुहोला नभए जनताबाट निर्वाचित भएर नेपाली काँग्रेस पार्टीबाटै यो जुन चाहिँ के अरे उहाँले नेपाली काँग्रेसलाई ब्यागेजको रूपमा लिनुभएको छ नेपाली काँग्रेसका तमाम साथीहरूलाई ब्यागेजको रूपमा लिएर अझ वाडा सभापतिलाई समेत उहाँ आफै जिल्ला सभापतिले क्षेत्रीय सभापतिले वाडा सभापतिलाई तपाईँले गर्नु भएन भने तपाईँले हामीले के अरे पार्टीको सर्कुल अनुसार काम गर्नुभयो भने यसरी कारवाही हुन्छ है भन्ने कुरा भन्ने भन्दा पनि यही एकदम उहाँ चाहिँ पपुलर हुनको लागि अझै लोकप्रिय हुन्छु कि भनेर वाडा सभापतिलाई नाङ्गो रूपमा उत्रेर म तिमीलाई कारवाही गर्छु देखाइदिन्छु निकालिदिन्छु जो वाडा सभापति चाहिँ जब माटोभन्दा मुनि बसेर काङ्ग्रेसको 36 साल देखेको 46 साल देखेको 62-63 साल 30 सालमा कुटाइ खाएर डामै डाम भएको टाउको फुटेको वाडा सभापति पार्टीलाई चाहिँ पार्टीको धेरै चिताओस् पार्टीकै मान्छे प्रधानमन्त्री बनोस् प्रजातान्त्रिक बिपीको प्रजातान्त्रिक समाजवाद चाहिँ प्रजातान्त्रिक समाजवाद अडिरहोस् भन्ने मानिसलाई उहाँले थ्रेड गर्नुभयो यही पार्टीमा त्यो थ्रेड गरी गरी बनाएका अध्यावधि गरेका के भन्छ नि क्रियाशीलहरूबाट के अपेक्षा गर्नु त जनतामा उहाँहरू के भन्छ त्रसित भएर पार्टीबाटै त्रसित भएपछि
13: यो अध्यावधि गरे होला
12: यो प्रतिशतको कुरा नगरौँ अहिले त एआईले सोध्छ मलाई चाहिँ फोन गर्दैन किनभने यो देखिएको छ भने ठ्याक्कै आउँदैन एआई लगाएको छ एआईले सोध्छ केदारजी तपाईँको अध्यावधि भएको रहेछ नि अनि त्यहाँबाट हो भएको छैन अनि अलिकति मैले के भन्छ तपाईँले को किन गर्नुभयो भनेपछि फ्याक्ट कटिहाल्छ तर मैले अँ भएको छैन भनेर मैले भन्दै गएँ तपाईँको अध्यावधि हामीले गरिदियौँ है तपाईँको यहाँबाट हामीले फोटो निकाल्दो भने त फट्टै गरिदिन्छ त्यो प्रतिशतमा नजाउँ यो प्रतिशत के हुन्छ भने जो चाहिँ के हुन्छ भने यो एआईसँग भर परेर एआईसँग मात्रै भर परेर होइन अर्कै सपना देखेको छ जनमत भनेको सधैँ एकै तरिकाले रहँदैन
13: मतलब कृत्रिम बुद्धिमत्ता
12: कृत्रिम बुद्धिमत्तामा मात्रै भर पर्छ त्यसको चाहिँ कृत्रिम चाहिँ बुद्धिमत्तालाई चाहिँ के गर्छ अर्को प्रविधिले त्यसलाई क्रस गर्छ कि सर्टेन पिरियडसम्म मात्रै
13: निश्चित समयसम्म रहन्छ त्यसपछि अर्को आउँछ
12: हामीले अहिले हेर्दै जाँदाखेरि हामी पत्रिका के अरे त्यो कागजको पत्रिका पढ्दै गरे पहिले ढोलबाट होइन ढोलबाट बाजाबाट अनि माइक हुँदै त्यसरी तपाईँलाई के भन्छ भने पत्र पत्रिका हुँदै है अनि प्रिन्ट मिडियालाई विश्वास गर्न छोडेर अब तपाईँ के भन्छन् यो अर्को प्रविधिमा छिर्दै आएका मानिसहरू टेलिफोन समात्दा पनि यसरी उल्टो कानको चाहिँ मुखतिर मुखको कानतिर बनाएकाहरू अहिले हामी कहाँ छौँ भने यसरी परेबाट यसरी यसरी गरेर अमला चलाएर बोलेको पनि गरेको पनि आउने भइसक्यो त्यस कारणले गर्दा यसमा योभन्दा अगाडि अझै अर्को पनि आउन सक्छ या डिस्ट्रोय पनि हुन सक्छ त्यतातिर हामी गयौँ भने हामी दुर्घटनामा पर्छौँ भन्ने कुरा
13: एआईको भर पर्दा
12: हो
13: मानवलाई विस्थापित गर्ने कुनै त्यस्तो
12: अध्यावधि
13: तन्त्र चाहिँ
12: अध्यावधि जहाँसम्म छ अध्यावधि भने के हो निर्वाचन आयोगले हरेक वर्ष अध्यावधि गर्छ हरेक वर्ष अध्यावधि गर्छ र नयाँ नामका लागि उसले अर्को के भन्छ समय दिएर नयाँ नाम दर्ता गराउँछ होइन यसको मतलब के हो भने अध्यावधि भनेको त मरेका छोडेका देश छोडिसकेका नागरिकबाट हटिसकेकाहरूको हटाउने हो नि त नयाँ त उसले अर्को थप्छ नाम दर्ता गर्नुहोस् भनेर थप्छ मैले शब्द अर्थ जहाँसम्म बुझेको छु होइन नवीकरण र अध्यावधि फरक कुरा हो त्यसले हाम्रो पार्टीमा चाहिँ के छ भने नवीकरणको प्रथा छ होइन अध्यावधिको प्रथा छैन त्यस कारणले जे पनि म नयाँ नयाँ लागू गर्छु भन्दै जाने अनि फेरि के गर्नुभयो भने उहाँ यो अध्यावधिलाई उहाँले के गराउनु भयो भने तपाईँको क्रियाशील चाहिँ सबैको आजदेखि खारेज भयो भनेर ठुलो स्वरमा राम जानकी मन्दिरको अगाडि होइन जनक राजाको राज्यमा होइन जो नैतिकताको के भन्छ पथमा हिँडेका राजा जनताप्रति समर्पित राजा आफैले के भन्छ जनतालाई अनिकाल लगाउने आफैले हलो जोत्ने राजाको स्थानमा गएर राजनीति गर्ने मान्छेले बोलेको कुरा त प्रतिबद्धता हो नि होइन र हाम्रो धर्मशास्त्र अनुसारको झन् त्यो ठुलो प्रतिबद्धता हो त्यो प्रतिबद्धता एक हप्ता पनि टिक्दैन
13: अर्थात् त्यो पवित्र भूमिमा
12: त्यो प्रतिबद्धता एक हप्ता पनि टिक्दैन त्यसलाई राजनीतिक बैमानी भन्ने कि त्यसलाई राजनीतिक प्रतिबद्धता भन्ने
13: अब कुर्ने चाहिँ कहिलेसम्म त किनभने पन्ध्रौं महाधिवेशनको प्रक्रिया अगाडि बढिसक्यो भनेर भनिएको छ होइन अब त्यो बटन लाइन भन्छ नि अब यसो हामीले हेर्दाखेरि त हिसाब किताबबाट दुईटा पार्टी हुँदैछ काङ्ग्रेस भन्ने अर्थ लगाइरहेछौँ यसकारण कि एकअर्का बीच खासै कुरा मिलेको छैन अलग अलग ठाउँमा बस्ने भेला हुने बैठक चल्ने यस्तो प्रारम्भ भइसकेको छ त्यस कारण सोध्या कि
12: होइन अहिले मलाई के लाग्छ भने उहाँहरू महाधिवेशन गर्ने मुडमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने पनि लाग्छ होइन निकट भविष्यमै स्थानीय तहको निर्वाचन आउँदैछ संविधान त हामी भनिरहेका छौँ त्यो लगायत कुनै न कुनै आधार मानेर अब यो सेटिङ भइसक्यो भने यही के अरे विशेष महाधिवेशनलाई नै के भन्छ भने आधार मानेर हामीले चाहिँ विधानलाई चाहिँ विशेष महाधिवेशन र महाधिवेशनमै परिणत गरेको छौँ भनेरै कुनै उपाय लगाएर पनि फेरि के भन्छ महाधिवेशन नगर्ने चक्कर हो कि
13: भन्ने
12: त्यो पनि सम्भावनाको चक्कर हो कि भन्ने देखिन्छ उहाँहरूको के भन्छ स्टेटले र डरमर्दो कुरा त के छ भने तपाईँलाई चाहिँ हामी नेपाली काङ्ग्रेसका लागि डरमर्दो कुरा चाहिँ के छ भने एकदम सिरियस हुने पर्ने कुरा चाहिँ के छ भने बिपीको प्रजातान्त्रिक समाजवादलाई उहाँहरू मान्नुहुन्छ कि मान्नुहुन्न भन्ने कुरामा बढी चिन्तित हामी छौँ उहाँहरूको चाहिँ अहिले के चिन्तामा हुनुहुन्छ उहाँहरू भने राष्ट्रपालले हाम्रो नारा तोड्यो भन्नेमा चितवनमा चाहिँ राष्ट्रपालले हाम्रो नारा या के भन्छ हाम्रो विचारलाई चोरिदियो भन्ने कुरा हुन्छ उहाँहरूले समाजवादी के भन्छ भने लोकतन्त्र जुन ल्याउनु भयो तपाईँले उहाँ समाजवादी लोकतन्त्रको हामीले धेरै दिनदेखि प्र्याक्टिस गरेका छौँ जो चाहिँ टोनी ब्लेयरको के भन्छ भने पथ हो टोनी ब्लेयरको के भन्छ भने त्यो लेबर पार्टीलाई लेबर पार्टीमा टोनी ब्लेयर चाहिँ लिडर भएपछि त्यसको चाहिँ समाजवादी लोकतन्त्र लिए त्यस कारणले अलिकति हामीले चेन्ज गरेर टोनी ब्लेयर पथमा गयो भने हुन्छ भन्ने कुरामा हामी प्र्याक्टिस गर्दैथ्यौँ त्यो प्र्याक्टिस चाहिँ के गरिदियो भने राष्ट्रपाले चाहिँ चितवन महाधिवेशन घोषणा गरिदियो भन्ने जुन उहाँहरूलाई चिन्ता छ होइन अब मलाई के लाग्छ भने मलाई चाहिँ चिन्ता अर्कै छ फेरि कहीँ राष्ट्रपाको के भन्छ भने विधान बनाउने राष्ट्रपाको महाधिवेशनको के भन्छ भने तालिका बनाउने र विशेष महाधिवेशनमा विशेष महाधिवेशनको र गगनजीहरूको के भन्छ भने थिम तयार गर्ने कन्सल्टेन्सी एउटै त परेन
13: त्यो सम्भावना त्यस्तो छ
12: व्यवहारले र के भन्छ भने यो क्रिया प्रतिक्रियाले त्यही खालको के भन्छ भने बाटो त देखाएको छैन तपाईँलाई चितवन महाधिवेशनमा
13: चितवन महाधिवेशनबाट
12: पार्टीको सभापतिले चाहिँ निर्देशन गरेको कुरा चाहिँ दलको नेताले मान्नुपर्छ नभए दलको नेता हटाउनुपर्छ हटाउन सकिन्छ भनेर लेखिएको वाक्यांश र अनि मैले त्यो लेखिसकेपछि मैले कहाँ हेरेँ भने नेपाली काङ्ग्रेसले दलको नेता चुन्दाखेरिको ठ्याक्कै कम्पेयर गरेँ हेर्नुहोस् त्यो कम्पेयर गर्दा के देखिन्छ भने नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयको एउटा चिठीमा के लेख्यो भने माननीय भीष्मराज आङ्गम्बेलाई दलको नेता नियुक्ति गरिएको छ भने पार्लियामेन्ट सिस्टममा त पार्लियामेन्टेरियनहरूले निर्वाचित गर्ने हो नि
13: संसदीय दलले गर्छ
12: सर्वसम्मत गरोस्
13: वा निर्वाचित
12: निर्वाचित भोटिङबाट गरोस् निर्वाचित हुन्छ होइन कसैले उम्मेद्वार दिने निर्वाचित हुन्छ नि ठ्याक्कै त्यतिखेर के भन्छन् तपाईँले त्यो नेपाली काङ्ग्रेसको वेबसाइट खोलेर हेर्नुहोस् नियुक्ति गरियो भनेर लेखेको छ विधान पनि एक्सपोज गरिएको छैन जतिखेर चाहिँ सुकुलमुनिबाट ठ्याक्कै एउटा चिट निकालो उपसभापतिले निकालेको के भन्छ चिट चाहिँ त्यो वीर हस्पिटल अगाडि सुगाले निकालेर त्यो हात देखाउनलाई ट्याक्क लगाइन्छ नि त्यो लगाएपछि त्यो एउटा निकाले त्यो पर्छ तपाईँको दर दशा यो रहेछ पर्छ 10 रुपियाँ लिन्छ त्यसरी नै हाम्रो उपसभापतिले आफू बसेको आसन मुनिबाट एउटा चिट निकाल्नुहुन्छ त्यो नै विधान हो भनेर व्याख्या प्रचार गरिराखिएको छ यसले के देखाउँछ भने तपाईँलाई यो स्क्रिप्टहरू जुन तयार भइरहेको छ त्यहाँनिर देखाउँछ सरकारप्रति पनि आसक्ति के भन्छ भने आसक्ति चाहिँ हो कि भन्नेतिर पनि बढी देखाउँदैछ
13: ए अर्थात् त्यो सम्भावना पनि छ
12: त्यो पनि
13: अर्थात् के काङ्ग्रेसको वैगन
12: काङ्ग्रेसको
13: मिलेर सरकार बन्ने सम्भावना
12: त्यो छाया पछाडिको पछिको के हुन्छ देख्दै जाउँला हामी हेर्दै जाँदाखेरि धेरै कुरा देख्दैछौँ म अहिले के देख्दैछु भने कहीँ सरकार प्रति के भन्छ भने बाहिर ढोङ मचाएर विरोध गरे त कुटे जस्तो गर म रुए जस्तो गर्छु त भन्ने गरिरहनु भएको छैन. केही दिन अगाडि चाहिँ कांग्रेसको संसद दलको बैठक बस्छ, त्यो संसद दलको बैठकमा चाहिँ संसद दलको के भन्छ अफिसमा चाहिँ फेरि के भन्छ सर्वदलीय बैठक बस्छ प्रतिपक्षीहरूको. प्रधानमन्त्रीले चाहिँ देशको अहितमा बोल्नुभयो, उहाँले आएर माफी नमागेसम्म यत्रो रेकर्ड नहटाएसम्म संसद चल्न दिन्नौ नदिने भनेर सहमति हुन्छ
13: प्रतिपक्षीहरूको.
12: प्रतिपक्षीहरूको सहमति हुन्छ, कांग्रेस संसद दलको के अरे कार्यालयमा बैठक हुन्छ, त्यहाँ सहमति हुन्छ. त्यो सहमति पछाडि के हुन्छ भने केही दिन पछाडि शेरबहादुर देउवा र आरजु देउवाले एउटा चाहिँ चिठी लेख्छन् सरकारलाई, हामी आउँछौ, हामी अनुसन्धानमा सहयोग गर्छौ, सरकारले हामी आउने वातावरण सहजीकरण गरिदिनु पर्यो भनेर चिठी लेख्छन्. त्यो चिठी लेखेको केही दिनमा सुदन गुरुङ चाहिँ गृहमन्त्री नियुक्ति हुन्छन्. आज नियुक्ति हुन्छन्, भोलिपल्ट के भन्छ नेपाली काङ्ग्रेसले चाहिँ संसद दलले संसदभित्र के भन्छ भने लामो बोलेर हामी अब संसद बन्द गर्दैनौँ भन्छन्. अघिल्लो दिन सुदन गुरुङ हुन्छन्, सुदन गुरुङको बारेमा के लेखिएको के गरिएको छ भने प्रतिवेदन चाहिँ छानबिन समितिको प्रतिवेदन एक्सपोज पनि हुँदैन, प्रधानमन्त्रीको लगेर बुझाइन्छ, त्यो पल्टाएर हेरिँदैन पनि, त्यो एउटा के भन्छ तपाईँलाई ऱ्याकमा छन्काइन्छ र यतापट्टि नियुक्ति हुन्छन्. संसदहरूले गर्नुपर्ने सवाल के छ, प्रतिवेदन सार्वजनिक गरेर चोख्याएर त गर
13: भनेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कि
12: गौरी बहादुर कार्कीको होइन, सुदन गुरुङजीको
13: उनकै सवालमा छानबिन
12: भएको. मानव अधिकारको कुरा अर्को कुरा त तपाईँले पर्तिर राखिदिनुहोस्, त्यो सवालमा उहाँहरू पुग्नुभयो कि छैन. तर संसदभित्र गृहमन्त्रीको के अरे अस्वाभाविक असान्दर्भिक के भन्छ नि सम्पत्ति कसरी आयो र सम्बन्ध कसरी बढ्यो के भन्छ नि अन्य व्यक्तिहरूसँग होइन संदिग्ध
13: व्यक्तिहरूसँग सुदन कसरी उदय उनको भयो
12: संदिग्ध
13: भूमिका के
12: संदिग्ध व्यक्तिहरूसँगको सम्बन्ध के हो भनेर छानबिन गर्न समिति बनाइयो, सरकारले बनाएको समिति. त्यो सरकारले बनाएको समितिले दिएको रिपोर्ट सार्वजनिक नभइकन सार्वजनिक नगरिकन हतार रिपोर्ट बुझिन्छ र त्यस पछाडि के भन्छ त्यो चाहिँ गृहमन्त्री बनाइन्छ. गृहमन्त्री भएको भोलिपल्ट काङ्ग्रेसले के भन्छ संसद खोलिदिन्छ, अरू के भन्छ सहयात्री सहकर्मी होइन सहमति भएका दलहरूलाई पत्तै हुँदैन. त्यस पछाडि अख्तियारको के भन्छ भने टोली आउँछ, अख्तियारको टोलीमा बालवटारमा लगिन्छ टोलीलाई, 9 घण्टा 10 घण्टा राखिन्छ र के गरिन्छ भने आरजु देउवाको खरानीमा लगेर चिठी टाँसिन्छ. हामीलाई आरजु देउवा र शेरबहादुर देउवा यो देशलाई छुन्नलाई चाहिएको हो कि यो देशमा नआओस् भन्नलाई चाहिएको? जो आउँछु भन्दाखेरि आएपछि छानबिन गरेर थुन्नै छ भने थुनेको हुन्थ्यो होला नि त. आरजु देउवा र शेरबहादुर नआओस् भन्ने कसलाई बढी कामना छ? राष्ट्रले त के भन्छ तपाईँलाई इन्टरपोल लगाएर पनि ल्याउँछु भनेको होइन, अनि इन्टरपोल लगाएर पनि ल्याउँछु भन्नेलाई नआओस् भनेर खरानीमा लगाएर चिठी किन टाँसिन्छ? कसको समानतामा, कसको के भन्छ भने तपाईँलाई चाहिँ साठगाँठमा
13: तन्तु जोड्ने
12: होइन, तन्तु जोड्ने कुनै न कुनै के भन्छ तत्त्व त छ.
13: यसको अर्थ शेरबहादुर आरजुहरू नेपाल नआउँदा काङ्ग्रेसको एउटा पक्षलाई लाभ छ, त्यसकारण यो सरकारसँग के म्यानेजेबल छ, अर्थात् त्यो ढङ्गको यो सबै भएको हुन
12: सक्छ. मैले त होइन, मान्छेहरूले र अबदेखि तपाईँले पनि दिमागमा खेलाउने के भन्छ एउटा विषय चाहिँ भन्न सक्छ.
13: यो तपाईँहरूको नि यो गगनजीहरूसँग के गर्दा चाहिँ म्यानेज हुन्छ, अर्थात् के गर्दाखेरि पार्टी एकदिका हुन सक्छ, बटम लाइन भन्छ नि.
12: गगन थापाले म चाहिँ के भन्छ 100% सभापति, म नेपाली काङ्ग्रेसको सभापति हुँ,
13: के गरिदिनु
12: भन्ने होइन भन्ने उहाँमा के भन्छ जुन दिन जागृत हुन्छ
13: अनि भन्न त भनिदिन्छ.
12: मलाई यहाँनिर के लाग्छ भने अर्जुन नरसिंह दाईसँग चाहिँ अलिकति के भन्छ भने कता कता निरीह हुनुभयो कि के भयो कि भने त्यो चाहिँ मलाई के भन्छ अलिकति बढी के भन्छ चिन्ता लागेछ. किन चिन्ता लागेछ भने उहाँ ससुरा मात्रै हुनुभयो कि काङ्ग्रेसको नेता पनि हुनुभयो. यी सब कुरा ठुलो ठुलो हेरेर गिरिजा प्रसाद कोइरालाको प्रवक्ता हुँदा प्रवक्ता पार्टी सभापतिको प्रवक्ता भनेको पार्टीको सभापतिकै जेऊ त्यही बोल्नुपर्ने प्रवक्ता हुँदा मिडियामा आएर फरक विचार राख्ने मान्छे अहिले यो पार्टी सकिन लाग्दा पार्टी सकाउने बाटोमा जाँदा ठुलो ठुलो जुन हेर्दै हुनुहुन्छ यो चाहिँ के भन्छ धृतराष्ट्रले चाहिँ परिवारवादमा गएर होइन परिवारमा गएर हरेक अन्याय अन्यायहरूलाई पनि के भन्छ चुपचाप लागेर आँखा चिम्लेर होइन आँखा त देख्नुहुन्न थियो त्यसरी नै के भन्छ आँखै नदेखे जस्तो त किन बनिरहनु भएको छ अर्जुन नरसिंह केसी चाहिँ जसले आफूलाई चाहिँ एकदम फरक हो म विचारसँग प्रभावित छु बिपी विचारसँग त अझै बढी नजिक छु होइन त्यो भनिराख्ने व्यक्ति चाहिँ ससुरा मात्रै हुनुभयो कि त्यहाँ पार्टीको नेता उहाँलाई त्यहाँ बन्ने उहाँसँग सल्लाह लिने त्यहाँ पनि पहुँच चाहिँ पुगेको छैन कि भन्ने कुरामा हामी एनालाइसिस गरिसकेपछि अब मैले धेरै कुरा यो के भन्छ अन्तर्वार्तामा तपाईँसँग भनिराख्नु पर्ने होइन पुरै खोलखालै गरिदिनु पर्ने जरुरी छ जस्तो मलाई लाग्छ.
13: तथापि यो ठ्याक्कै निष्कर्ष भन्छ नि नेपाली काङ्ग्रेसको के हुन्छ एकीकृत ढङ्गले जान्छ वा फुट्छ त्यसको ठ्याक्क यसो निष्कर्ष चाहिँ कहिलेसम्ममा यसो मानिसले पत्तो पाउला न
12: त्यो त यहाँ अहिले धेरैजना झाँक्री ज्योतिषहरू के भन्छन् भएका छन् तिमीले भन्लान् मैले भन्दै थिएँ कुरा नेपाली काङ्ग्रेस एकता हुनुपर्छ एकताको महाधिवेशन हुनुपर्छ र नेपाली काङ्ग्रेस एक भएर प्रजातन्त्रको लागि र राष्ट्रियताको लागि लड्नुपर्छ र त्यसको लागि नेपाली काङ्ग्रेस मात्रै अहिले एक ढिका भयो भने पनि देशको धेरैवटा के भन्छन् यो अराजकता के अरे तपाईँलाई के भन्छन् यो विभिन्न खालका के भन्छन् आकलनहरू होइन राष्ट्रियतामा आएका के भन्छ कतिपय आँचहरूमा चाहिँ सहयोग हुन्छ त्यसले सरकारलाई पनि एक किसिमको सहयोग पुग्छ आड भरोस हुन्छ र के भन्छ भने देश र जनताको लागि पनि हित हुन्छ त्यो बाटोमा के भन्छ जानुपर्छ भन्ने हो मेरो चाहिँ
13: हस् धन्यवाद साहित्य उहाँ हुनुहुन्थ्यो केदार कार्की नेपाली काङ्ग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समसामयिक विषय केन्द्रित गरेको संवाद म सहितमा सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस् नमस्कार.
14: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
15: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
16: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
14: अन्य सेवाहरू
17: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
18: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
18: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
18: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
14: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082563218.

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भारतका विभिन्न राज्य र नेपालका केही स्थानमा बर्ड फ्लू देखिएपछि सीमावर्ती जिल्ला बाँके उच्च जोखिममा परेको छ। सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको आयातमा प्रतिबन्ध लगाएको भए पनि सीमा पारीबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम नरोकिँदा सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रमा सुरक्षा निगरानी कड़ा पारे पनि सुरक्षाकर्मीले दैनिक जसो अवैध रूपमा ल्याइएका कुखुरा नियन्त्रणमा लिइरहेको घटनाले अवैध आयात पूर्ण रूपमा रोक्न नसकेको जनाएको देखिएको छ। स्थानीय अनुसार खुल्ला सीमा र चोरी पैठारीका कारण बर्ड फ्लू भित्रिने जोखिम अझै कायम छ। नागरिक सरकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले सीमा पारीबाट कुखुरा भित्रिने क्रम नरोकिनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। उहाँले नेपालगंज क्षेत्र सबैभन्दा बढ़ी जोखिममा रहेको उल्लेख गर्दै बर्ड फ्लू जस्तो संक्रामक रोग रोक्न सरकारले सीमा नाकामा थप कड़ाई गर्नुपर्ने बताउनु भएको छ। शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका सरलाहीका विवेक यादवको उपचारका क्रममा मृत्यु भएको छ। किर्तिपुर स्थित वन अस्पतालमा उपचाररत यादवको गैराती 2 बजी निधन भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभएको छ। शुक्रबार दिउँसो आत्मदाह प्रयास गरे लगतै उनलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर साँझ 7:30 बजे अस्पताल भर्ना गरिएको थियो। बायोलोजी विषयमा स्नातकोत्तर गरेका विवेक विगत 1 वर्षदेखि मानसिक तनावमा रहेको पारिवारिक स्रोतले बताएको छ। उनले सर्लाहीको रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए, तर विद्यालय प्रशासनले उनको स्थानमा अर्को एक शिक्षक नियुक्त गरेपछि उनी 1 वर्षदेखि बेरोजगार भएका थिए। रोजगारी गुमेकै कारण उनी चरम मानसिक तनावमा परेका थिए। विवेकी भाउजू शान्ति देवी मण्डलका अनुसार जागिर छुटेपछि उनी 1 वर्षदेखि घरमै बस्दै आएका थिए र मानसिक रूपमा निकै विचलित हुन थालेको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको बताइएको छ। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। र सरकारले स्थानीय स्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको 7 वर्षमा 4 ग्राम मात्र स्थापना भएका छन्। साथै प्रदेश र स्थानीय तहमा 120 औद्योगिक ग्राम बनाउने घोषणा गरी भएकोमा हालसम्म 4 ग्राम निर्माण भई सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। जग्गा प्राप्ति तथा व्यवस्थापन समस्या, पूर्वाधार निर्माणमा ढिलाइ, बजेटको अभाव वा ढिलो निकासा, प्रशासनिक तथा कानूनी प्रतिक्रिया जटिल हुनु, 3 तहका सरकारबीच समन्वयको कमी, उद्योगीको पर्याप्त आकर्षण नहुनु लगायतका कारण ग्राम सञ्चालनमा ढिलाइ भएको हो। सोही अनुसार 2076 असोज 7 ग्राम निर्माणको घोषणा गरिएको थियो। यस्तै राष्ट्रिय योजना आयोगले 15 पञ्चवर्षीय योजनामा 351 औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो। अहिले सो योजना अवधि सकेर 16 योजना लागू भइसक्दा पनि घोषित ग्राम स्थापना हुन सकेका छैनन्। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको

0: ईओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: Ada Kharu, Coconut, Choconut, Vita Milk, Butter Pride, Cream Milky Butter, Tata Digestive Whole Wheat Biscuit.
1: Hera, Hera, Hera, Yoho Hamra Choy, Koto Ko Digestive, Raku Kitsa Hai Nice, Adguri.
2: त्यो तपाईलाई पाइल सुस्ता फुस्ता भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन,
4: डॉक्टर गणेश भट्टराई, मोबाइल नंबर 9847193944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना, 300 सयको संजीवनी टिचिङ अस्पताल।

0: तपाईको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
1: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-582-5623, 98478-1817 र 98478-3543।

0: गाइसक्यो सानो बाबाको जमिन थियो र अब त्यही पनि बगाइसक्यो। अरू के छ र अब गीत भन्दाखेरिमा त मर्दा गीदैछन्, जन्तीमा गीदैछन्, मरे गीदै, जिउँदा गीदै, त्यस्तै छ गीत। धेरै मन पराउँछु भन्नु पर्यो है।
1: अब त्यहाँ तपाईँहरूको ठाउँमा चाहिँ धार्मिक हिसाबले हुन्छ नि?
0: धार्मिक हिसाबले भन्दाखेरि हाम्रो पर्सरामा चाहिँ धर्मी धेरै हुन्छ। हामी औँसीको पूर्णिमाको दिन चाहिँ नहाउनु जान्छौँ,
1: मेला लाग्छ,
0: मेला लाग्छ।
1: अनि हजुर त्यो समय बाहेक अन्य समयमा कतिको भक्तजनहरू आउनुहुन्छ? टाढा टाढाबाट आउनुहुन्छ कि हुन्न, अथवा स्थानीय स्तरकै साथी दाजुभाइ दिदीबहिनीहरू जानुहुन्छ कि टाढा टाढाबाट पनि मेला भर्न आउनुहुन्छ कि परशुराममा के छ? परशुरामको त ठुलो महत्व छ नि।
0: छ नि, अब हजुरले पनि आउनु होला। माघको महिना हाम्रो त धेरै, माघको महिना त धेरै धर्मी मान्छन् र
1: ल परशुरामका बारेमा जानकारी गराउनु भयो। हुन्छ, धन्यवाद तपाईँलाई, कार्यक्रम सुन्दै रहनु होला है कलावतीजी।
0: सानो गीत गाइदिन्छ है त।
1: हुन्छ ल, हुन्छ।
0: भेट हुने

0: रहिमा हे माया कसले टिपी लाउला र सिरैमा यति नै भन्छ है
1: कस्तो राम्रो पलास छैन शेरमा लाउने कुराहरू हस्त हुन्छ धन्यवाद तपाईँलाई हुन त आज गीत गाउने बसाई होइन तैपनि आइसकेपछि थोरै गुनगुनाउन जस्तो लाग्यो तपाईँलाई गाउँछु है भन्नुभयो मैले पनि हुन्न भन्न सकेन हुन्छ भने तपाईँले सुमधुर तपाईँले गाउनुभयो तपाईँलाई फेरि पनि धन्यवाद छ नमस्कार छ परशुराम डडेलधुराबाट टेलिफोन गर्ने कलावती डाँगीसँग हामीले कुराकानी गर्यौं श्रोता अब पालो तपाईँको हो तपाईँले पनि टेलिफोन गर्न सक्नुहुन्छ अनि आज चाहिँ नेपाली गीत संगीतका बारेमा तपाईँले आफ्ना मनका कुराहरू छन् केही कुराहरू राखौं अथवा आफूले केही कुराहरू राख्दाखेरि लोकडोरी क्षेत्र अझ समृद्ध बन्छ राम्रो बन्छ विकृतिजनक गीतहरू आउँदैनन् भन्ने हिसाबले पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ हामी सधैँभरि मौलिकतालाई ध्यान दिन्छौं र मौलिकतामै रहेर नेपाली गीत संगीत आउनुपर्छ लोकदोरी भनेकै हाम्रो मूल संस्कृति हो र यो संस्कृति बचाउनको लागि सबैजना लाग्नुपर्छ भन्ने कुरा नै हाम्रो हो र यतिखेर अब हामी गीत सुनाउँछौ अथवा टेलिफोन लिन्छौ भन्दै गर्दा एउटा गीत सुनाउन त भन्नुभएको छ मैले भने हुन्छ भने सहमति जनाए अब ढिला गर्दिन इन्द्रेणीमा गीत राख्दैछौ

0: देशैभरका विभिन्न रेडियोबाट मज्जाले इन्द्रणी सुनिरहनु भएको छ। धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको र पछिल्लो समय धौलागिरी डिजिटल नेपालबाट युट्युबमा संग्रहित रहेको विष्णु खत्री र बीमा कुमारी दुराले स्वरबद्ध गर्नुभएको भरिया दाईले बिसाउने भारी यो लोकदोहरी भाका हामीले सुनायौं र यो बर्खाको बेला बर्खाका बेलामा यस्ता गीतहरू साँच्चीकै महत्व बोकेर आएका छन् र यिनै गीत संगीतहरू सुनाउन पाउँदा हामी पनि हर्षित छौं र यो भरिया दाई यहाँलाई सुनाइसकेका छौं। अनि विष्णु खत्रीको शब्द र संगीतमा रहेको छ र यो गीत यहाँलाई मनपर्छ पक्कै पनि मन त नपर्ने कुरा छैन किनभने सदाबहार गीतको रूपमा यसले आफ्नो स्थानलाई सुरक्षित बनाइसकेको छ र जुनै समय पनि हामी यो गीत सुन्न सक्छौ सुनाउन सक्छौ र त्यही क्रममा आज पनि हामीले इन्द्रणीको बसाईमा यो गीत तपाईँलाई सुनायौं। टेलिफोन गर्नको लागि मैले आग्रह गरेको छु र आग्रहलाई स्वीकार गर्दै कोही साथी आइसक्नु भएको छ। नमस्कार हजुर।
1: हेलो हजुर नमस्ते।
0: परिवर्तन सम्भव छ। नमस्कार।
1: परिवर्तन सम्भव छ के छ हालखबर?
0: एकदम आराम छ। बरु यहाँलाई के छ?
1: मेरो हालखबर पनि एकदम ठिक छ।
0: कीर्तिपुरतिर हुनुहुन्छ होइन त?
1: अवश्य पनि कीर्तिपुरतिरै छु। माया ममताले चलिरहेछ। सर्वप्रथम त यहाँलाई ढिलै भए पनि जन्मदिनको करोडौं करोड शुभकामना।
0: धन्यवाद धन्यवाद धन्यवाद विमलजीको धन्यवाद छ। यहाँको आशीर्वाद अवश्य पनि लाग्छ। यहाँकै साथ यहाँकै सपोर्ट र यहाँकै मायाको कारण निरन्तर हामी सँगै छौ नि त अहिले। र
1: हजुर हजुर अवश्य पनि।
0: अनि के छ अब आज विचार राख्नु पर्दा चाहिँ मैले आजको लागि तपाईँको लागि टपिकहरू दिइसकेको छु।
1: आज मंगलबारे श्रृंखला हो। मंगलबारे श्रृंखला भनेपछि इन्द्रणीको श्रृंखलामा विचार राख्ने प्रस्तुति पनि हो। एकदमै गीत संगीतमा जति नै कुराकानी गरे पनि अपुग हुन्छ। लोक सांगीतिक क्षेत्र एकदमै फ्राकिलो छ। यो समयमा हामीले यही कार्यक्रम र यही रेडियो स्टेशनबाट कुराकानी गर्दै पनि आएका छौं र लोक तथा दोहोरी गीत भन्ने बित्तिकै धेरै साथीहरू रुक्क पनि हुनुहुन्छ होला। नेपाली या लोक तथा दोहोरी गीत भनेपछि देश विदेश हुँदै विभिन्न सुगम दुर्गम निकट निकट स्वदेश विदेश सबै क्षेत्रमा लोक संगीतलाई माया गर्ने सर्जक स्रष्टा गीत संगीत प्रति समर्पित सबै सबै व्यक्तित्वहरू हुनुहुन्छ र जति पनि व्यक्तित्वहरू हुनुहुन्छ सबैले लोक संगीतलाई माया गर्नुहोला। दोहोरी क्षेत्रलाई आफ्नो ठाउँ गाउँ क्षेत्रबाट बचाउनु होला र लोक संगीतलाई बचाउनका लागि कोही विदेशी आएर हाम्रो लोक संगीतलाई बचाउने होइन बचाएर जाने होइन त्यसैले अब त विशेष गरेर बिस्तार बिस्तार तिज पनि आउँदैछ। तिज संगीत भनेपछि तिजमा लोक संगीतमा आधारित भनेपछि हिन्दू महिला नारीहरू विशेष गरेर हुरुक्क हुन्छन् र तिजलाई सबैले मान्ने गर्छन् र तिज मान्नु पनि पर्छ र तिज माने भन्दैमा एकदमै विकृति विसङ्गीत संगतितिर कुरीतितिर जानुभन्दा पनि कसरी तिजलाई अगाडि बढाउन सकिन्छ र कसरी तिजलाई मनाउन सकिन्छ योतिर सबै निकायको ध्यान जान पनि आखिर एकदमै उत्तिकै जरुरत छ र विशेष गरेर महिला दिदीबहिनीहरू र यसैसँग सम्बन्धित सर्जक स्रष्टाहरू जति पनि लोक संगीतमा आबद्ध हुनुहुन्छ र लोक संगीतमा कलम चलाउनु भएको छ नेपाली लोक तथा दोहोरी गीतहरूमा विशुद्ध लोक तथा दोहोरी गीत दोहोरी भाकाका संगीतहरू रचना गर्नुहुन्छ। शब्द रचना गर्दा गर्दै शब्द लेखन भनिन्छ जसलाई होइन अब शब्द रचना गरिन्छ सङ्गीत भनिन्छ र त्यसैलाई स्वरबद्ध गरिन्छ। सबै सबै साथीहरूले त्यसमा ध्यान दिएर कस्ता गीतहरू निकाल्दा बजारमा निकाल्दाखेरि अझै राम्रो होला र कस्ता गीतहरूले स्थान दिँदाखेरि अझै सबै माझ पुग्न सक्छन् अथवा सबैले सुन्नका लागि कस्ता गीतलाई बजारमा ल्याउन उपयुक्त होला त्यो कुरालाई ख्याल राख्दै गीतमा बजारमा गीत ल्याउनु होला भन्न चाहन्छु है।
0: एकदम खुसी लाग्यो। मजाले मिठो तवरले सरल र सहज भाषामा मजासँग यहाँले बुझाइदिनु भयो यसको लागि धन्यवाद तपाईँलाई है त विमलजी।
1: त्यसैले किन पनि अब दूर दराजमा इन्डेडी सुन्नुहुन्छ इन्डेडी भन्ने बित्तिकै रेडियो भन्ने बित्तिकै धेरैले के बुझेका छन् भने युट्युब आयो एउटा नेट इन्टरनेट आयो अथवा ठुला ठुला मोबाइलहरू आए ल्यापटप कम्प्युटर आयो रेडियोको अवस्था गुर्जिएको हो भन्ने लागेको छ। त्यो होइन त्यो मान्छेको फरक विचार हो फरक सोच हो। रेडियो सहर बजार यत्र तत्र सर्वत्र उत्तिकै छ त्यसैले दूरदराजसम्म पनि यो खबर पुगेको छ। त्यसैले लोक संगीतलाई माया गरौं लोक संगीत प्रति सर्जक संस्थाप्रति उच्च सम्मान व्यक्त गर्दै यहाँले कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ यहाँलाई धन्यवाद छ। प्रविधिबाट ईशाले आज राम्रा राम्रा मजा मजाका गीत बजाउनु भएको छ एकदमै धन्यवाद छ। असारे गीतहरू लगायत मुसलधारे पानी परेको छ होइन समय सन्दर्भी गीतहरू विभिन्न बजाउनु भएको छ उहाँलाई पनि धन्यवाद छ भन्दै पपुलर विमल राज जोशी आजका लागि छुटिन्छ यहाँबाट। नमस्कार। परिवर्तन सम्भव
0: हस्। धन्यवाद छ। मैले पपुलर विमल राज जोशीसँग कुराकानी गरे सुदूरपश्चिमको मान्छे काठमाडौँ किर्तिपुरमा हुनुहुन्छ, उपत्यकाभित्र रहेर नेपाली गीत संगीतलाई देश दुनियाँ पुर्याउनको लागि उहाँले श्रोताको तर्फबाट एउटा महत्वपूर्ण भूमिकाहरू चाहिँ निर्वाह गरिरहनु भएको छ। म पपुलर विमला जोशीलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अब पालो तपाईँको हो, टेलिफोन गर्नुहोस्, कुराकानी गरौं, साथमा मीठा मीठा सुमधुर गीत संगीतहरू छन्, ती गीत संगीतहरू सुनाउँछौ होइन। बाहिर चाहिँ एकदम अब अहिले एकदम प्योर अहिले अर्ग्यानिक होइन, हाम्रो इसा आज बिहानैदेखि मही खाने तर्फमा हुनुहुन्छ, उहाँ मही खाइरहनु भएको छ यतिखेर, मही खाँदै इन्द्रेणीको टेक्निकलमा बसेर म यहाँ बोल्दै होइन अनि कुराकानी गरिरहेका छौ। नमस्कार हजुर, परिवर्तन सम्भव छ, नमस्कार। अब इसा ठिक छ, साथी आउनु भएको थियो नआउनु भएको होइन, तर अब हामी कुरा गर्न सक्दैनौँ, एउटा गीत राखौँ जस्तो लाग्यो, के गरौं, टेलिफोन लिऊ न त, एउटा टेलिफोन लिऊ। हामी इन्द्रणीको बसाईमा छौं, देशैभरका रेडियोबाट मजाले सुन्दै हुनुहुन्छ, यहाँहरू सबैलाई नमन छ जहाँ जहाँ जुन अवस्थामा रहेर यो आवाजलाई सुनिरहनु भएको छ। र विशेष गरी अब हिजो असारको 29 गते म जन्मेको दिन थियो हिजो, र म जस्ता धेरै साथीहरूको हिजो जन्म भएको छ यो पृथ्वीमा होइन, अनि हिजकै दिनमा आदि कवि भानुभक्त आचार्यको पनि जन्मदिन हो, र हिजो जन्म एउटा लिने मैले सौभाग्य मेरो आमाको कोखबाट पाएँ, अनि हिजो जन्मिँदै गर्दा अथवा हिजो जन्मदिन मनाउँदै गर्दा मेरा प्यारा प्यारा शुभचिन्तक श्रोता, मेरा साथीभाइ, गीत संगीत प्रेमी मनहरू, अनि विभिन्न तह तबकामा रहनुभएका संघ संस्थाका साथीहरू, जति साथीहरूले मलाई सामाजिक सञ्जालमा अथवा एकदम सँगै भेटेर होस् अथवा फोन म्यासेजबाट यति धेरै अनि धेरैभन्दा धेरै साथीहरूले मलाई चाहिँ सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना भनेर पोस्ट गर्नुभयो, यहाँहरू सबैलाई म नमन गर्न चाहन्छु। पक्कै पनि जन्मदिन सबैका लागि एउटा उत्सव बनेर आउँछ, किनभने जन्मिएको दिन हो नि त होइन, नजन्मिएको भए संसार देखिँदैन थियो, अनि यो संसार नदेखिएको भए अहिलेको यो अवस्था हामी पुग्न सक्दैनथ्यौं होइन। त्यसैले सबैभन्दा पहिला त म मेरी आमालाई प्रणाम गर्न चाहन्छु, दण्डवत गर्न चाहन्छु, बाबालाई धेरै धेरै सम्झना माया छ, अनि जति मसँग आजसम्म जोडिरहनु भएको छ, भोलिदेखि फेरि छँदैछ होइन, अहिले पछिदेखि नै छँदैछ, जति साथीहरू अहिलेसम्म जोडिनु भएको छ, विभिन्न ठाउँहरूबाट चन्द्रमणि अगाडि बढ्नुपर्छ भन्न साथ दिनुभएको छ, यहाँहरूको आशीर्वाद शिरमा राखेर अगाडि बढ्नेछु। र अझ एउटा चाहिँ भनौं, नेपाली गीत संगीतमा केही गरौं, संसारका क्षेत्रबाट खेल्नुपर्ने भूमिकालाई अझ मजबूत बनाऊ, विभिन्न संघ संस्थामा रहिरहँदा ती संघ संस्थालाई अझै फराकिलो बनाऊ भन्ने चाहिँ मलाई लागेको छ, र अझ दृढ भएर नेपाली गीत संगीतको क्षेत्र सामाजिक कार्यहरूमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, र सम्पूर्ण साथीहरूलाई सम्झिनुभयो यहाँहरूलाई फेरि पनि धन्यवाद छ। म तपाईँप्रति ऋणी छु, त्यो ऋण त म अब तिर्छु नि होइन, विस्तार तिर्दै जान्छु नि तपाईँलाई म भन्दै। कोही हुनुहुन्छ त्यतिखेर स्वागत गरौं, नमस्कार।
2: परिवर्तन सम्भव छ दाई, नमस्कार।
0: कसको आवाज कहाँबाट हो?
2: सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बझाङको बुङ्गल नगरपालिका।
0: आज त प्राय सबै सुदूरपश्चिमकै साथीहरू आउनु भएको छ है इन्द्रणीमा।
2: हजुर हजुर दाई,
0: होइन सुरुवातदेखि अहिले तपाईँ आएसम्म तीनजना साथीसँग गफ भयो, कलावतीजी, पपुलर विमलाजी अनि यहाँ तपाईँ तीनजनासँग गफ भयो, बझाङ बुङ्गलको मान्छे तपाईँ,
2: रेडियो बुङ्गल एफएमबाट कार्यक्रम सुन्दै
0: अहिले सुन्दै हुनुहुन्छ है?
2: मजाले सुन्दैछु। प्रविधिमा सपना खातीजी अनि अमराजी हुनुहुन्छ है।
0: सपनाजी र अमराजीलाई पनि धेरै धेरै सम्झना छ, त्यहाँ बसेर यो आवाजलाई दूरदराज पुर्याउनको लागि रेडियो मार्फत साथ दिइरहनु भएको छ, एकदम हामी यहीबाट नमन व्यक्त गर्न चाहन्छौ। पक्कै पनि यतिखेर हामीलाई सुन्दै रहनुभएका त्यहाँका सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ। अब तपाईँ त्यहाँ सुदूरपश्चिम बझाङ बुङ्गलको प्रतिनिधित्व गर्दै आउनु भएको छ, के भन्नुहुन्छ आज नेपाली गीत संगीतका बारेमा?
2: नेपाली गीत संगीतको बारेमा त हजुरले टपिक राख्नु भएको थियो, जुन टपिक राख्नु भएको थियो त्यसको बारेमा चाहिँ म के भन्न चाहन्छु भनेपछि, साँच्चै चाहिँ नेपाली गीत संगीत एउटा लोकदोहोरी गीत भनिसकेपछि हाम्रो नेपाली कला संस्कृतिलाई एउटा लोकदोहोरी क्षेत्रको लोकदोहोरी क्षेत्रमा लाग्नुभएका कलाकार मित्रहरूले एकदम कलाकारता क्षेत्रमा लागिरहनु भएको छ, लोक संस्कृतिलाई बचाइराख्नु भएको छ होइन। त्यसपछि उहाँले चाहिँ जुन कलाकार मित्रहरूले ज्यूले चाहिँ जुन राम्रो शब्द कोरेर राम्रो लोक संस्कृतिहरू ल्याएर लोकदोहोरी गीत जुन पुराना पुराना गीतहरू कति राम्रा छन् र नयाँ गीतहरू पनि एकदमै राम्रो र उत्कृष्ट बनोस्, अनि त्यसै गरी पुराना गीत संगीतहरूमा जसो अगाडि मैले अगाडि हामीले सुनेका थियौँ होइन, भरिया दाईले बिसाउनी भारी सुन माया डाँडाको चौतारी हेर्नु त्यो अब यो पुरानो गीतमा कति भाव समेटिएका छन्, कति राम्रो शब्दहरू छन्, यस्तै यस्तै शब्दहरू पुराना गीत संगीतहरूका पुराना गीत संगीतहरूको संस्कृति र पुराना गीत संगीतहरूको कलालाई बचाउन सक्यो भने एकदमै राम्रो हुने थियो। अझै पनि हाम्रो सुदूरपश्चिममा घनकनी गीत अनि पूर्वतिर मध्य क्षेत्रतिर घनकनी गीतहरू कति राम्रा छन् र यी गीत संगीतहरूप्रति म नमन गर्न चाहन्छु दाइ, र शुभकामना पनि छ है तपाईँलाई जन्मदिनको।
0: एकदम धन्यवाद तपाईँलाई है त भन्ने अवश्य गीत राख्नुपर्छ इसा हुन्छ भन्नुभएको छ, ढिलाइ गर्दिन। साथीहरूले भने जस्तै आज राम्रा राम्रा केही समय अगाडिका गीतहरू बजाइरहेका छौं, ढिलाइ गर्दिन। अर्को गीत यहाँको लागि

0: असारको बेला छ, अब असारको पनि हामी लगभग अन्त्यतिर आइसकेका छौं। अब आर्थिक वर्षको अन्त्यमा रहिरहँदा होइन, अब साउन आउँछ, साउन पछि त साउने भेलका कुरा अनि भेलबाडी पहिरो, किनभने पानी धेरै पर्छ होइन, त्यो हिसाबले पनि साउनसँग असारसँग बर्खासँग सम्बन्धित गीतहरू धेरै नै आउँछ। आदरणीय वरिष्ठ गायक जितेन राईको आवाजमा रहेको गीतलाई मैले इन्द्रणीको बसाईमा प्रस्तुत गरे। देशै बर्खा रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। हामी काठमाडौँबाट त बोलिरहेका छौं, तर यो आवाजलाई मेचीदेखि महाकालीसम्मका विभिन्न ठाउँहरूमा बसेर मजाले तपाईँका स्थानीय रेडियोहरूलाई सुनिरहनु भएको होला। अनि सामाजिक सञ्जाल टिकटक लाइभमा छौं होइन, नेपाली पात्र हाम्रो पात्रबाट सुन्न सक्नुहुन्छ, अनि विभिन्न माध्यमबाट सँगै भइरहँदा साथ दिनुभएको छ, त्यो विश्वास चाहिँ मैले लिएको छु। अब चाहिँ भने हामी टेलिफोनमा आउने साथीलाई स्वागत गर्छौं। 45 91 300 र 400 हो, तर त्योभन्दा अगाडि एउटा गीत सुनाउने रहर मलाई जाग्यो। अब रहर जागेसित त जाग्यो जाग्यो यहाँ भन्ने कुरै छैन, कसरी सा बाहिर हो भन्नुभएको छ। अब असारको हामी अन्त्यतिर छौं र असारको बेलामा गाइने गीतहरू मध्ये पछिल्लो वर्ष अथवा यही वर्ष बजारमा आएको सरोज लामिछाने अनि राजेश ढकाल, सरू गौतम, कोपिला तामाङ वाइबा लगायत कलाकार साथीको बेजोड प्रस्तुतिको रूपमा रहेको यो घाँसे गीतलाई इन्द्रणीमा प्रस्तुत गर्छु।
1: असारको सोरासँगै जाने हो र दर्शन पशुपतिको भेला पाता।

असार 16 यो असाध्यै मौलिक लोक भाका हो र विशेष गरी असारको बेलामा त गुन्जिहाल्छ। असार साउनको भाद्रको अन्त्यसम्म पनि यी यस्ता खालका असारी गीतले एउटा महत्व दर्शाउँछ। अनि यही बेला हो किसानहरू हिलोमा पस्ने होइन, अनि छ्याप्ने, अनि त्यसपछि धान रोपाई गर्ने होइन, यसरी नै धेरै साथीहरू अगाडि बढिरहनु भएको छ। मेरा प्यारा प्यारा साथीहरूलाई म फेरि पनि स्वागत गर्छु इन्द्रणीको बसाईमा। र यतिखेर अब हामी के गर्छौ भन्दै गर्दा एउटा गीत राख्छौ कि जस्तो लागिरहेछ होइन, के गर्छौ एउटा गीत राख्छौ जस्तो कुरा पनि छ। प्रविधिमा रहने ईशाले मलाई त्यो जानकारी गराउनु भएको छ। अनि तपाई सहभागिता जनाउनको लागि हामीले नम्बर दिइरहेका छौं। यो हामीले दिएको नम्बरमा सहभागिता जनाए चाहिँ तपाईले सहभागितासँगै आफ्नो कार्यतालिका अनुसार चाहिँ इन्द्रणीको बसाईमा बस्न सक्नुहुन्छ। अब विदा माग्ने हो क्या होइन, अहिले बेला भएको छैन, एउटा गीत सुनाऊ ल, एउटा गीत सुनाइहालौ न त, एउटा राम्रो गीत सुनाऊ त, त्यसपछि हामी आउँछौं।

0: झम्के फोली नाकरीमा बुलकी हेर्नुहोस् त, यति काला झैं लोकप्रिय गीतलाई हामीले राख्यौं। हामी देशैभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ प्रसारणमा रहेको इन्द्रणीसँग छौं। हामीलाई टिकटक लाइभमा धेरै भन्दा धेरै साथीहरूले कमेन्ट छोडिरहनु भएको छ। बाबु छेत्री अनि प्रेम पाखरिन हुनुहुन्छ, गीता रिमालले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु। मुना थापाले सुन्दै हुनुहुन्छ, त्यस्तै गरी अरूणाले पनि सबैलाई सम्झना भन्नुभएको छ। राजकुमार दुधराजले नमस्ते दाई भन्नुभएको छ, अनि केशवराज तिमल सिन्हा दाजु म हजुरको नियमित श्रोता कालीकोटको है भन्नुभएको छ, हस् धन्यवाद छ यहाँलाई पनि। अन्य धेरै साथीहरू यहाँलाई सम्झिरहनु भएको छ, अनि हाम्रो शान्ता भण्डारीले सम्झना भन्नुभएको छ, सुनिता केसीले सम्झना भन्नुभएको छ, टीकाराम सुनवारले सम्झना भन्नुभएको छ, अनि सबै सबैलाई चाहिँ सम्झना भन्नुभएको छ, सबैलाई म नमन गर्न चाहन्छु। अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ है, प्रविधिमा रहने ईशाले हो भन्नुभएको छ, बस्ने मन त छ त के गर्ने होइन, समय एउटा निर्धारण गरिएको छ, यो समयभित्र हामी बस्नुपर्छ। हाम्रो सनिता केसीले नमस्कार दाई भन्नुभएको छ, शान्ता भण्डारीले ह्याप्पी बर्थडे भन्नुभएको छ, थ्याङ्क यू है साथीहरूलाई म धन्यवाद दिन्छु। त्यसपछि हाम्रो निर्मला गुरुङ तामाङले पनि सुन्दै हुनुहुन्छ, यतिखेर हाम्रो दुर्गा सापकोटा हुनुहुन्छ हाम्रो मामाजी, अहिले यो दुःखद घड़ीमा हुनुहुन्छ र मैले यो अवस्थाका बारेमा त जानकारी गराइसकेको छु। दुर्गा सापकोटा, त्यसपछि ढकप्रसाद सापकोटा, छोडामणि सापकोटा, रूपनारायण सापकोटा, यतिखेर सापकोटा परिवार, गोकर्णेश्वर विशेष गरी कागेश्वरी होइन त्यहाँ हुनुहुन्छ, र अहिले ग्रीन हिल सिटीमा केही दिनदेखि आमाको कर्ममा हुनुहुन्छ, काममा हुनुहुन्छ, यतिखेर हामी सम्झन पनि चाहन्छौ र अब भेटघाट गर्ने क्रमहरू चलिरहेको छ। आज बिहान पनि हामी पुगेका छौं, त्यसपछि आफन्ती जन इष्टमित्रहरू दैनिक जसो आउने, त्यसपछि परिवारजनमा समवेदना व्यक्त गरिरहनु भएको छ, त्यसपछि उहाँको ममतामयी माता धनमाया सापकोटाको असार 26 गते निधन भएको थियो र निधन पश्चात अहिले उहाँहरू काममा हुनुहुन्छ, त्यही पनि हामीलाई साथ दिनुहुन्छ, सम्झना गर्नुहुन्छ, साथीभाइहरूलाई चाहिँ हामी यतिखेर सम्झन चाहन्छौं उहाँलाई पनि। अब चाहिँ भने अन्तिमतिर आइसकेका छौं है, यो साथ सपोर्ट मायाको लागि धन्यवाद छ, अनि कार्यक्रमलाई अझ उत्कृष्ट बनाउनको लागि टेलिफोन गर्ने, आजको विषयसँग सम्बन्धित रहेर आफ्ना विचारहरू व्यक्त गर्ने सम्पूर्ण साथीलाई फेरि पनि हृदयको एकदम अन्तर कुनाबाट म नमन गर्न चाहन्छु र अब छुट्टिनै पर्छ। आयुषाले पनि हामीलाई सुन्नुहुन्छ, पम्फा थापा सुन्दै हुनुहुन्छ होइन, विमला भुजेलले ह्याप्पी बर्थडे भन्नुभएको छ, चन्द्र दादा भन्नुभएको छ, विमलाजी यहाँलाई पनि धन्यवाद छ, यति धेरै साथ छ, तपाईँले हिजो टेलिफोन गर्नुभएको थियो, सायद जन्मदिनको शुभकामना दिन मैले त्यो बेलामा उठाउन सकिनँ, एकदम धन्यवाद तपाईँलाई। विमला पोखरेलले पनि साथ दिनु भएको छ, विमलाजीले पनि हेर्दै हुनुहुन्छ, अनि एसके साथीले पनि हेर्दै हुनुहुन्छ, नवीन बटलादेखि
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
4: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ। फोन नम्बर 0825812110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
6: मध्यपश्चिम जाङ्ज्यात। यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा पानीका मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ देउखोरीले वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता दिएको हो। कार्यालयले चालू आर्थिक वर्षमा तीनवटा नयाँ पानी पोखरी निर्माण गरेको छ भने एउटा पुरानो पोखरीको मरमत सम्भार गरेको छ। आठ स्थित उपकार सामुदायिक वन, गंगा सामुदायिक वन, गढवा लगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको वासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन्। डिभिजन वन कार्यालय दाङ देउखोरीका प्रमुख गणेश खड्काले वन संरक्षणसँगै वन्यजन्तुको सुरक्षित आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार पानीको खोजीमा वन्यजन्तु बस्ती तथा सड़क क्षेत्रमा पुग्ने अवस्था गर्दा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा समेत सहयोग पुगेको छ। चार दिन अघि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका सर्लाही गढेउता नगरपालिका 10 का विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। मण्डलको मंगलबार बिहान 2 बजे ललितपुर स्थित वर्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। 42 वर्षीय मण्डलले गत शुक्रबार घर नजिकै आत्मदाहको प्रयास गर्नुभएको थियो। उहाँलाई तत्काल प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टर मार्फत ललितपुर स्थित वर्ण अस्पताल लगिएको थियो। सरलाही क्षेत्र नम्बर 4 का प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश कुमार सिंहले मण्डलको परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सरलाहीले बताएको छ। भारतका विभिन्न राज्य र नेपालका केही स्थानमा बर्ड फ्लू देखिएपछि सीमावर्ती जिल्ला बाँके उच्च जोखिममा परेको छ। सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको आयातमा प्रतिबन्ध लगाएको भए पनि सीमा पारीबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम नरोकिँदा सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रमा सुरक्षा निगरानी कड़ा पारिए पनि सुरक्षाकर्मीले दैनिक जसो अवैध रूपमा ल्याइएका कुखुरा नियन्त्रणमा लिइरहेको घटनाले अवैध आयात पूर्ण रूपमा रोक्न नसकेको देखिएको छ। स्थानीय अनुसार खुला सीमा र चोरी पैठारीका कारण बर्ड फ्लू भित्रिने जोखिम अझै कायमै रहेको छ। नागरिक सरकार मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले सीमापारीबाट कुखुरा भित्रिने क्रम नरोकिनु गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। र प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका ज्वलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले साथै प्रदेशमा सुविधा सम्पन्न ज्वलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायले निर्देशन दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित ज्वलन उपचार सेवा समेत सुदृढ़ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ। उहाँले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नेपाली जुत्ता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट।
2: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादन को प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटल को उत्तर पट्टी थारू गल्ली हुराही दांग।
2: संपर्क मोबाइल नंबर 98571746।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक

0: अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
1: डाक्टर द्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
0: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
0: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
0: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
2: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08। राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825-62-601, सम्पर्क मोबाइल नम्बर 98578-35-990, 98578-31-684 र 98578-30-270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
0: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
0: सम्पर्क फोन नम्बर 0825-65-775।
5: सम्पर्क नम्बर 98478-26873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: भर्ना खुल्यो।
7: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
9: हाम्रा विशेषताहरू:
7: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
7: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
7: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
7: घरको जस्तै माया पाउने,
1: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
10: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, घोराई उपमा नगरपालिका, कोन्द्र दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
1: सम्पर्क फोन नम्बर 0825-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरू सँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च

0: क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
2: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ।

बस्ती क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: अर्थ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
9: मुटु रोग विशेषज्ञ डाक्टर
10: कृष्ण चन्द्र अधिकारी
11: सुगर थाइराइड
12: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5563-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
12: मध्य पश्चिम चाङ च्याक। यति बेला मध्याह्नको 12 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चाँपमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। आज पाँच जिल्लामा बाढ़ीको उच्च जोखिम। काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह। नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित। विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी। सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो। हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग। आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने, ट्रम्पको भनाई। र नेपाल एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका भित्रने र बाहिरिने मुख्य नाका खुलेका छन्। यात्रामा जोखिम रहेको भन्दै रोकिएका गाड़ी आज बिहानदेखि गन्तव्यमा लागेका छन्। धादिङ र चितवनमा पहिरोले सड़क अवरूद्ध थियो भने काभ्रेको बीपी राजमार्गमा पानी पर्दा बग्ने लेदोका कारण गैराती गाड़ी चलाउन रोकिएको थियो। धादिङ र चितवनमा पहिरो पन्छाएसँगै नागढुङ्गा मोगलिन नारायणगढ़मा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। नागढुङ्गा र साँगा नाकामा जो गाड़ीको आउजाउ हुन थालेसँगै गाड़ीको चाप भने बढ़ेको छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिएर व्यवस्थापनको काम भइरहेको छ। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। यसैबीच लगातारको वर्षा र मनसून जन्य जोखिमका कारण कान्ति लोकपथ अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज बिहान 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने गाड़ी चलाउन रोकिएको हो। आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध छ। लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड अन्तर्गत काठेखोला गाउँपालिका छ। इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरूद्ध भएको हो। अविरल वर्षाका कारण सड़कमा ठूलो पहिरो झरेपछि राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा पोखरा काठमाडौँ छुट्ने तथा काठमाडौँबाट बागलुङको बुर्तिवाङ रोल्पा रूकुम डोल्पा लगायत पश्चिम नेपालतर्फ छुट्ने गाड़ी र यात्रु अलपत्र परेका छन्। सड़कमा पहिरोसहित ठूलो ढुंगा अडिँदा सड़क खुलाउन केही समय लाग्ने प्रहरी उपरीक्षक त्वातीले जानकारी दिनुभयो। यसैबीच आज देशका विभिन्न 5 वटा जिल्लामा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की स्याङ्जा र सुर्खेतसहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको हो। त्यस्तै काठमाडौँ उपत्यकाका 3 जिल्ला पनि जोखिममा छन्। आज अरू पनि विभिन्न जिल्ला बाढ़ीको जोखिममा छन्। पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, त्यसैगरी सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलप्रासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नवलपरासीको गैंडाकोटमा डुबान भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दगार सुस्तापूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 मा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना विस्थापित भएका छन्। उनीहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। भिरकुटी चोक, बेलडिहा, प्रगति टोल, झपार्दी टोल लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका हुन्। गैंडाकोट नगरपालिका 15 मा वडा अध्यक्ष प्रेमराज तिमिल सिन्हाको घरको तल्लो तलामा बर्खाको पानी र नालीको पानी पस्दा झण्डै 20 क्विन्टल धान तथा लत्ता कपड़ा भिजेको छ। अरू पनि क्षति भएको छ। थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्दगाड सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले जानकारी दिनुभयो। निरन्तर पानी परिरहेकोले नदी किनार, पहाड़ी सड़क तथा जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन प्रशासनको आग्रह छ। यस्तै चितवनको भरतपुर महानगरपालिका 11 का विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न भएका हुन्।
नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी अर्थात ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58,00,000 थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मूलबौर र भेरिडोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत $8.31 कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट सेवा प्रवाह शुरू भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्तै संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको परराष्ट्र सचिव राईको दावी छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल भने रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शंकास्पद गाड़ी पार्किङको विषय आजको संसद बैठकमा उठ्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: गोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328।
0: 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खोलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। आजको बैठकमा हिजो 3 वटा संचार गृह अगाडि शंकास्पद गाड़ी तेर्स्याएर गरिएको अवरोधको प्रयासको विषय उठेको छ। बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मीडिया क्षेत्र र राजनैतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि त्रास फैलाउने काम भएको भन्दै विरोध गर्नुभयो। हिजो बिहान कान्तिपुर अनलाइन खबर र हिमालय टेलिभिजन अघि एकैपटक उस्तै तरिकाले शंकास्पद गाड़ीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने प्रयास भएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा 1200 रूपियाँले घटेको हो। सुन आज तोलाको 2,84,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो तोलामा 2,800 रूपियाँले घटेर सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलाको 2,88,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा झरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभयो। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभयो। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क छ। उहाँले हालैको अमेरिकी सैन्य कार्यवाहीले इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर पारेको उहाँको भनाई रहेको समाचार संस्था एएनआईले जनाएको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सोनी पाखरिनले 4 तथा मनिषा उपाध्यायले 2 विकेट लिइन्। त्यसअघि नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाखरिनले सर्वाधिक 90 रन बनाइन्। सावित्री धामीले 52 रन जोड़िन्। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध, आज 5 जिल्लामा बाढ़ीको उच्च जोखिम, काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह, नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित, विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी, सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो, हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग, आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने ट्रम्पको तर्क, र नेपाल एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा।
3: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
4: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
5: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
4: मृगौला र कलेजो सम्बन्धी

0: दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार
1: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
1: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
2: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
2: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
7: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
5: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
6: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082560434 र 082560138
9: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
9: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
10: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
9: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
10: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
2: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478893 र 98095121871
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082590847 082590847
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082560509 र मोबाइल 98453
14: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना।
1: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
14: सम्पर्क फोन नम्बर 0825626601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332770।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
15: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
16: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
15: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
16: यौन उत्तेजना नहुने,
15: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
16: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
15: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
14: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
16: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 9847597193 र 9918899028।

टेस्टिङ प्रोग्राम त्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम स्टेशन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जल समय हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार का हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082-5627-452
4: 082-5627-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन माइला, लखर लखर कहाँ हिनेस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498-87741।
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
11: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशले बाँकेको डुडुवा छ आसमानपुर स्थित जैन्दु बाल सुधार गृहमा रहेका कानूनी विवादमा परेका बाल बालिका विजयकर्ताहरूका लागि खेलकुद सामग्री सहयोग गरेको छ। सुधार गृहमा पर्याप्त खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बाल बालिकाहरूले लिखित रूपमा सहयोगको अनुरोध गर्नुका साथै सुधार गृह प्रशासनले पनि अनुरोध गरेपछि फोरमले आवश्यक खेलकुद सामग्री उपलब्ध गराएको जनाएको हो। एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बाल सुधार गृहलाई उक्त खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो। फोरमले बालकहरूका लागि क्यारम बोर्ड र फुटबल उपलब्ध गराएको हो। सामग्री हस्तान्तरण गर्दै अधिवक्ता गौतमले कानूनी विवादमा परेका बालकहरूको खेलकुद मनोरञ्जन र शारीरिक तन्दुरूस्तीका लागि सामग्री प्रदान गरिएको बताउनुभयो। यस सहयोगले बालकहरूको स्वच्छ जीवन मनोरञ्जन र दैनिक जीवनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ रहेको छ। सुधार गृहका प्रमुख किशोर राणाले यस प्रकारको सहयोगले बालकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सन्तुलित रहन मदत पुग्ने उल्लेख गर्नुभयो। खेलकुद सामग्री प्राप्त गरेपछि त्यहाँ रहेका बालकले पनि खुशी व्यक्त गरेका छन्। पर्याप्त खेलकुद सामग्री नहुँदा खेल्ने र मनोरञ्जन गर्ने समय प्रभावकारी रूपमा उपयोग गर्न नपाइरहेको अवस्थामा आवश्यक खेलकुद सामग्री प्राप्त भएपछि शारीरिक तन्दुरूस्ती र मनोरञ्जनमा ठूलो सहयोग पुग्ने विश्वास बालकहरूले व्यक्त गरेका छन्। जाजरकोटका एक युवकले भिरी नदीमा शव भेटिएको छ। भेटिने जुनी चाँदे गाउँपालिका एक बस्ने वर्ष 45 कर्ण बहादुर राहत रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार राउतको शव गुर्बाकोट नगरपालिका 11 बर्माघाट स्थित भेरी नदी किनारमा भेटिएको थियो। सोमबार बेलुका स्थानीयले टेलिफोन मार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुना सुर्खेतबाट प्रहरी नायब निरीक्षक मनिष गुरूङको कमाण्डमा 4 प्रहरी टोली घटनास्थलमा खटिएको थियो। शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शव गृहमा राखिएको थियो। मंगलबार उनका छोरा गणेश रावतले बुबाको शनाखत गरी शव बुझेका छन्। प्रहरी प्रवक्ता बोहराले कर्ण बहादुर असार 25 गते आफ्नै घरबाट बाख्रा चराउन गएको र त्यही बेला भीरबाट लडी खोलामा परेका थिए भने खोलाले बगाएर बेपत्ता गराएको थियो। उक्त खोलाले बगाउँदै भेरीमा पुर्याएको उहाँले बताउनु भएको छ। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोर्डेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको छ। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सिप विकास तथा रोजगारी कार्यक्रम ल्याइने मन्त्री यादवले प्रतिबद्धता जनाउनु भएको हो। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले गृह कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचान ट्रेनिङ एसेसमेन्टका आधारमा छनौट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुने भएका छन्। र दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा पानीका मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ देउखरीले वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता दिएको हो। कार्यालयले चालू आर्थिक वर्षमा 3 नयाँ पानी पोखरी निर्माण गरेको छ भने एउटा पुरानो पोखरीको मर्मत सम्भार गरेको छ। लमही आठ स्थित उपकार सामुदायिक वन गंगा सामुदायिक वन गढुवा लगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको वासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन्। डिभिजन वन कार्यालय दाङ देउखरीका प्रमुख गणेश खड्काले वन संरक्षणसँगै
वन्यजन्तुको सुरक्षित आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार पानीको खोजीमा वन्यजन्तु बस्ती तथा सडक क्षेत्रमा पुग्ने अवस्था घट्दा मानव वन्यजन्तु दण्ड न्यूनीकरणमा समेत सहयोग पुगेको छ। हवस् त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 9847727977
8: र 9858830689।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ, हाट बजार लाइन,
11: डाक्टर गणेश भट्टराई, मोबाइल नम्बर 9847713994।
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी भीतिबाट पठन पाठन।

0: 10 मिटर भित्र पश्चिम पट्टि।
1: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी चाहि नाइस अडगुरी।
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मजात नै शिकारी हुँ, शिकारी पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडी खुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: महिनाको 2 लाख रुपियाँ कमाएको छ।
8: 2 लाख
9: ओटी छोडेर अझ
8: त्यति छोडेर।
10: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भाग दौड।
11: पैसा आइसक्यो अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने।
10: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
13: तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
14: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
13: हाम्रा विशेषताहरू
14: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
13: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
14: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
15: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीवित रोड खोराही दाङ।
16: फोन 562-521।
13: सम्पर्क मोबाइल
15: 98-578-32-819 र 98-578-32-223।
17: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। प्रतिनिधि सभाका सांसदले सुकुम्बासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ प्रतिपक्षी दलका सांसदले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद आर्यले बोल्न समय दिनुहुँदा सुकुम्बासी समस्या समाधान सहित समसामयिक विषयमा भनाई राख्नु भएको हो। सांसद गणेश सिंह ठगुन्नाले सुकुम्बासीको समस्या बेलैमा संशोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। साथै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले केही समय अघि सदनमा सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन पनि माग गर्नुभयो। सांसद रमेश कुमार मल्लले केही दिन अघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखाएको व्यवहार दुखद भएको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सरकार सहित सम्बद्ध सबै सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। सांसद आर्यन राईले सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्नुहुँदै मुलुकका श्रमिक गरीब सुकुम्बासीका हकहितका पक्षमा काम गर्न सरकारसँग अनुरोध गर्नुभएको हो। सांसद ज्ञान बहादुर साईले आम नागरिकको बाँच्न पाउने अधिकार खोसिन नहुने बताउँदै गणेश नेपालीको आत्मदाहलाई रूखो व्यवहारले प्रोत्साहन गरेकाले त्यसमा संलग्न दोषीले कार्यवाही गर्न माग गर्नुभयो। सांसद निश्चल राईले लोकतन्त्रको गहना भनेकै जवाफदेहिता र प्रश्न गर्ने अधिकार रहेको बताउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको बन्देज लगाउन नपाइने उल्लेख गर्नुभयो। उहाँले एउटा नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुपर्ने घटनाका बारेमा सरकार संवेदनशील हुनुपर्ने पनि बताउनु भएको छ। जुम्ला चन्दननाथ नगरपालिका 3 शान्तिनगरका 61 वर्षीय भक्त बहादुर कठायतले शिलाजित बेचेर वर्षेनी लाखौं रूपियाँ आमदानी गर्दै आउनु भएको छ। 2056 सालदेखि उहाँले निरन्तर शिलाजित संकलन गरेर व्यापार गर्दै आउनु भएको छ। यस वर्ष मात्रै शिलाजित बिक्रीबाट 10 लाख रूपियाँ बराबरको आमदानी गर्न सफल भएको कठायतले बताउनु भएको छ। उहाँले प्याकिङ गरिएको शिलाजित प्रतितोला 1200 रूपियाँमा बिक्री गर्दै आउनु भएको छ। 1 केजी शिलाजितको मूल्य 1 लाख रूपियाँसम्म पर्ने गर्छ। यस वर्ष उहाँले 10 केजी शिलाजित संकलन गरी बिक्री गर्दा 10 लाख रूपियाँ बराबरको आमदानी गर्नुभएको हो। खुद्रा बेच्नुभन्दा प्याकिङ गरेर बजारमा पठाउँदा दोब्बर भन्दा बढ़ी मूल्य पाइने हुनाले कठायतले प्याकिङ गरेर बिक्री वितरण गर्दै आउनु भएको छ। शिलाजित संकलन निकै जोखिमपूर्ण काम हो। उच्च हिमाली भीर चढ़ेर चट्टानका सागुरा काँबाट शिलाजित निकाल्नुपर्ने भएकाले हरेक क्षण ज्यानको जोखिम पनि त्यत्तिकै हुने गर्दछ। मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशले बाँकीको डुडुवा 6 आसमानपुर स्थित जयन्दु बाल सुधार गृहमा रहेका कानूनी विवादमा परेका बालकका लागि खेलकुद सामग्री सहयोग गरेको छ। सुधार गृहमा पर्याप्त खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गर्नुका साथै सुधार गृह प्रशासनले पनि अनुरोध गरेपछि फोरमले आवश्यक खेलकुद सामग्री उपलब्ध गराएको जनाएको छ। एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बाल सुधार गृहलाई उक्त खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो। फोरमले बालकहरूका लागि क्यारम बोर्ड र फुटबल उपलब्ध गराएको हो। सामग्री हस्तान्तरण गर्दै अधिवक्ता गौतमले कानूनी विवादमा परेका बालकहरूको खेलकुद मनोरञ्जन र शारीरिक तन्दुरूस्तीका लागि सामग्री प्रदान गरिएको बताउनुभयो। यस सहयोगले बालकहरूको स्वच्छ जीवन मनोरञ्जन र दैनिक जीवनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाई रहेको छ। सुधार गृहका प्रमुख किशोर राणाले यस प्रकारको सहयोगले बालकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सन्तुलित रहन मद्दत पुग्ने उल्लेख गर्नुभएको छ। खेलकुद सामग्री प्राप्त गरेपछि त्यहाँ रहेका बालकले पनि खुशी व्यक्त गरेका छन्। पर्याप्त खेलकुद सामग्री नहुँदा खेल्ने र मनोरञ्जन गर्ने समय प्रभावकारी रूपमा उपयोग गर्न नपाइरहेको अवस्थामा आवश्यक खेलकुद सामग्री प्राप्त भएपछि शारीरिक तन्दुरूस्ती र मनोरञ्जनमा ठूलो सहयोग पुग्ने विश्वास बालकहरूले व्यक्त गरेका छन्। र जाजरकोटका एक युवकको भेरी नदीमा शव भेटिएको छ। मृत भेटिने जुनिचाँदे गाउँपालिका एक बस्ने वर्ष 45 का कर्ण बहादुर रावत रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार रावतको शव गुर्बाकोट नगरपालिका 11 बर्माघाटी स्थित फेरी नदी किनारमा भेटिएको थियो। सोमबार बेलुका स्थानीयले टेलिफोन मार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुना सुर्खेतबाट प्रहरी नायब निरीक्षक मनिष गुरूङको कमाण्डमा 4 जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शव गृहमा राखिएको थियो। मंगलबार उनका छोरा गणेश रावतले बुबाको शनाखत गरी शव बुझेका छन्। प्रहरी प्रवक्ता बोहराले कर्णबहादुर असार 25 गते आफ्नै घरबाट बाख्रा चराउन गएको र त्यही बेला भीरबाट लडी खोलामा परेका थिए भने खोलाले बगाएर बेपत्ता गराएको थियो। हवस्त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ₹94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

0: It Like Pro
1: राशिता पाव फ्रॉम टू एंड फ्रॉम साउथ चाइयस मा हमरो पात्रो
2: नेपाल मा सर्वाधिक डाउनलोड करिए को हमरो पात्रो ऐप तपाईं का लागि सधैं सजिलो सबैं सजिलो तपाईं पनि डाउनलोड गर्नु हो किनकि यसमा सबै छ
3: महासेवन दीर्घजीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
4: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
5: शुद्ध महका लागि कहाँ जाने त

0: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-5635-509 र मोबाइल 98453-0653।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
1: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
8: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-5560-98-478-1817 र 98-478-6543।
8: होइन, के भयो दाई, किन झुक्र्याएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायरनेट, अब सबै कनेक्टेड।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: हैन कसलाई के भयो
2: हजुर बुबा अलि सिरियस हुनुभयो आईसीयू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
1: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको संजीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
2: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुस् त यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
1: घुराहीको संजीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
2: सम्पर्क संजीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
3: खुशीको खबर
4: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
8: सीता के भयो तिमीलाई घुम्सेर बसी छु
9: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
8: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
9: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
10: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम जान च्याक यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित, विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो, 51% जनसंख्या विभागको पहुँचमा। सबै विश्वविद्यालयका आंगिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो, चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने केही बेरमै संसद बैठकबाट बाहिरिनु भएको छ। बैठक बिहान 11 बजे शुरू भए पनि प्रधानमन्त्री शाह र लामिछाने दिउँसो अकस्मात संसद बैठकमा उपस्थित हुनुभएको हो। प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रवाकी सांसद खुशबू ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभा नियमावलीको नियम 20 खण्ड 6 विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यानकर्षण गराउनुभयो। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रूलिङ आउनुपर्ने माग गरेको छ। यसैबीच सभामुख डोलप्रसाद अरियालले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषयमा कुरा उठाएका हुन्। देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी दिनुभयो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल 2,23 अर्ब रूपियाँ बीमा शुल्क संकलन भएको छ भने 66 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिएको छ। नेपालको कुल गृहस्थ उत्पादन जीडीपीमा बीमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.50% भन्दा बढ़ी हो। विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइएको जनाएका छन्। विश्वविद्यालयहरूले जारी गरेको परिपत्र अनुसार शैक्षिक सत्र 2083/84 लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयहरूबाट स्वीकृत कुल सीट संख्याको कम्तीमा 10% सीट जेहेन्दार, विपन्न तथा दलित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था गरिएको छ। ती सीटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले धेरैजसो ठाउँमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना छ। अहिले केही ठाउँमा हल्का पानी परिरहे पनि धेरै ठूलो पानी परेको अवस्था भने छैन। हिजो अस्तिदेखिको लगातार वर्षाका कारण केही क्षेत्रका खोलानाला बढ़ेका छन्। चितवनका केही ठाउँ डुबानमा परेको छ। मुख्य नदीहरूमा पानीको बहाव बढ़ेको छ। पहाड़ी जिल्लामा पहिरो र सड़क अवरूद्ध हुने जोखिम पनि बढ़ेको छ। कमजोर भौगोलिक क्षेत्र तथा खोलानाला नजिकका बस्तीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ठूलो वर्षा भइरहेका बेला जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ। अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप्रभित्र निर्माणाधीन जलविद्युत आयोजनाका कारण रैथाने वनस्पति, च्याउ प्रजाति तथा वन्यजन्तुको वासस्थान जोखिममा परेको छ। मनाङको आयोजनाका लागि 33.47 हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र 1,839 रूख काट्न स्वीकृत दिए पनि वातावरणीय असर पर्ने चिन्ता व्यक्त भएको छ। सुरुङ निर्माण, विस्फोटन र भारी उपकरणहरूको प्रयोगले हिउँ चितुवा, कस्तुरी मृग, नाउर लगायत वन्यजन्तुको जैविक मार्ग प्रभावित हुने तथा मर्स्याङ्गी नदीको केही भाग सुक्खा क्षेत्रमा परिणत हुँदा जलचर र सूक्ष्म वनस्पतिको अस्तित्व समेत जोखिममा परेको अन्नपूर्ण क्षेत्र संरक्षण विकास एक्यापले जनाएको छ।

शेष पनि उल्लेखनीय रूपमा बढ़ाएको छ। जून महिनामा चीनले 1 खर्ब 25 अर्ब 60 करोड़ अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1 खर्ब 5 अर्ब 40 करोड़ डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स पिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कण्डक्टरको मूल्य बढ़नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनु भएको छ। उहाँका अनुसार त्यसबाहेक चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ। विशेष गरी विद्युतीय गाड़ी ईभी सेमी कण्डक्टर विद्युतीय उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। यी दुई टोली बीचको खेललाई फाइनल अघिको फाइनल भनिएको छ। फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। फ्रान्सका कप्तान केलियन एम्बापेले 8 गोलसहित गोल्डेन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थान बनाएका छन्। फ्रान्सको टोलीलाई उस्मान डेम्बेले माइकल ओलिसे जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ। यस्तै स्पेन सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अपनाउँदै आएको छ। लामिन यामाल, मिकेल ओयार जाबाल, रोड्री स्पेनलाई बलियो बनाएको छ। विश्वकपको दोस्रो सेमी फाइनलमा राति पौने 1 बजे भोलि इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पौने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित। विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो। 51% जनसंख्या बीमाको पहुँचमा। सबै विश्वविद्यालयका आंगिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ़दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो। चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याए यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक बङ्गालीबाट किनेर हेर न।
2: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सम्राज रैदास।
6: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आइसियू लगायत सुगर प्रेसर, थाइराइडको चेकजा तथा उपचार सेवा,
10: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
10: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमल।

0: तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
1: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामी को चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ हाथ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जाँच तथा अपरेशन सेवा।
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा।
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई ब्रान्च। फोन नम्बर 0825362018।
4: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
4: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
5: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
4: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
5: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
1: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
7: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: भर्ना खुलियो, भर्ना खुलियो, भर्ना खुलियो।
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय, 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू
9: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
10: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
1: सम्पर्क फोन 081536086
9: र मोबाइल नम्बर 9840096600, 9580836086 र 9481272073।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
13: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001

0: नमस्ते दया भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु?
6: छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोकिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477 27977
10: र 98578 30689।
11: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
12: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
11: हाम्रा विशेषताहरू:
12: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
11: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
12: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
13: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविसा रोड, खोराही दाङ।
14: फोन 562-5221।
11: सम्पर्क मोबाइल
13: 98578-32819 र 98578-32223।
15: होइन भाइला,
16: लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
19: मध्य पश्चिम ट्याङ्क, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सभामुख दोलप्रसाद अर्यालले विपदका बेला नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र ध्रुवानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक तथा जनसरकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषय उठाएका हुन्। सांसद गणेश सिंह थगुण्डाले सुकुम्बासीको समस्या तत्काल सम्बोधन गर्दै उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद रमेश कुमार मल्लले केही दिन अघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीबाट देखिएको व्यवहार दुखद भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसद आरएन राईले सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै श्रमिक, गरीब तथा सुकुम्बासीका हक हितका पक्षमा काम गर्न सरकारलाई आग्रह गर्नुभयो। निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगार सुवेदी र नृपध्वज निरौलालीको संयुक्त इजलासले उक्त फैसला गरेको हो। 2082 चैत 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्तराज लुटेलले सरकारको निर्णय विरूद्ध गत चैत 24 गते रिट दायर गर्नुभएको थियो। उक्त रिटमाथि असार 22 र 23 गते दुवै पक्षबीच बहस भएको थियो। मीडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीश कृष्ण खरेल, रमेश बडाल, ललित बहादुर बस्नेत, दिनेश त्रिपाठी सहित अधिवक्ताहरू अनन्तराज लुटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, डाक्टर हेमराज सिलवाल लगायतले बहस गर्नुभएको थियो। 2082 चैत 18 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सचिव स्तरीय निर्णय गर्दै संघीय सरकार, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक सूचना एवं विज्ञापनहरू गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने परिपत्र गरेको थियो। यस निर्णयले निजी क्षेत्रका रेडियो, टेलिभिजन, पत्र पत्रिका र अनलाइन संचार माध्यमहरू सरकारी विज्ञापनबाट वञ्चित भएका थिए। आज मुलुकका 44 जिल्लामा आकस्मिक बाढ़ीको मध्यमदेखि उच्च जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागले पाँचतर, इलाम, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 30 जिल्लामा बग्ने साना नदीको प्रभाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको छ। त्यस्तै गोर्खा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै चितवन, तनहौ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढ़ीको सम्भावना रहेको बताइएको छ। बाढ़ी विज्ञ विनोद पराजुलीले बुधबार र बिहिबार 7 प्रदेशका साना नदी प्रवाह बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। र प्रतिनिधि सभा सांसदले सुकुम्बासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ प्रतिपक्षी दलका सांसदले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिनुहुँदा सुकुम्बासी समस्या समाधान सहित समसामयिक विषयमा भनाइराख्नु भएको हो। सांसद रमेश कुमार मल्लले केही दिन अघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखाएको व्यवहार दुखद भएको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सरकार सहित सम्बन्ध सबै सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभएको हो। सांसद ज्ञान बहादुर साईले आम नागरिकको बाँच्न पाउने अधिकार खोसिन नहुने बताउँदै गणेश नेपालीको आत्मदाहलाई रूखो व्यवहारले प्रोत्साहन गरेको, त्यसमा संलग्न दोषीलाई कार्यवाही गर्न माग गर्नुभयो।
सांसद निष्कल राईले लोकतन्त्रको गहना भनेकै जवाबदेहिता र प्रश्न गर्ने अधिकार रहेको बताउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको बन्देज लगाउन नपाइने उल्लेख गर्नुभयो। उहाँले एउटा नागरिकले आफ्नो ज्यान गुमाउनु बाध्य हुनुपर्ने घटनाका बारेमा सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरु
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसे फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5900-79 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाल
7: सम्पर्क मोबाइल नम्बर 98577-71546

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दालको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
2: सम्पर्क फोन नम्बर 0825625601 सम्पर्क मोबाइल नम्बर 9858335990 9858331684 र 9858

0: ओया मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्के रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
11: मध्य पश्चिम टाइम चेक। यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: अस्पताल सेवा
1: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
2: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878913 र 9805912871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: नेपाली जुत्ता घर
1: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
1: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली भुराही दाङ
1: सम्पर्क मोबाइल नम्बर 9857871546

0: तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास खुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: छोरी पनि आइसक्यो। छोरी, उहाँहरु तिम्रो हात माग्न आउनु भयो। लजाएर भित्र गए।
1: कन्टिन्यू म योसँग
0: तिम्रो बिहा हुन्छ त यही केटासँग हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-6083 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू,
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
17: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा

0: उपचार सेवा
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
6: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
5: यौन उत्तेजना नहुने,
6: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
5: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
6: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
5: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-28-89-028।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
8: हाम्रा विशेषताहरू
9: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
8: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
9: शान्त तथा पारिवारिक वातावरण भएको,
8: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
9: तिहार सुशासन र राम्रो व्यवस्था भएको,
8: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
9: घरको जस्तै माया पाउने,
5: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
10: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
5: सम्पर्क फोन नम्बर 082-563-387। सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
11: खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-590-829।
0: सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578535।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
19: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
19: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
20: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
21: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
20: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
21: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
20: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
20: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सिकल सेल एनिमिया परीक्षण रिपोर्ट सम्बन्धित विद्यालय र स्वास्थ्य चौकीलाई हस्तान्तरण, रोकथाम र उपचारमा सहयोग पुग्ने अपेक्षा।
1: भ्रमपूर्ण समाचारप्रति घोराही खेलकुद संस्थाहरूको ध्यान आकर्षण, खेलकुद संस्था तथा उपमहानगरको बदनाम गराउने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त।
0: धानको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण, वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता।
1: र चैती धान भित्र्याउन र वर्षे धान लगाउन किसानलाई चटारो।
0: अब खबर विस्तारमा।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकल सेल एनिमिया तथा थालसेमियाको रोकथाम तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेका विद्यालय तथा स्वास्थ्य चौकीलाई सिकल सेल एनिमियाका लक्षण देखिएका 650 भन्दा बढ़ी व्यक्तिका रिपोर्ट हस्तान्तरण गरेको छ। प्रतिष्ठानले शिविर सञ्चालन गरेको सिद्धरत्ननाथ माध्यमिक विद्यालय घोराही 10 नारायणपुर तथा श्री माध्यमिक विद्यालय घोराई 7 सौडियारलाई सिकल सेल लक्षण देखिएका विद्यार्थी तथा व्यक्तिहरूका रिपोर्ट हस्तान्तरण गरेको हो। प्रतिष्ठानका अस्पताल प्रशासन अधिकृत शालिकराम कालाथोकीको नेतृत्व तथा प्रयोगशालाका प्राविधिकहरूको उपस्थितिमा श्री माध्यमिक विद्यालय सौडियारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी बुढा र निमित्त प्रधानाध्यापक नन्द ओलीलाई रिपोर्ट हस्तान्तरण गरिएको हो। सो अवसरमा अस्पताल प्रशासन अधिकृत कालाथोकीले रिपोर्ट हस्तान्तरणसँगै सम्बन्धित व्यक्तिहरूलाई वितरण गर्ने क्रममा विद्यालयले समन्वय गरे प्रतिष्ठानबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने बताउनुभयो। उहाँले सिकल सेल बारेको सचेतना अभियान विद्यालय तहबाटै शुरू गर्न सके यसको प्रभावकारिता अझ बढ़ने धारणा व्यक्त गर्नुभयो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरूबाट 5,070 जनाको रगतको नमूना संकलन गरी स्क्रीनिङ परीक्षण गर्दा सिकल सेल एनिमियाका लक्षण देखिएका 650 जना व्यक्ति पहिचान भएका हुन्। प्रतिष्ठानले दाङमा विभिन्न स्थानमा सञ्चालन गरेको परीक्षण अभियान अन्तर्गत 5,070 जनाको नमूना परीक्षण गर्दा करिब 670 जनामा सिकल सेल सम्बन्धी लक्षण देखिएको थियो। थप परीक्षण तथा प्रमाणीकरणको प्रक्रियापछि 650 जनालाई लक्षित गरी रिपोर्ट सम्बन्धित विद्यालय र स्वास्थ्य चौकी मार्फत वितरण गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसालीले आगामी आर्थिक वर्षदेखि सिकल सेलका लक्षण देखिएका 650 परिवारलाई लक्षित गरी विस्तृत तथा थप पुष्टि हुने परीक्षण सञ्चालन गरिने जानकारी दिनुभयो।
0: घोराई उपमहानगरपालिकामा कतिपय खेलकुद कार्यक्रमहरू बजेट अभावका कारण सञ्चालन नभएको विषयलाई लिएर सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा आएका एकतर्फी भ्रमपूर्ण समाचारप्रति दाङका विभिन्न खेलकुद संस्थाले आपत्ति जनाएका छन्। आज जारी संयुक्त प्रेस विज्ञप्तिमा गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा ओडा कार्यालय उपमहानगरपालिकाका कार्यालय लगायत सरकारी संरचनामा भएको तोडफोड तथा आगजनीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र व्यवस्थापनका लागि कार्यपालिकाले आन्तरिक स्रोतबाट संकलन हुने कुल बजेटको 70% कटौती गरी 30% बजेट विभिन्न क्षेत्रमा विनियोजन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। उक्त निर्णयका कारण आर्थिक वर्ष 2082-83 सञ्चालन हुने 9 अन्तर विद्यालय स्तरीय खेलकुद कार्यक्रमका लागि आवश्यक बजेट अभाव भएको विज्ञप्तिमा जनाइएको छ। यसै विषयलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जाल तथा अनलाइन मीडिया मार्फत एकपक्षीय भ्रामक र कपोकल्पित सूचना प्रवाह गर्दै खेलकुद संस्था तथा उपमहानगरपालिकाको बदनाम गराउने प्रयास गरेको भन्दै विज्ञप्तिमा असन्तुष्टि व्यक्त गरिएको छ। बजेट अभावका कारण प्रभावित कार्यक्रम बारे सम्बन्धित खेल संस्थाहरूलाई यस अघि नै जानकारी गराइसकिएको र आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम बारे समेत सम्बन्धित पक्षलाई जानकारी दिइसकेको जनाइएको छ। संयुक्त प्रेस विज्ञप्तीमा दाङ जिल्ला बक्सिङ संघ, घोराई ब्याडमिन्टन क्लब, दाङ जिल्ला फुटबल संघ, दाङ जिल्ला टेक्वान्डो संघ, दाङ जिल्ला आईटीएफ टेक्वान्डो संघ, दाङ जिल्ला बास्केटबल संघ, दाङ जिल्ला दाङ साइकल सिटी, सितोरियो कराते संघ दाङ तथा घोराई नगर खेलकुद विकास समितिका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।
1: दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा पानीका मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ देउखुरीले वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता दिएको हो। कार्यालयले चालू आर्थिक वर्षमा 3 नयाँ पानी पोखरी निर्माण गरेको छ भने एउटा पुरानो पोखरीको मरमत सम्भार गरेको छ। लमही आठ स्थित उपकार सामुदायिक वन, गंगा सामुदायिक वन, गडवा लगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको वासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन्। डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख गणेश खड्काले वन संरक्षणसँगै वन्यजन्तुको सुरक्षित आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार पानीको खोजीमा वन्यजन्तु बस्ती तथा सड़क क्षेत्रमा पुग्ने अवस्था घट्दा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा समेत सहयोग पुगेको छ। मध्यपश्चिम खप
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। दाङको सिंचाई सुविधा पुगेका स्थानमा दाङ रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमा ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङका करिब 40% रोपाई भइसकेको छ, तर दाङको बंगलाचोली गाउँपालिका 8 किसानलाई भने चैते धानको धान भित्र्याउन र वर्षे धान लगाउन चतारो छ। एक रिपोर्ट।
2: पर्याप्त वर्षा नभएर कतिले धान रोप्न नपाएका बेला बंगलाचुली गाउँपालिका वडा नम्बर 8 खैरेनीको यो गाउँमा भने पहेलपुर भएर धान पाकेको छ। चैतमा लगाएको यो धान कतिले स्याहारिसकेका छन्, कतिले स्याहार्दैछन् त कतिले बर्खे धान लगाउने तयारी गरिराखेका छन्। दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर 8 खैरेनी, स्वामीघाट लगायतका ठाउँहरूका किसानलाई अहिले चैतमा लगाएको धान भित्र्याउन भ्याइ नभ्याइ छ। कोही खेतमा धान काट्दैछन् भने कोही खेतका छेउमै रहेको टौवामा टाँगिएको तिरपाल मुनि धान चुटिरहेका भेटिन्छन्। वर्षाको समय मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ।
3: चैते धान अब फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ। अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहारेर चैते धान स्याहारेर फेरि रोपेर नि भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
4: यो खेती गर्दा सजिलो के भएको छ, मैले अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन, गाउँ घर आफ्नो घर छोड्नु पर्दैन, बेसा कुसो
5: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ, अब बर्खे धान अब पानीको यसको छेको हेरेर गर्नुपर्छ। त्यही हो, 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
2: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै वर्षे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दैछन्। गाउँघरमा खेताला नपाउने भएपछि किसानहरू अर्मो पर्मो गर्दै काम गरिरहेका छन्।
6: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ, धेरै जसोले स्याहारिसक्नु भयो, त्यति धान 1-2 घरको स्याहार्न बाँकी छ। र यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी खेती गर्ने अनुसार चाहिँ यहाँ खै किन कसैले चासो गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ, यसैमा त्यहाँ चैते धान, अनि चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ। र यो ठाउँमा चाहिँ खेतीबाली गरेर चाहिँ जीविका चलाउनु ठिकै छ, त्यस्तो दुविधा छैन, पानी पनि प्रशस्त जस्तो मात्रामा छ, अनि ठुलो नालो पनि पक्की भइरहेको छ। जे होस् कोही पालिकाबाट कोही प्रदेशबाट बजेट परेर जे होस् राम्रै छ, यहाँ बस्नलाई राम्रै छ। मेरो नाम रूपलाल खत्री, बंगलाचुली 8 स्वामीघाट भन्ने ठाउँ पर्यो।
7: हामीले यो चैते धान स्याहारेर चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ अनि मिलिजुली सब दिदीबहिनीहरू मिलेर अर्मपर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाचगान गाउने अनि रमाइलै हुन्छ
2: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा

0: प्राविधिक सहयोग मार्फत चैते धान प्रवर्धन गर्नुपर्ने आवश्यकता सरकारवालाहरूले औल्याएका छन्।
1: कृषि क्षेत्रमा केही पनि छैन र केही पनि हुँदैन भन्ने कुरालाई गलत साबित गर्दै बंगलाचुली गाउँपालिका वडा नम्बर 8 खैरेनीका किसानहरूले भने दुई बाली धान खेती गरेर आमदानी गर्न सफल भएका छन्। चैतमा लगाएको धान अहिले लगभग स्यारिसक्ने बेला भएको छ। वर्षातको समय भएकाले किसानहरूलाई यो धान बाली भित्र्याउन भने केही समस्या हुने गरेको छ।
2: मध्यपश्चिम खबरमा अब बाँकी समाचार। मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशले बाँकेको डुडुवा 6 आसमानपुर स्थित जयन्दु बाल सुधार गृहमा रहेका कानूनी विवादमा परेका बालक बाल विजयकर्ताहरूका लागि खेलकुद सामग्री सहयोग गरेको छ। सुधार गृहमा पर्याप्त खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गर्नुका साथै सुधार गृह प्रशासनले पनि अनुरोध गरेपछि फोरमले आवश्यक खेलकुद सामग्री उपलब्ध गराएको जनाएको छ। एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बाल सुधार गृहलाई उक्त खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो। फोरमले बालकहरूका लागि क्यारम बोर्ड र फुटबल उपलब्ध गराएको हो। सामग्री हस्तान्तरण गर्दै अधिवक्ता गौतमले कानूनी विवादमा परेका बालकहरूको खेलकुद मनोरञ्जन तथा शारीरिक तन्दुरूस्तीका लागि सामग्री प्रदान गरिएको बताउनुभयो। यस सहयोगले बालकहरूको स्वच्छ जीवन, मनोरञ्जन र दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ रहेको छ। सुधार गृहका प्रमुख किशोर राणाले यस प्रकारको सहयोगले बालकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सन्तुलित रहन मद्दत पुग्ने उल्लेख गर्नुभयो। खेलकुद सामग्री प्राप्त गरेपछि त्यहाँ रहेका बालकले पनि खुशी व्यक्त गरेका छन्। पर्याप्त खेलकुद सामग्री नहुँदा खेल्ने र मनोरञ्जन गर्ने समय प्रभावकारी रूपमा उपयोग गर्न नपाइरहेको अवस्थामा आवश्यक खेलकुद सामग्री प्राप्त भएपछि शारीरिक तन्दुरूस्ती र मनोरञ्जनमा ठूलो सहयोग पुग्ने विश्वास बालकहरूले व्यक्त गरेका छन्।
3: जुम्ला चन्दननाथ नगरपालिका 3 शान्तिनगरका 61 वर्षीय भक्तबहादुर कठायतले शिलाजित बेचेर वर्षेनी लाखौंका आमदानी गर्दै आउनुभएको छ। 2056 सालदेखि उहाँले निरन्तर शिलाजित संकलन गरेर व्यापार गर्दै आउनुभएको छ। यस वर्ष मात्रै शिलाजित बिक्रीबाट 10 लाख रूपियाँ बराबरको आमदानी गर्न सफल भएको कठायतले बताउनुभयो। उहाँले प्याकिङ गरिएको शिलाजित प्रति तोला 1200 रूपियाँमा बिक्री गर्दै आउनुभएको छ। 1 केजी शिलाजितको मूल्य 1 लाख रूपियाँसम्म पर्ने गर्छ। यस वर्ष उहाँले 10 केजी शिलाजित संकलन गरी बिक्री गर्दा 10 लाख रूपियाँ बराबरको आमदानी भएको हो। खुद्रा बेच्नुभन्दा प्याकिङ गरेर बजारमा पठाउँदा दब्बर भन्दा बढ़ी मूल्य पाइने हुनाले कठायतले प्याकिङ गरेर बिक्री वितरण गर्दै आउनुभएको छ। शिलाजित संकलन निकै जोखिमपूर्ण काम हो। उच्च हिमाली भीर चढ़ेर चट्टानको साँगु र कापबाट शिलाजित निकाल्नुपर्ने भएकाले हरेक क्षण ज्यानको जोखिम पनि त्यत्तिकै हुने गर्दछ।
2: निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र निरुपध्योज निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। 2082 चैत 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचनाहरू सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्तराज लुइटेलले सरकारको निर्णय विरूद्ध गत चैत 24 गते रिट दायर गर्नुभएको थियो। उक्त रिटमाथि असार 22 र 23 गते दुवै पक्षबीच बहस भएको थियो। मीडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीश कृष्ण खरेल, रमेश बडाल, ललित बहादुर बस्नेत, दिनेश त्रिपाठी सहित अधिवक्ताहरू अनन्तराज लुइटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, डाक्टर प्रेमराज सिलवाल लगायतले बहस गर्नुभएको थियो। 2082 चैत 18 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सचिव स्तरीय निर्णय गर्दै संघीय सरकार, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक सूचना एवं विज्ञापनहरू गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका सरकारी माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने परिपत्र गरेको थियो। यस निर्णयले निजी क्षेत्रका रेडियो, टेलिभिजन, पत्र पत्रिका र अनलाइन संचार माध्यमहरू सरकारी विज्ञापनबाट वञ्चित भएका थिए।
3: सरकारले बिउ सम्बन्धी

0: नियमावली स्वीकृत गर्नुका साथै विपद उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त कुराको जानकारी दिनुभएको हो। प्रवक्ता पोखरेलका अनुसार बैठकले बीउबीजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले विपद व्यवस्थापन कार्यालय थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा पदक हासिल गरी राष्ट्रको मान बढ़ाउने खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गर्ने निर्णय पनि गरेको सरकारले गरेको छ। यस्तै नेपाल वायु सेवा निगमको संचालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धक समेतको कार्यभार सम्हाल्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदले अनुचित लेनदेन मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।
1: सभामुख डोलप्रसाद अर्यालले विपदका बेला नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक तथा जनसरकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषय उठाएका हुन्। सांसद गणेशसिंह ठगुन्नाले सुकुम्बासीको समस्या तत्काल सम्बोधन गर्दै उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद रमेश कुमार मल्लले केही दिन अघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीबाट देखिएको व्यवहार दुखद भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसद आर्यन राईले सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै श्रमिक गरीब तथा सुकुम्बासीका हकहितका पक्षमा काम गर्न सरकारलाई आग्रह गर्नुभएको हो।
0: सरकारले स्थानीय स्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको 7 वर्षमा 4 वटा मात्र ग्राम स्थापना भएका छन्। साथै प्रदेश र स्थानीय तहमा 120 वटा औद्योगिक ग्राम बनाउने घोषणा भएकोमा हालसम्म 4 वटा मात्र ग्राम भई संचालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। जग्गा प्राप्ति तथा व्यवस्थापन समस्या, पूर्वाधार निर्माणमा ढिलाइ, बजेटको अभाव वा ढिलो निकासा, प्रशासनिक तथा कानूनी प्रक्रिया जटिल हुनु, 3 तहका सरकारबीच समन्वयको कमी, उद्योगीको पर्याप्त आकर्षण नहुनु लगायतका कारण ग्राम संचालनमा ढिलाइ भएको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले खेलेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीति समुद्री मार्ग मध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभयो।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीत सहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई 121 रनको बलियो लक्ष्य दिएको थियो।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 2.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 86% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सिकल सेल एनिमिया परीक्षण रिपोर्ट सम्बन्धित विद्यालय र स्वास्थ्य चौकीलाई हस्तान्तरण। रोकथाम र उपचारमा सहयोग पुग्ने अपेक्षा।
0: ब्रह्मपूर्ण समाचार प्रति घोराई खेलकुद संस्थाहरूको ध्यान आकर्षण। खेलकुद संस्था तथा उपमहानगरको बदनाम गराउने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त।
1: दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण। वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता।
0: र चैते धान भित्र्याउन र वर्षे धान लगाउन किसानलाई चटारो।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देवा भूषाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: हामी जन्मजात नै
6: एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्ल्यू बस हेलो हेलो हेलो।
6: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: महिनाको 2 लाख
9: ओटी
10: छोडेर
11: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भागदौड।
12: पैसा आइसक्यो अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने?
11: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
13: मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
16: सम्पर्क फोन नम्बर 082-595-2022।
14: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
19: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
20: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
19: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
20: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
19: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
21: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
22: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
21: ए ठिकै छ, म जानु त धेरै ठाउँ
0: गई अब तिमीले भनी हाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
23: राप्ती इन्जिनियरिङ कलेज घोराइदाङको भर्ना सम्बन्धी सूचना।
24: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराहीदाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
23: सम्पर्क फोन नम्बर 0825625601। सम्पर्क मोबाइल नम्बर 9858835990 9858831684 र 9858830270।
24: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
25: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
26: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
23: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847493944 9847493944।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: फुलै हुँ भनी फुलेको थिए फुलहरूको माझमा, तर आज एक्लिए म यो पापी समाजमा।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
7: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
8: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
9: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
8: यौन उत्तेजना नहुने,
9: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
8: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
9: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9918890028। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
3: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
11: गराउँछु।
12: गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज। केही संचार माध्यमको अगाडि सवारी साधन तेर्स्याएको घटनाबारे संसदमा बहस। अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता।
13: हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ।
12: मिटर व्यास सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय। पीड़ित भेट्न गृहमन्त्री बारामा। बागमती प्रदेशका समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू।
14: प्रभावकारी ढंगले राज्यले नहेर्नु नै अहिलेको यो समस्या हुन आएको हो, त्यसकारणले अब राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
12: र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भेट्दै 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा।
15: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: वर्षभरि सुस्त गतिमा अघि बढ़ने विकासका योजना असार नजिकिँदै जाँदा हतारमा कार्यान्वयन गरिन्छ, जसले गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था नेपालमा दोहोरिँदै आएको छ। वित्तीय व्यवस्थापन प्रणालीमा समयमै विवरण अध्यावधि गर्न नसक्दा स्थानीय तहको वित्तीय दायित्व अनावश्यक रूपमा बढ़ने गरेको छ। योजना छनौटदेखि कार्यान्वयन र अनुगमनसम्मको प्रक्रिया समयमै व्यवस्थित नगरेसम्म समस्या दोहोरिरहन्छ। यसलाई रोक्न सरकारले विशेष निर्णय र नीति अनुसार अघि बढ्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
16: पछिल्लो 24 घण्टामा देशभर मनसुनी विपदका 73 घटनामा दुईजनाको मृत्यु भएको छ। यस्तै एकजना बेपत्ता र सातजना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै बाढ़ीका 13 र पहिरोका 40 घटना भएका छन्। यी घटनाबाट 51 जिल्ला प्रभावित भएका छन्। उद्धारका लागि नेपाल प्रहरीले 393 जना सुरक्षाकर्मी परिचालन गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब 51 लाख रूपियाँ बराबरको क्षति भएको छ। प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 30 गतेसम्म विपदका 3,198 घटना भएका छन्। यस अवधिमा 156 जनाको मृत्यु भएको छ भने 929 जना घाइते भएका छन्। यसैबीच सभामुख डोलप्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख कार्यालयले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको छ।
17: डुबान जस्ता विपदजन्य घटनाहरू बढ़न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
16: मौसम पूर्वानुमान महाशाखाले आज राति पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा धेरै स्थानमा तथा तराईका केही स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
18: त्यसै भन्ने बादल लागेको अवस्था छ, केही ठाउँहरूमा वर्षा भइरहेको अवस्था नै छ। विशेष गरी अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँहरूमा हल्कादेखि मध्यम भइरहेको अवस्था छ। कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्टाङ सहित वर्षा पनि भइरहेको छ। अन्य भूभागहरूमा बादल लागे पनि त्यति धेरै वर्षा भएको छैन। आगामी दिनको वर्षाको कुरा गर्नुपर्दाखेरि कोशी मधेस, बागमती, गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा हल्कादेखि मध्यम खालको वर्षा, एक दुई ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा र कतै कतै भारी वर्षा हुन सक्ने सम्भावना देखिएको छ।
16: यसैबीच गएको 24 घण्टामा चितवनको भरतपुरमा सबैभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको विभागले जनाएको छ। हाल अधिकांश स्थानमा वर्षा रोकिए पनि केही जिल्लामा हल्का वर्षा जारी छ। यता आज चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ उपत्यका सहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, दादिङ, मकवानपुर, गोर्खा, लमजुङ, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा साना नदी र खोलामा पानीको बहाव बढ़ने र मध्यम जोखिम रहने पूर्वानुमानमा छ। शाखाले नदी खोला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा तटीय क्षेत्रमा रहने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्र धान रोपाई सकिएको छ। गएको वर्ष यही अवधिमा 59.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनलाई जानकारी दिनुभयो।
11: यो वर्ष समग्र 7 प्रदेशको औसत हेर्दा हिजोको मितिसम्ममा 54% भएको छ र केही प्रदेशहरूको अपडेट हुन क्रम रहेको छ र गत वर्ष यो पिरियडसम्ममा 59% छ। सरसर्ती हेर्दा सबैभन्दा सुदूरपश्चिम प्रदेशमा चाहिँ 87% छ भने सबैभन्दा कम 32% चाहिँ मध्य प्रदेशमा छ।
16: सरकारले अनुच्छेद लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालय मार्फत ती प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल सरकारका अघिल्ला निर्णय अनुसार गठन भएका आयोगका सिफारिशहरू अब कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो।
19: यो विजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोजुतारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को उचित लेनदेन मीटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख 5 निर्णयहरू।
16: यता आफ्ना माग पूरा गर्न दबाव दिँदै मिटर ब्याज पीड़ितहरू केही दिनदेखि जनकपुरबाट पदयात्रा गर्दै काठमाडौँ आइरहेका छन्। मिटर ब्याज पीड़ितहरू पैदल मार्च गर्दै काठमाडौँ आउने क्रममा आज 12 निजगढ़मा गृहमन्त्री सुदन गुरूङसँग भेटवार्ता भएको थियो। निजगढ़ पुगेका गृहमन्त्री गुरूङले पीड़ितहरूको गुनासो सुन्दै सरकार मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले काठमाडौँका विभिन्न संचार प्रतिष्ठान अगाडि हिजो गरिएको शंकास्पद सवारी पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनालाई पार्टीले गलत भन्दै निष्पक्ष छानबिनको माग गरिरहेको बताउनुभयो। उहाँले घटनाबारे पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै यस्ता गतिविधि स्वीकार्य नभएको बताउनुभयो। लामिछानेले यदि उक्त घटनामा रासोपाकै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो।
20: तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ। गुम्बासी समस्या समाधान गर्नको निमित्त जे कदम चाल्नु पर्ने थियो, त्यसलाई प्रभावकारी बनाउनु पर्यो, आम नागरिकले दुःख पाउनु भएन भन्ने विषयलाई, त्यसको व्यवस्थापनका विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त गरेर त्यसमा काम गर्यौं र अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयमा हामीले अनियमित रूपमा छलफल गर्यौं। तिनै छलफलहरू हुन् राष्ट्रिय राजनीतिका विषयमा, विभिन्न परिस्थितिका विषयमा, भोलिको बाटोको विषयमा, दुईटा शीर्ष नेता बीच हुने जुन राजनीतिक छलफल छ त्यो राजनीतिक छलफल त्यही ढंगले अगाडि बढेको एकदम सौहार्दपूर्ण राम्रो छलफलका रूपमा परिणाममुखी छलफल गर्यौं।
16: सरकारले पनि विभिन्न संचार माध्यमको कार्यालय अगाडि शंकास्पद रूपमा गाड़ी पार्क गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। यस्तै बागमती किनाराका भूमिहीन सुकुम्बासीले राष्ट्रिय मानवाधिकार आयोगको ध्यान आकर्षण गराएका छन्। सुकुम्बासी परिवारको तर्फबाट दलमर्दन कामी प्रमिला राई, चरवल लाल उराव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तोप बहादुर मगरलाई मानवाधिकार संरक्षण सम्बन्धी अपील पत्र बुझाउनु भएको हो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै अब सरकारी निकायहरूले निजी संचार माध्यमहरूमा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन्। न्यायाधीश सारंगा सुवेदी र निरपद्वज निरौलाको इजलासले आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। बागमती प्रदेश सरकारले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आज जाउलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 जना बचतकर्तालाई करिब 17 लाख रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन आमन्य सामान्य हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने 1 बजे अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा शुरू हुँदैछ। दुवै टोली उपाधि नजिक पुग्न निर्णायक खेल खेल्दैछन्। यस खेलमा विजेता जुलाई 19 हुने विश्वकप फाइनलमा पुग्नेछ भने पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछ। फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 हराउँदै अन्तिम चरणमा स्थान बनाएको हो। स्पेनले भने बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो। 19 वर्ष मनिकाको एससीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जीत हासिल गरेको हो। नेपालले दिएको 212 रनको बलियो लक्ष्य पुर्याएको हङकङले पूरा 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो।
0: गाजाको विकल्पमा आमदानी केन्द्रित खेतीमा किसानको आकर्षण
21: र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो ढुक्काको खेती पनि भएन, ढुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
0: स्थानीय सरकारबाट सहयोग पाए सजिलो हुने किसानको अपेक्षा रिपोर्ट। बर्खाको समयमा सवारी साधन चलाउँदा सुरक्षित यात्राका लागि चालकले कसरी सावधानी अपनाउने। विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
23: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
22: डाक्टरद्वारा दिइने सेवाहरू
24: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
22: अनुहार हड्डी भाँचिएको जोड्ने,
24: दाँतको एक्सरे सेवा,
22: सामान्य तथा जटिल दाँत निकाल्ने,
24: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
22: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
24: मेसिनबाट जरेदेखि दाँत फरिने,
22: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
24: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
22: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
24: साथै
23: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
24: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
25: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
4: यो गाजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
3: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाजा खेती ओसार पसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव सही भूमिमा पनि परेको हो। गाजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। सही भूमिका किसान देवल कुमार राई,
5: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
3: गाजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा सहित भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
6: करिब 400 मान्छे चाहिँ भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाजामा चाहिँ एकजना कोही न कोही हाम्रै सहित भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
3: गाजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उड्दै आएको छ। यसअघि सहित भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ़न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
7: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
3: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जित कारका अनुसार चालू आर्थिक वर्ष 2082-83 को असार 15 गतेसम्म लागू औसत सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाजा बरामद गरिएको उहाँले बताउनुभयो।
8: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए। लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरूषहरू 2 जना महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
3: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी, अलैची, सुन्तला, फलफूल, मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन, बजार सुविस्तार र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुरक्षित यात्राका लागि सवारी साधनका चालकले सूचना लिने ठाउँ,
10: बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म हिम श्रृंखला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ।
9: मौसमजन्य विपदबाट बच्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
12: यदि हरेक दिन खेतमा पसिना बगाउने,
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
14: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
14: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
14: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 082-5-98478-17 र 98478-35-643।
19: भर्ना सम्बन्धी सूचना।
20: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-5 मोबाइल नम्बर 98 र 97
21: भन्दाखेरि यात्रा गरिरहेको हुन्छौँ, गरिहाल्नु न भन्ने हुन्छ नि। सकेसम्म चाहिँ आफूलाई सुरक्षित राख्ने, आफ्नो परिवारलाई सुरक्षित राख्ने भनेको अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ।
22: गाडीमा बसिरहेको बेलामा यो अकस्मात आउँछ नि, बाढी खोलामा बसेर बगाउँछ नि, त त्यो बाढी आउँदैछ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ।
21: एउटा चाहिँ कस्तो भन्दाखेरि सामान्य अवस्थामा सङ्लो पानी भएको ठाउँमा अलिअलि धमिलो पानी आउन थाल्यो भने त्यसले मासतिर कुनै ठाउँमा ठुलै पानी परेछ, त्यसले केही बगाएर ल्याएको छ भन्ने कुराको सङ्केत गर्छ। एउटा एकदम सजिलो उपाय भनेको त्यसले सङ्केत गर्छ। कहिलेकाहीँ चाहिँ दिनभरि घाम लागेको छ, घाम लागेको बेला पनि अब पानी सामान्यतया आउँछ भन्दा, बाढी आउँछ भन्दा विश्वासै गरिँदैन नि, त्यो बेला पनि एकैचोटि ठुलो बाढी आउन सक्छ। त्यो चाहिँ हिम नदीहरू पग्लेर, विशेष गरी दिउँसोको घाम चर्केको बेलामा पग्लेर, त्यो आउने चाहिँ अब 3-4 बजे अथवा 2-3 बजे भन्दा यता बिहान चाहिँ आउँदैन त्यस्ता बाढी चाहिँ। त्यस्तो दिउँसो चाहिँ जब घाम चर्केर जान्छ पग्लिन्छ, पग्लेपछि त्यहाँबाट दूरी कति टाढा छ त्यसलाई पानी बगेर आउने समय लाग्यो, त्यस्तो आधारमा चाहिँ दिनभरि टन्टलापुर घाम लागेको बेला पनि बाढी आइदिन सक्छ। त्यस कारणले पानी परेको बेलामा मात्रै बाढी आउँछ भनेर सोच्नु पनि पूर्ण बुझाइ हुँदैन। खोलाको प्रकृतिमा फरक पर्छ। हिम नदीबाट आउने खोला जस्तै त्रिशुली भनौँ, यस्ता ठुल्ठुला खोलाहरूमा चाहिँ त्यसरी पनि बाढी आउँछ, जुन बेला पानी कहीँ पनि छेत छन्दै छैन तर बाढी आउन सक्छ।
22: अर्को
21: त्यो चाहिँ बिस्तारै खोलाको बहाव बिस्तार बिस्तार एकैचोटि त आउँदैन, बिस्तार बिस्तार बढ्दै बढ्दै जान थाल्यो भने त्यसले त्यस्ता कुराको संकेत गर्छ। त्यो चाहिँ पानी नै नपर्दा आउनेको, पानी परेर आउने केसहरूमा चाहिँ अलिकति धमिलो धमिलो आउन थाल्यो पहिला भन्दा भने, अब कतै न कतै ठुलो पानी पर्यो, अब बाढी आउनेवाला छ भन्दा केही संकेत चाहिँ त्यस्ता भनौँ न सूचाङ्कहरूबाट मिल्ने गर्छ।
22: जस्तो मेरो मम्मी बुवाले कहिले कहिले भन्नुहुन्थ्यो कि, अनि खोलाको त्यो शिर हुन्छ नि, मास्तिर जङ्गलतिर ठुलो पानी परिरहेको छ भने बाढी आउन सक्छ है, खोलातिर नजाऊ भन्नुहुन्थ्यो कि। त्यस्तो पनि त्यो
21: अर्को यहाँले भन्नु जस्तै, त्यो चाहिँ अब यात्रा गर्ने मान्छेले गाडीमा हुन्छ देख्दैन नि, मासतिर देख्दैन, टाढाको हामी गाउँ घरमा बसिरहँदा चाहिँ देख्ने भयो, यात्राको लागि चाहिँ त्यो फेरि इन्डिकेटर नहुन सक्छ कि। त्यो
22: तर त्यो खोलामा खोलाको छेउछाउ जाने जो मानिस गइरहेको छ उहाँहरूको लागि चाहिँ त्यो उपयोग पनि
21: हुन सक्छ।
22: मासतिर पानी परेको छ भने खोला बढ्न सक्छ है भनेर कतिपयले त अब जस्तो गाडीकै कुरा गर्दाखेरि पनि समाचारमा पनि आइरहन्छ होइन, धमिलो पानी देख्दै देख्दै पनि गाडी तार्न सक्छु भनेर हालेर बगाएको कुरा पनि आउँछ नि त। त्यस्तो चाहिँ कुन अवस्थामा गर्ने, कुन अवस्थामा नगर्ने,
21: त्यो त मलाई भन्नुहुन्छ। मेरो बुझाइ त जब जहाँ रिक्स देखिन्छ नि, रिक्सबाट सकेसम्म टाढै राख्ने, एक दिन पुग्ने छ, आज पुग्ने ठाउँ भोलि पुगेर केही पनि उल्गै खस्ने संसार खस्ने हुँदैन नि. तर आफू ड्राइभर र त्यो यात्रा गर्ने यात्रुहरूको त्यत्रो ज्यानको सुरक्षा भने त महत्त्वपूर्ण कुरा हो. त्यस कारण त्यस्तोमा मूर्खाइ गरेर बल मिचाइ गरेर रिक्स लिएर जानु हुँदैन भन्ने मलाई चाहिँ लाग्छ. त्यस्तो अलिक संकेत देखिन्छ भने गइहाल्छु भने, किन जतिखेर पनि त बाढी आउन सक्छ नि त. त्यस्ता ठाउँमा नजाने सरकारले अस्ति नै हामीले मुगलिनदेखि नारायणगढको बीचमा सुन्यौँ नि त, सरकारले यात्रा नगर्नु भन्दा हुँदै जबरजस्ती लिएर गाडी नै बेपत्ता भयो. त्यस कारणले सरकारले दिएका सुझाव अथवा सम्बन्धित सरकारी निकायले दिएको सुझाव र सामान्य स्थानीय मान्छेहरूले पनि यात्रा गर्दै जाँदा यहाँ यस्तो देखिया छ, उनीहरू स्थानीय नलेज हुन्छ नि, ट्रेडिसनल लोकल नलेज हुन्छ नि, एकदम पावरफुल हुन्छ नि त. उहाँहरूले दिएको सुझावलाई व्यवस्था गरेर हतार छ भन्ने हिँड्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ.
22: कहिले कहिले चाहिँ अब सड़कमा त्यो धेरै ठुलो खोला हुँदैन अनि हल्का पानी परिराखेको हुन्छ अनि सड़कबाट कटाउन सक्छु भनेर जानुहुन्छ कि त बगाउँछ कि, त्यस्तो चाहिँ कस्तो अवस्थामा हुन्छ?
21: मैले त होइन भने नि, यदि म चाहिँ ड्राइभ गर्ने सिट हो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर म चाहिँ बस्छु. त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन, अर्को अर्को फोर्स आइरहेको हुन्छ नि त, त्यसमा त आफ्नो कन्ट्रोल हुँदैन. त्यस कारण त्यस्ता रिक्सहरूमा सकेसम्म लाग्नु हुँदैन भने हो.
22: त्यस्तो बेलामा यात्रुले चाहिँ के भन्ने, कसरी सम्हाल्ने?
21: यात्रुहरूलाई त कतिपय त्यो थाहा नै हुँदैन कि, यात्रु जस्तै गाडीमा आफ्नै ता कोही त थोरै बाहेक धेरै त यात्रा गरिरहनु भएको छ, आफ्नो ज्यान त ड्राइभिङ सिटमा भएको मान्छेलाई जिम्मा लाएर हिँड्नु भएको हुन्छ नि त. यात्रुलाई त थाहा नै हुन्छ, उहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ भन्ने हुन्छ. त्यो चाहिँ मेरो पछाडि धेरैजना मान्छेको ज्यान छ भनेर चाहिँ चालक मान्छेले चाहिँ एकदमै सचेत हुनुपर्छ जस्तो लाग्छ. यो सम्पूर्ण जिम्मेवारी अथवा भनौँ त्यसलाई चाहिँ यसको भनौँ न सेन्सिटिभिटी भनौँ चाहिँ चालकले बुझ्नुपर्छ जस्तो लाग्छ. त्यही भएर चालक गाडी चालक भनेको हामी ड्राइभर भन्छौँ कहिले काहीँ कस्तो भन्दाखेरि अलि फरक ढङ्गले हेर्छौँ नि. त्यसभन्दा एकदमै सेन्सिटिभ जिम्मेवार काम जसले ड्राइभ गर्नुहुन्छ नि उहाँले एकदमै रेस्पेक्ट गर्नुपर्छ. जिम्मेवार मान्छे हो र उहाँले जिम्मेवारी बहन गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ कि. पानीलाई कम गर्न सकिँदैन, बाढीलाई कम गर्न विशेष गरी यात्रामा हिँड्ने मान्छेको आफ्नो बुताको विषय भएर मात्र के त आफूलाई त्यसबाट हुने सम्भावित जोखिमबाट टाढा राख्ने हो. हामीले गर्ने त्यति नै हो,
22: हामीले सतर्कता अपनाउने
21: पूर्व
22: तयारी गर्ने हो, जोखिमबाट बच्ने कुरा भयो नि त. फेरि रोकेर रोकिन्न भनेर मनपरी गर्न पनि भएन, ध्यानै जाने भयो.
21: त्यो भनेकै आफूलाई त्यो जोखिमबाट टाढा राख्ने हो.
22: अहिले चाहिँ एलनिनोको प्रभावले चाहिँ कहीँ धेरै पानी पर्न सक्ने, कहीँ खडेरी लाग्ने भन्ने कुरा आइरहँदाखेरि चाहिँ यो तापक्रमको वृद्धि पनि सँगसँगै जोडेर आएको छ. एकदमै तातो बढ्ने र हिमनदीहरू चाहिँ जति बेला सुकै धेरै पग्ने र हिम पहिरोहरू चाहिँ आउन सक्ने, हिमनदीमा बाढी आउन सक्ने भन्ने कुरा पनि आइरहेको छ कि. अब यो हिम पहिरो अथवा हिमनदी अचानक आउँछ नि, त्यसको चाहिँ थाहा पाउन सक्छ कि सक्दैन?
21: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझायो भने आधा बुझाइ हुन्छ. पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढी आउन सक्छ. त्यसका संकेत चाहिँ भनौँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ. किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त.
0: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
1: पाँच जिल्ला बाढ़ीको उच्च जोखिममा. कर्णाली र सुदूरपश्चिमका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण गराउनु भएको छ. गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज भएको छ. केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस भएको छ. अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता रहेको छ. मिटर व्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय छ. पीड़ित भेट्न गृहमन्त्री 12 मई पुग्नु भएको छ. बागमती प्रदेशका समस्याग्रस्त 5 सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू भएको छ. र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दैछन्. 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि असार 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय, अदालतद्वारा खारेज, सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध नै अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
0: मीडिया हाउसमा गेट छेक्ने रवैयाको संसदमा सत्ता पक्षकै विरोध, रवि बालिनको इन्ट्रीमा नियमापत्ति, 20 मिनटमै बाहिरिएपछि आपत्ति।
1: मिटर ब्याज पीड़ितलाई रोक्ने सरकारको प्रयास, कर्मचारीहरूको सिंहदरबारमै धरना, खाना पकाउने ग्यास अबदेखि भरि सिलिण्डर पाइने।
0: 5 रूसी ब्यालेस्टिक क्षेपास्त्र खसालिएको युक्रेनको दावी, लेबनान र इजरायल बीच रोममा वार्ता शुरू।
1: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आमने सामने हुँदै महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंग सुवेदी र निरपदोष निरुलाको संयुक्त इजलासले यो फैसला सुनाएको हो। गत चैत्र 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्रै दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्तराज लुइटेलले सरकारको उक्त निर्णय विरूद्ध गत चैत्र 24 गते रिट दायर गर्नुभएको थियो।
1: सर्वोच्च अदालतको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेश विपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता भएको छ। सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कार्यवाहीको माग गर्दै आज अधिवक्ता डाक्टर प्रेम राज सिल्वालले मुद्दा दायर गर्नुभएको हो। सिल्वालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी तथा सदस्यहरू पुरूषोत्तम पराजुले, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सालाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ। सर्वोच्चले यसमाथि सुनवाई गर्न पर्सीका लागि पेशी तोकेको छ। यही असार 26 गते सर्वोच्चका न्यायाधीशद्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो। आयोगले हिजो सम्पत्ति छानबिन अघि बढ़ाउन सूचना जारी गर्दै आदेशको गलत र भ्रमपूर्ण व्याख्या गरेको अधिवक्ता डाक्टर सिलवालको जिकिर छ।
0: यस्तै पूर्व प्रदेश प्रमुख राजेश झा, राजेश ऐराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई आज दोषी ठहर गरेको, सजाय भने तय भएको छैन, सजाय निर्धारणका लागि पेशी तोकिएको छ। सोही इजलासले झाले पीड़ित युवती विरूद्ध दर्ता गरेको आपराधिक लाभ मुद्दामा भने सफाई हुने फैसला गरेको छ। जासो मुद्दामा करिब 1 वर्षदेखि कारागारमा छन्।
1: उच्च अदालत पाटनले रातो पासपोर्ट दुरूपयोग र कृत्य कागजात सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश दया खड्ग बहादुर केसी र गोपाल प्रसाद वास्तुलाको संयुक्त इजलासले यही असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार संविधान सभाका 3 सदस्यलाई जिल्लाले ठहर गरेको जनही 5 महिना कैद र 500 रूपियाँ जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले उक्त निर्णय 2071 जेठ 21 गते सुनाएको थियो। पहिलो संविधान सभा 2064 का 3 सदस्यहरूले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो। अदालतले सोही अभियोगमा दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजु प्रेतीलाई पनि कृत्य कागज कसुरमा दोषी ठहर गरी जनै एक वर्ष कैद र 5,54,000 रूपियाँ जरिवाना हुने ठहर गरेको छ। नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौँले एक वर्ष कैद र 500 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। उच्च अदालतले सोही निर्णय सदर गरेको हो।
0: सरकार बनेको 100 दिन पुग्दा नपुग्दै सड़कदेखि सदनसम्म विरोध हुन थालेको छ। सुकुम्बासीलाई बिचल्ली पार्नेदेखि संचार माध्यमलाई त्रसित बनाउनेसम्मका गतिविधिले सरकार आलोचनामा फँसेको। सुकुम्बासीलाई तह लगाउन होल्डिङ सेन्टर पुगेका प्रधानमन्त्री बालेन्द्र शाह निकटकै अपरिचित अनुहारलाई अनिर्वासित नेपो किड्सको संज्ञा विपक्षी दलले दिएका छन्। अर्कोतर्फ मीडियाको गेटमा आवतजावत अवरूद्ध हुने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ीबारे पञ्चायतको झल्को भनेर टिप्पणी गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: सत्तापक्षकी सांसदले आज सरकारको कड़ा शब्दमा विरोध गरेका छन्। राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले विशेष समय लिएर बन्दुकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाड़ी तेछ्याउँदैमा नडराउने बताउनु भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्दा नझुकेको नेपाली संचार माध्यम आज सड़कमा दुई चारवटा गाड़ी तेर्स्याएर तर्सिन्छ होला र परियारको ढाडस थियो।
4: हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैं उभिएको दल हो। हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
3: त्यति मात्र होइन, उहाँले सबै संचार गृह र पत्रकारहरूको निर्वाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।

0: भने सरकारले विषयान्तर गर्न मीडियामाथि त्रास देखाउन खोजेको टिप्पणी गर्नुभयो।
1: यो मैले अस्ति पनि भनेको थिएँ, एउटा ल्यारी रोबिन्सनको मुभी छ वाक द डग भन्ने, होइन, यो मुद्दालाई अथवा तपाईँको अहिले उठिरहेको तपाईँको बुम भइरहेको कुरालाई चाहिँ अर्कोतिर कसरी तपाईँको त्यसलाई लाने भन्ने कुरामा सरकारले जानेको छ। मलाई लाग्छ यो मुभीबाट अलिक धेरै सरकार इन्फ्लुएन्स्ड भएको हो जस्तो लाग्छ। अब यो विशेष गरेर तपाईँको हिजोको पार्किङको कुरा आयो, त्योभन्दा अगाडि तपाईँको किर्तिपुरमा तपाईँको सुकुम्बासीमा भएका तपाईँको बाढीको आपत थियो, त्योभन्दा अगाडिको तपाईँको गणेश नेपाली लगायतका अन्य साथीहरूको तपाईँको आत्मदहको कुरा थियो, र यसो सिक्वेन्सली आइरहेको कुरालाई सरकारले तपाईँको कसरी तपाईँको इस्यू डाइभर्ट गर्न खोजेको छ भन्ने कुराको दृष्टान्त यसले पनि देखाउँछ जस्तो लाग्छ मलाई।
0: आफू दबावमा परेपछि प्रधानमन्त्री शाहले यसअघि रासोपाका सभापति रवि लामिछानेलाई निवासमै पुगेर भेट्नु भएको थियो। त्यसको भोलिपल्ट आज प्रधानमन्त्री शाहलाई लामिछानेले सँगै ल्याएर संसदमा सहभागी गराउनु भएको छ। गत जेठ 17 गते सीमाबारे विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री शाह र लामिछाने 20 मिनटमै बाहिरिनु भएको थियो। सांसद बोल्दै गर्दा आएको र 20 मिनटमै गएको भन्दै विपक्षीले प्रश्न उठाएका छन्। आजै सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै रासोपा सभापति लामिछानेले मीडियामाथि भएको हमलालाई गम्भीर रूपमा लिएको बताउनु भएको छ।
2: इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौँ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ।
0: सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने उक्त घटनामा सरकारको इन्टेन्सन नजोडिएको जिकिर गर्नु भएको छ। यद्यपि यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनैतिक दलसँग आबद्ध भए पनि कानून बमोजिम सजाय हुने स्पष्ट पार्नुभयो।
3: सरकार नै गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को को चाहिँ यता इन्भल्भ हुनुभएको छ सबैको खोज तलासी गर्दै नै छ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने त हुन्छ।
4: संसदमा मात्र होइन सड़कमा पनि सरकारमाथि विरोधका आवाज बढ़ेको छ। 6 दिनको पैदल यात्रा गर्दै काठमाडौँ आउन लागेका मिटर ब्याजी पीड़ितलाई रोक्न गृहमन्त्री सुदन गुरूङ 12 को निजगढ़ पुग्नु भएको थियो। त्यसक्रममा वहाँले विभिन्न चरणमा वार्ता गर्नु भएको थियो। आजै सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
5: बागमती प्रदेश सरकारले भने समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरीबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले अब अनलाइन मार्फत नै उजुरी दर्ता गर्न सकिने र उजुरी उप छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
6: जति अब अहिले आज फिर्ता लिनु हुँदैछ, विस्तारित क्रमशः लिनु हुने नै छ, र फेरि पनि पुनः अरू त्यस्ता सहकारीहरू जसले उजुरी दिनको लागि धाएर चाहिँ भौतिक शरीरै उपस्थित हुनुपर्थ्यो, अब उहाँहरू उपस्थित नभइकन अनलाइनको माध्यमबाट पनि साउन 1 गतेदेखि उहाँहरूले उजुरी दर्ता गर्न सक्नुहुन्छ।
5: सहकारी बचत फिर्ता

0: भाडाको रकम बिस्तारी बिस्तारी क्रमशः बचत फिर्ता हुने नै छ। यहाँहरू धैर्य गरेर रहिदिनु होला।
1: नेपाल परिवेशमा शैक्षिक कन्सल्टेन्सी नियमावली विरूद्ध आन्दोलनको चेतावनी लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
6: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
7: सरकारले हालै जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्ष संचालन तथा व्यवस्थापन शैक्षिक कन्सल्टेन्सी नियमावली 2083 विरोधमा शैक्षिक परामर्श व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन्। 14 छात्र संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै नियमावली संशोधन नभए कन्सल्टेन्सीको चाबी सरकारले बुझाएर सड़क आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। व्यवसायीहरूले नियमावलीका केही व्यवस्था अव्यवहारिक, विभेदकारी र नियन्त्रणमुखी रहेको दावी गरेका छन्। थप सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
8: व्यवसायीहरूले 25 लाख रूपियाँ धरोटी राख्नुपर्ने, प्रत्येक वर्ष अनिवार्य नवीकरण गर्नुपर्ने, संघीय सरकारमै मात्रै दर्ता गर्नुपर्ने तथा ग्रेडिङ प्रणाली लागू गर्ने व्यवस्थाले साना तथा मध्यम व्यवसायलाई विस्थापित गर्ने, प्रशासनिक झन्झट बढ़ाउने र संघीय व्यवस्थाको मर्मसँग समेत बाँझिने अवस्था सृजना हुने बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेल सरकारले नियमावली जारी गर्नु अघि सरकारवालासँग आवश्यक परामर्श नगरेको बताउनुहुन्छ। त्यही गल्तीको कारणले अहिले ल्याइएको नियमावलीका केही बुदाहरू अव्यवहारिक रहेको उहाँको भनाइ छ।
9: नियमावली लिएर आउँदै गर्दाखेरि सरकारले कन्सर्न स्टेक होल्डरहरूलाई चाहिँ परामर्श लिनुपर्छ। त्यो नै एउटा ठूलो गल्ती गरेको छ सरकारले, किनभने अहिले हाम्रै माग थियो, हामीले नै मागिरहेको थियौँ, तर हाम्रै माग पूरा गर्नको लागि चाहिँ कन्सर्न स्टेक होल्डरसित चाहिँ परामर्शमा चाहिँ बस्नुपर्ने हो अथवा चाहिँ इन्फर्मेसनमा बस्नुपर्ने थियो, त्यो बसेन सरकारले, त्यहीनिर ठूलो गल्ती गर्यो।
8: लामो समयदेखि आफूहरूले नै माग गरे पनि नियमावलीको मस्यौदा तयार गर्दा व्यवसायीको सुझावलाई सरकारले व्यवस्था गरेको उहाँको गुनासो छ। यस नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई नै कर्मशः बन्द गर्ने संकेत गरेको आरोप पनि उहाँले लगाउनुभयो।
9: सरकारले चाहिँ कन्सल्टेन्सी सेक्टर नै बन्द गर्ने, नेपाली विद्यार्थीलाई बाहिर पठाउने कुरा नै अब बिस्तारै बन्दै गर्दै लिएर जाने किसिमको सेन्स देखाउनको लागि यो नियमावली आएको छ।
8: इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे पनि नियमावलीका प्रावधानप्रति असन्तुष्ट हुनुहुन्छ। विदेशका धेरै मुलुकमा शैक्षिक परामर्श व्यवसायलाई यसरी सरकारको प्रत्यक्ष नियन्त्रणमा राखिएको उदाहरण नभएको भन्दै उहाँले कर र कानूनी दायित्व पूरा गर्ने विद्यमान व्यवस्थालाई नै प्रभावकारी बनाउनु नै उचित हुने धारणा राख्नुभयो।
10: पहिला त निर्देशिकाले गभर्न गरेको थियो, त्यो पनि 2068 सालमा जुन बेला गंगालाल तुल शिक्षा मन्त्री हुनुहुन्थ्यो हाम्रै पहलखरि यो कुरा भएको। संसारभरि कहीँ पनि यस्तो कुराहरू कहीँ छैन, इभन इन्डियामा छैन, भुटानमा छैन, अस्ट्रेलियामा कहीँ पनि छैन, होइन? यसलाई चाहिँ मन्त्रालय अन्तर्गत आउनुपर्ने, नियममा बाँध्नुपर्ने भन्ने कहीँ पनि छैन।
8: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने नियमावली विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहलाई व्यवस्थित बनाउन तथा शैक्षिक परामर्श व्यवसायलाई थप जिम्मेवार र पारदर्शी बनाउन खोजिएको दावी गरेको छ।

0: राजस्वको दायरा भित्र ल्याउने र यस क्षेत्रमा भएका ठगीका घटनालाई नियमनमा ल्याउन सरकारले यो व्यवस्था ल्याए पनि मन्त्रालयका उपसचिव श्री भट्टराईले विभिन्न समयमा सरकारवालासँग छलफल र सुझावहरू समावेश गरेर नै सरकारले नियमन नियमावली ल्याएको जिकिर गर्नु भएको छ।
1: सरकारले यो क्षेत्रलाई नियमन सञ्चालन व्यवस्थापन गर्ने नियमावली ल्यायो, त्यो परामर्श नगरे भन्ने नै भएन नि। विभिन्न समयमा उहाँहरूसित छलफनी भाषा, उहाँहरूले विभिन्न टाइममा यहाँ दिएका सुझावहरू इन्कर्पोरेट गरेकाहरू के गर्ने हो र?
2: सरकारले अस्थायी तथा करारमा कार्यरत कर्मचारीलाई हटाएर बाह्य स्रोतबाट काम गराउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीले पनि धरना दिन थालेका छन्। आज अर्थ मन्त्रालयमा उनीहरूले धरना दिएका हुन्। विभिन्न मन्त्रालयमा वर्षौंदेखि कार्यरत कर्मचारीले आफ्नो रोजगारीको हक खोज्न लागिएको भन्दै सेवा निरन्तरताको माग सहित आन्दोलन शुरू गरेका छन्।
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिवसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना जारी गरी 90 दिनभन्दा बढ़ी समय कार्यालयमा अनुपस्थित रहेपछि कानूनी प्रक्रिया अघि बढ़ाएको हो, तर उनको नाम भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारी समेत प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार उनी 2082 माघ 11 गतेदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कार्यवाही अघि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
2: नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसूरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको छ। यस प्रकरणमा पूर्व प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सचिव टेक नारायण पाण्डे र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई मुख्य कसूरदार ठहरिएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड, शरणार्थी नेता टेकनाथ रिजाल सहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन्। अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानून व्यवसायीलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वकको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतको यो फैसला विरूद्ध थुनामा रहेका र बाहिर रहेका कसूरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्। 31 जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा 16 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाएका छन्।
3: अबदेखि भरि सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अबदेखि उपभोक्ताले पूर्ण भरि सिलिण्डर ग्यास पाउने व्यवस्था लागू गरेको जनाएको छ। निगमले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार भोलिदेखि देशभरि नै साबिकै 14.2 केजी ग्यास पर्ने जनाएको छ। यसको मूल्य 2060 रूपियाँ पर्नेछ। भारतीय आयल कर्पोरेशनबाट हुने ग्यास लोडिङमा सुधार आएकाले उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरिएको निगमको भनाई छ। केही समयसम्म 7.1 र 14.2 केजी दुवै क्षमताका सिलिण्डर बजारमा उपलब्ध हुने भएकाले ग्यास खरिद गर्दा सिलिण्डरको तौल र मूल्य यकिन गर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ। निगमले हाल एलपी ग्यासको आयात नियमित भइरहेकोले गर्दै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
5: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 0825567375।
5: सम्पर्क नम्बर 98 4 78 26 873।
9: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
10: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
2: गामा सामूहिक अदुवा खेती गर्न थालेपछि कर्मश बाँदर हराउँदै जान थालेका छन्। दक्षिणी पर्वत अधिकारी डाँडामा 40 जना कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती शुरू गरेका हुन्।
3: सशस्त्र प्रहरीले धनुषामा अवैध रूपमा भित्राइएको लाखौं मूल्य बराबरको काजु बरामद गरेको छ। आज सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर ल्याइएका काजु र चिनी बरामद गरेको हो। प्रहरीले 36 वटा बोरामा रहेको 1,080 किलो काजु र 420 बोरा नेपाली चिनी समेत बरामद गरेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका 5 वटा ब्यालेस्टिक क्षेपास्त्र खसालिएको दावी गरेको छ। युक्रेनी वायुसेनाले आज जनाएअनुसार केही क्षेपास्त्र तथा ड्रोन भने राजधानी किवमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ। लगभग 2 साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालेस्टिक क्षेपास्त्र अवरोध गर्न सफल भएको दावी गरेको छ। युक्रेनी वायु प्रतिरक्षाले अमेरिकी निर्मित प्याट्रियट हवाई सुरक्षा प्रणाली प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ। ब्यालेस्टिक क्षेपास्त्र रोक्न यो प्रणाली प्रभावकारी मानिए पनि इरानसँगको युद्धका कारण यसका अवरोध क्षेपास्त्रको आपूर्तिमा कमी आएको बताइएको छ। युक्रेनी वायुसेनाका अनुसार एउटा ब्यालेस्टिक क्षेपास्त्र र 25 वटा ड्रोन 17 स्थानमा खसेका छन् भने 10 स्थानमा अवरोध गरिएका हतियारका भग्नावशेष खसेका छन्।
3: लेबनान र इसरायलबीच रोममा आज नयाँ वार्ता शुरू भएको छ। अमेरिकी मध्यस्थतामा वार्ता शुरू भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मध्य पूर्वमा इजरायल इरान र इरान समर्थित हेजबुल्लाह बीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ। इजरायल र लेबनानले गत जून 26 वाशिङटनमा 5 चरणको वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यसहित समझदारी गरेका थिए। यद्यपि इरान समर्थित हेजबुल्लाहले उक्त समझदारी अस्वीकार गरेको छ। सम्झौतामा हेजबुल्लाहको निशस्त्रीकरण, दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा लेबनानी सेनालाई ती क्षेत्रको सुरक्षा दिनेबारे हस्तान्तरण गर्ने व्यवस्था समावेश गरिएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले रोम पुगेको आफ्नो प्रतिनिधिमण्डललाई थप छलफलपछि इजरायली सेनाको तत्काल फिर्ता शुरू गराउन जोड़ दिन निर्देशन दिएको बताइएको छ। इजरायली सेना फिर्ता हुने क्षेत्रको सुरक्षा जिम्मेवारी लिन लेबनानी सेना तयारी अवस्थामा छ। इजरायलले भने ती क्षेत्रलाई स्थायी रूपमा सुरक्षित राख्न लेबनानी सेनाको क्षमता सुनिश्चित गर्न चाहेको जनाइएको छ।
11: विश्वकप फुटबल विशेष।
12: फिफा विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज राति युरोपेली महारथी फ्रान्स र स्पेन आम्ने सामने हुँदैछन्। स्पेन र फ्रान्स दुवै विश्वकपका पूर्व च्याम्पियन हुन्। यो रोमाञ्चक खेल नेपाली समयअनुसार आज राति 12:15 अमेरिका स्थित डालासको मैदानमा शुरू हुनेछ। स्पेनले अहिलेसम्म 17 वटा र फ्रान्सले 16 वटा विश्वकप खेलिसकेका छन्। तर विश्वकपको 96 वर्ष इतिहासमा यी दुई टोली बीचको यो सेमी फाइनल दोस्रो भेट मात्रै हो। एकातिर लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा रहेको साविकको उपविजय विजेता फ्रान्स छ, अर्कोतिर सन् 2010 को विश्वकप विजेता स्पेन, जो लामो समयपछि फेरि एकपटक ऐतिहासिक सुनौलो ट्रफी उचाल्ने सपना बुन्दै मैदानमा ओर्लनेछ। यो खेलको सबैभन्दा ठूलो चासो विश्वकै सर्वाधिक खतरनाक खेलाड़ी मानिएका किलियन एम्बापेको स्वास्थ्यलाई लिएर रहेको छ। मोरक्को विरूद्धको क्वार्टर फाइनल खेलमा घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका एम्बापेले आफू पूर्ण रूपमा ठिक रहेको बताएका छन्। फ्रान्सको लागि अर्का खेलाड़ी मानु कोने लगायत अन्य खेलाड़ीको फिटनेस पनि सामान्य चिन्ताको विषय बनेको छ। प्रशिक्षक डिडियर डेस्च्याम्पसले भने यी सबै खेलाड़ी स्पेन विरूद्धको सेमी फाइनलमा मैदानमा उत्रने दावी गरेका छन्। गम्भीर चोटका कारण पछिल्लो केही समयदेखि मैदान बाहिर रहेका आउरेलियन चुआमानीको सहभागिता भने अझै अन्यलमा रहेको छ। अर्कोतर्फ प्रशिक्षक लुइस डेला फुइन्टेको नेतृत्वमा रहेको स्पेन भने दुई प्रभावशाली फरवार्ड एरेमी पिनो र निको विलियम्सको फिर्तासँगै थप बलियो देखिएको छ। खेल विश्लेषकका अनुसार फ्रान्स र स्पेन बीचको भिडन्त शक्तिशाली आक्रमण र अनुशासित रक्षा पंक्ति बीचको संघर्ष हुनेछ। फ्रान्सले जारी विश्वकपमा हालसम्म 16 गोल गरिसकेको छ। फ्रान्सका लागि एम्बापेले 8 र उस्मान डेम्बेले 5 गोल गरिसकेका छन्। एम्बापे र डेम्बेलको जोडी निकै घातक पनि देखिएको छ। स्पेनका लागि मिकेल आयोर्जा बालले 4 गोल गरिसकेका छन्। लामिन एमानले दुई पटक प्लेयर अफ द म्याच पाए पनि उनीबाट अझै पनि त्यो म्याजिकल पर्फर्मेन्स आउन सकेको छैन। फ्रान्सले टोलीको काउन्टर अट्याक गर्ने क्षमता पनि विश्वकै उत्कृष्ट मानिन्छ। त्यसको ठिक विपरीत स्पेनको वास्तविक शक्ति उसको बललाई नियन्त्रणमा राख्न सक्ने कला र बल रिकभरीमा देखिन्छ। विश्वकपको सेमी फाइनलमा फ्रान्सको रेकर्ड एकदमै बलियो रहेको छ। फ्रान्सले अहिलेसम्म 4 पटक सेमी फाइनल खेल्दा एक पटक पनि विपक्षीलाई नतिजा सुम्पिएको छैन। पछिल्लो 3 सेमी फाइनलमा त टोलीले एक पनि गोल खाएको छैन। यसैगरी स्पेनले यो विश्वकपमा निकै थोरै गोल खाएको छ, जसले उसको बलियो रक्षा पंक्तिलाई उजागर गर्छ। सन् 2024 युरो कप र सन् 2025 यूएएफए नेशन्स कपको सेमी फाइनलमा स्पेनले फ्रान्सलाई हराएको इतिहास पनि छ। समग्र यो सेमी फाइनल खेल केवल एक सेमी फाइनल मात्र नभएर प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्त हुनेछ। फ्रान्सको तीव्र गति र स्पेनको धैर्यतापूर्ण रणनीति मध्ये कसले बाजी मार्ला, त्यसको जवाब पनि आज राति डालासको मैदानले नै दिनेछ। आजको खेल जित्ने टोलीले फाइनलमा इंग्ल्याण्ड अर्जेन्टिना बीचको विजेतासँग खेल्नेछ।
3: र मलेसियामा भइरहेको एसएससी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डीको अन्तिम खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
13: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय तोकियो। निजी संचार माध्यमले सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारेज।
13: मीडिया हाउसमा गेट छेक्ने रवैयाको संसदमा सत्तापक्षकै सांसदले गरे विरोध। रवि बालनको इन्ट्रीमा एमालेको नियममा आपत्ति।
3: मिटर ब्याज पीड़ितलाई रोक्ने सरकारको प्रयास। कर्मचारीहरूको सिंहदरबारमै धरना। खाना पकाउने ग्यास अबदेखि भरि सिलिण्डर पाइने।
13: 5 रूसी ब्यालेस्टिक क्षेत्रास्त्र खसालिएको युक्रेनको दावी। लेबनान र इजरायल बीच रोममा वार्ता शुरू।
3: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आमने सामने हुँदै महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
13: हाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: बस गोरखा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोरखा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्फोर बसेछौ
5: के हुनु नि?
4: बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 1540 चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
20: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
21: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
22: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
23: इन्डोस्कोपी सेवा
22: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
24: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
25: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
26: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: डाक्टरद्वारा दिइने सेवाहरू:
15: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
26: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
26: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
14: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
0: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128171।
1: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
26: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू:
14: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166094। सम्पर्क मोबाइल नम्बरहरू 98578303145, 98478303153 र 98649141944।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
21: खुशीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578353825।
4: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
26: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
6: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082562023 98478817 र 98478645।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: worldservice.com

0: हालको नमस्कार आज कार्यक्रममा मिटरब्याज सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय के अब आन्दोलन रोकिन्छ
1: माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो माग रोकिँदैन
0: विदेशी मुद्रा संस्थिति उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो
2: आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ भोलिपर्सि आयात वृद्धि भइहाल्यो हिसाबमा राम्रो
0: एकजना पूर्व अधिकारीसँग कुराकानी तर सुरुमा
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस् अमेरिकाले इरानका केही तटीय शहरसहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी संचार माध्यमहरूले जनाएका छन् होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच संघर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुशेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन् त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ बीबीसीका फ्रैंक गार्डनर भन्छन् फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै संघर्ष र इरानी अर्थतन्त्रलाई कमजोर पुर्याउनेछ तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरूद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ बीबीसीका फ्रैंक गार्डनर होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन् विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा दुईदेखि चार गुणासम्म बढ़ी हुन सक्ने बताएका छन् कंगोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्यूएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ़ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिंगरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ उनी राष्ट्रपति सी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्यूरोका सदस्य थिए
4: नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबस्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन र उत्तरी गाजाको जबालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जबालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन यो बीबीसी नेपाली सेवा हो
0: साझापखमा तपाईलाई पुनः स्वागत छ मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रव्याज पीड़ितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन् काठमाण्डू केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको 5 दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरूङ आज निजगढ़ पुगेका थिए मित्रव्याज पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मित्रव्याज सम्बन्धी तमसुक दृष्टिबन्धक छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन् सुनौ एउटा रिपोर्ट जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मित्रव्याजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मित्रव्याज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छन् आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्
5: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने
0: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन् सरकारको निर्णयमा प्रतिक्रिया प्रतिक्रिया जनाउँदै मित्रव्यास पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी छुमिरेले बीबीसीसँग भनिन्,
1: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50-60 जना पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्जी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेतरोतिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले, भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि छबुदे मासी लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन स्थगित हुन्छ। यदि छबुदे माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँ तर्फ अगाडि बढ्छ।
0: पीड़ितहरूले गृहमन्त्री संघको वार्तामा मित्रव्यास विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37,55,64 करोड़ पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24,68 करोड़ पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचित बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौं।
2: भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ्यो अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आमदानी एकदम बढ्यो रेमिटेन्सको माध्यमबाट, अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि यो स्वतै बढेको हो।
0: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
2: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
2: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, महिनै पछि बढिरहेछ। अब जनरली राष्ट्र बैंकले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्या हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो यो। भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7%को ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वाट्टै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
0: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
2: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य बैंकहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र बैंकले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र बैंकको संचितमा भएको हो। अब राष्ट्र बैंकको संचितमा भएको राष्ट्र बैंकले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ, अब बजार भनेको आयात नै बढ्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
0: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
2: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठूल्ठूलो प्रोजेक्टहरूको फण्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा
6: उल्लेखनीय योगदान चाहिँ पुर्याउँदैन. खर्च गर्नु पर्यो त ठुल्ठुलो प्रोजेक्टको लागि हो. प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ. निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ.
0: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दर. अब अर्को विषय, कुपोषित बाल बालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ. गाउँघरमा रहेका कुपोषित बाल बालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय. आफ्नो यो रिपोर्टमा
7: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा.
8: काम गर्ने भयो कुपोषण परेछ कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो.
9: पहिला तौल एकदम कम थियो अहिले तौल बढेर त्यही खुसी लाग्यो.
7: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी.
10: बिहानपल्टी झिटो खुवाउँछौ 12 बजे अन्डाको दुध हुन्छ फेरि 2-3 बजेतिर जाउलो हुन्छ अनि बेलुका खाना हुन्छ.
7: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी.
11: 2080 सालबाट सुरुवात भएको हो यो. 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले. भटमास मकै मासी धानको चामल सिमीको दाल हरियो सागपात सिजनल तरकारी दही दुध अन्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्.
7: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा.
12: जुम्ला जिल्लाको 8 पालिकामा स्क्रिनिङ अनुसार मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने हुन्छ अर्को माध्यम त्यसबाट हेर्दा 16 जना बाल बालिकालाई कुपोषण देखिन्छ.
7: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बाल बालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्. कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला.
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेपास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्. साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
3: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो. होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ. इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ. यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए. उक्त घटनामा 1 भारतीयको ज्यान जानुका साथ 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स यूएईले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ. दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्. त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ.
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
13: मध्यपश्चिम ट्राइम चेक यति बेला रात्रिको 9 बजेको छ.

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। राति स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकल सेल एनिमिया र थाल्सेमियाको रोकथाम तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेका विद्यालय तथा स्वास्थ्य चौकीलाई सिकल सेल एनिमियाका लक्षण देखाएका 650 भन्दा बढ़ी व्यक्तिका रिपोर्ट हस्तान्तरण गरेको छ। प्रतिष्ठानले शिविर सञ्चालन गरेको सिद्धरत्नाथ माध्यमिक विद्यालय कोराही 10 नारायणपुर तथा श्री माध्यमिक विद्यालय कोराही 7 सौडियारलाई सिकल सेलका लक्षण देखिएका विद्यार्थी तथा व्यक्तिहरूका रिपोर्ट हस्तान्तरण गरेको हो। प्रतिष्ठानका अस्पताल प्रशासन अधिकृत शालिग्राम कालाथोकीको नेतृत्व तथा प्रयोगशालाका प्राविधिकहरूको उपस्थितिमा श्री माध्यमिक विद्यालय सौडियारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी बुढा र निमित्त प्रधानाध्यापक नन्द ओलीलाई रिपोर्ट हस्तान्तरण गरिएको हो। सो अवसरमा अस्पताल प्रशासन अधिकृत कालाथोकीले रिपोर्ट हस्तान्तरणसँगै सम्बन्धित व्यक्तिहरूलाई वितरण गर्ने क्रममा विद्यालयले समन्वय गरे प्रतिष्ठानबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने बताउनुभयो। उहाँले सिकल सेलको बारेमा सचेतना अभियान विद्यालय तहबाटै शुरू गर्न सके यसको प्रभावकारिता अझ बढ़ने धारणा व्यक्त गर्नुभयो। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरूबाट 5,070 जनाको रगतको नमूना संकलन गरी स्क्रीनिङ परीक्षण गर्दा सिकल सेल एनिमियाका लक्षण देखिएका 650 जना व्यक्ति पहिचान भएका हुन्। प्रतिष्ठानले दाङका विभिन्न स्थानमा सञ्चालन गरेको परीक्षण अभियानका अन्तर्गत 5,070 जनाको नमूना परीक्षण गर्दा करिब 670 जनामा सिकल सेल सम्बन्धी लक्षण देखिएको थियो। थप परीक्षण तथा प्रमाणीकरणको प्रक्रियापछि 650 जनालाई लक्षित गरी रिपोर्ट सम्बन्धी विद्यालय र स्वास्थ्य चौकी मार्फत वितरण गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश सरसाईले आगामी आर्थिक वर्षदेखि सिकल सेलका लक्षण देखिएको 650 परिवारलाई लक्षित गरी विस्तृत तथा थप पुष्टि हुने परीक्षण सञ्चालन गरिने जानकारी दिनुभयो। कोराही उपमहानगरपालिकामा कतिपय खेलकुद कार्यक्रमहरू बजेट अभावका कारण सञ्चालन नभएको विषयलाई लिएर सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा आएका एकतर्फी भ्रमपूर्ण समाचारप्रति दाङका विभिन्न खेलकुद संस्थाले आपत्ति जनाएका छन्। आज जारी संयुक्त प्रेस विज्ञप्तीमा गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा वडा कार्यालय उपमहानगरपालिका कार्यालय लगायतका सरकारी संरचना भएको तोडफोड़ तथा आगजनीका कारण क्षतिग्रस्त संरचनाको पुननिर्माण र व्यवस्थापनका लागि कार्यपालिकाले आन्तरिक स्रोतबाट संकलन हुने कुल बजेटको 70% कटौती गरी 30% बजेट विभिन्न क्षेत्रमा विनियोजन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। उक्त निर्णयका कारण आर्थिक वर्ष 2082-83 सञ्चालन हुने 9 अन्तर्विद्यालय स्तरीय खेलकुद कार्यक्रमका लागि बजेट अभाव भएको विज्ञप्तीमा जनाइएको छ। यसै विषयलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जाल तथा अनलाइन मीडियामा मार्फत एकपक्षीय भ्रामक र कपोलकल्पिक सूचना प्रवाह गर्ने खेलकुद संस्था र तथा उपमहानगरपालिकाको बदनाम गराउने प्रयास गरेको भन्दै विज्ञप्तीमा असन्तुष्टि व्यक्त गरिएको छ। बजेट अभावका कारण प्रभावित कार्यक्रमबारे सम्बन्धित खेल संस्थाहरूलाई यस अघि नै जानकारी गराइसकिएको र आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रमबारे समेत सम्बन्धित पक्षलाई जानकारी दिइसकेको जनाइएको छ। संयुक्त प्रेस विज्ञप्तीमा दाङ जिल्ला बक्सिङ संघ, कोराही ब्याडमिण्टन क्लब, दाङ जिल्ला फुटबल संघ, दाङ जिल्ला तेक्वान्दो संघ, दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघ, दाङ जिल्ला बास्केटबल संघ, दाङ साइकल सिटी सितोरिया कराते संघ दाङ तथा कोराही नगर खेलकुद विकास समितिका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ। दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा पानीको मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ दिखोरीले वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता दिएको हो। कार्यालयले चालू आर्थिक वर्षमा 3
नयाँ पानी पोखरी निर्माण गरेको छ भने एउटा पुरानो पोखरीको मरम्मत सम्भार गरेको छ। लमही आठ स्थित उपकार सामुदायिक वन, गंगा सामुदायिक वन, गढ़वा लगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको वासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन्। डिभिजन वन कार्यालय दाङ दिउखैका प्रमुख गणेश खड्काले वन संरक्षणसँगै वन्यजन्तुको सुरक्षित आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार पानीको खोजीमा वन्यजन्तु बस्ती र सड़क क्षेत्रमा पुग्ने अवस्था घट्दा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा समेत सहयोग पुगेको छ। र मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशले बाँकेको डुडुवा छ आसमानपुर स्थित जयन्दु बाल सुधार गृहमा रहेका कानून विवादमा परेका बालकका लागि खेलकुद सामग्री सहयोग गरेको छ। सुधार गृहमा पर्याप्त खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गर्नुका साथै सुधार गृह प्रशासनले पनि अनुरोध गरेपछि फोरमले आवश्यक खेलकुद सामग्री उपलब्ध गराएको जनाएको छ। केसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त नेपालीले बालक सुधार गृहलाई उक्त खेलकुद सामग्री हस्तान्तरण गर्नुभयो। फोरमले बालकहरूका लागि क्यारम बोर्ड र फुटबल उपलब्ध गराएको हो। सामग्री हस्तान्तरण गर्दै अधिवक्ता गौतमले कानूनी विवादमा परेका बालकहरूको खेलकुद, मनोरञ्जन र शारीरिक तन्दुरूस्तका लागि सामग्री प्रदान गरिएको बताउनुभयो। यस सहयोगले बालकहरूको स्वच्छ जीवन, मनोरञ्जन र दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ। सुधार गृहका प्रमुख किशोर राणाले यस प्रकारको सहयोगले बालकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सन्तुलित रहन मदत पुग्ने उल्लेख गर्नुभयो। खेलकुद सामग्री प्राप्त गरेपछि त्यहाँ रहेका बालकहरूले पनि खुशी व्यक्त गरेका छन्। प्राप्त खेलकुद सामग्री नहुँदा खेल्ने र मनोरञ्जन गर्ने समय प्रभावकारी रूपमा उपयोग गर्न नपाइरहेको अवस्थामा आवश्यक खेलकुद सामग्री प्राप्त भएपछि शारीरिक तन्दुरूस्ती र मनोरञ्जनमा ठूलो सहयोग पुग्ने विश्वास बालकहरूले व्यक्त गरेका छन्। हवस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847727977
8: र 9858830689।
9: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङ गुराईको दिव्य फार्मेसीमा।
10: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
11: डाक्टरद्वारा दिइने सेवाहरू,
12: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
13: बिना टाका प्रभावकारी उपचार,
10: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
13: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
10: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
13: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
9: दिव्य फार्मेसी, कोराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913, 9848826163 र 9095912871।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9843530653523।

0: महिनाको 2 लाख रुपियाँ कमाउनु छ।
1: 2 लाख
2: ओटी छोडेर अझ
1: केटी छोडेर।
3: स्वर्गद्वारी चलचित्र मन्दिर भराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र भाग दौडको
4: पैसा आइसक्यो अनि मैले चाहिँ कहिलेसम्म दुःख पाइराख्ने।
3: साथै भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र धमाल फोर।
5: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट सारिक राम चौधरीको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकल सेल एनिमिया र थाल्सेमियाको रोकथाम तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेका विद्यालय तथा स्वास्थ्य चौकीलाई सिकल सेल एनिमियाका लक्षण देखाएका 650 भन्दा बढ़ी व्यक्तिका रिपोर्ट हस्तान्तरण गरेको छ। प्रतिष्ठानले शिविर सञ्चालन गरेको सिद्धरत्न तात माध्यमिक विद्यालय घोराही 10 नारायणपुर तथा श्री माध्यमिक विद्यालय घोराही 7 सौडियारलाई सिकल सेलका लक्षण देखिएका विद्यार्थी तथा व्यक्तिहरूका रिपोर्ट हस्तान्तरण गरेको हो। प्रतिष्ठानका अस्पताल प्रशासन अधिकृत शालिग्राम कालाथोकीको नेतृत्व तथा प्रयोगशालाका प्राविधिकहरूको उपस्थितिमा श्री माध्यमिक विद्यालय सौडियारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी बुढा र निमित्त प्रधानाध्यापक नन्द ओलीलाई रिपोर्ट हस्तान्तरण गरिएको हो। सो अवसरमा अस्पताल प्रशासन अधिकृत कालाथोकीले रिपोर्ट हस्तान्तरणसँगै सम्बन्धित व्यक्तिहरूलाई वितरण गर्ने क्रममा विद्यालयले समन्वय गरे प्रतिष्ठानबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने बताउनुभयो। सिकल सेलको बारेमा सचेतना अभियान विद्यालय तहबाटै शुरू गर्न सके यसको प्रभावकारिता अझ बढ़ने धारणा व्यक्त गर्नुभयो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरूबाट 5,070 जनाको रगतको नमूना संकलन गरी स्क्रीनिङ परीक्षण गर्दा सिकल सेल एनिमियाका लक्षण देखिएका 650 जना व्यक्ति पहिचान भएका हुन्। प्रतिष्ठानले दाङका विभिन्न स्थानमा सञ्चालन गरेको परीक्षण अभियानका अन्तर्गत 5,070 जनाको नमूना परीक्षण गर्दा करिब 670 जनामा सिकल सेल सम्बन्धी लक्षण देखिएको थियो। थप परीक्षण तथा प्रमाणीकरणको प्रक्रियापछि 650 जनालाई लक्षित गरी रिपोर्ट सम्बन्धी विद्यालय र स्वास्थ्य चौकी मार्फत वितरण गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश सरसाईले आगामी आर्थिक वर्षदेखि सिकल सेलका लक्षण देखिएको 650 परिवारलाई लक्षित गरी विस्तृत तथा थप पुष्टि हुने परीक्षण सञ्चालन गरिने जानकारी दिनुभयो। घोराही उपमहानगरपालिकामा कतिपय खेलकुद कार्यक्रमहरू बजेट अभावका कारण सञ्चालन नभएको विषयलाई लिएर सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा आएका एकतर्फी भ्रमपूर्ण समाचारप्रति दाङका विभिन्न खेलकुद संस्थाले आपत्ति जनाएका छन्। आज जारी संयुक्त प्रेस विज्ञप्तिमा गत भदौ 23 र 24 गते भएको जेएनजे आन्दोलनका क्रममा वडा कार्यालय उपमहानगरपालिका कार्यालय लगायतका सरकारी संरचना भएको तोडफोड़ तथा आगजनीका कारण क्षतिग्रस्त संरचनाको पुननिर्माण र व्यवस्थापनका लागि कार्यपालिकाले आन्तरिक स्रोतबाट संकलन हुने कुल बजेटको 70% कटौती गरी 30% बजेट विभिन्न क्षेत्रमा विनियोजन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। उक्त निर्णयका कारण आर्थिक वर्ष 2082-83 सञ्चालन हुने 9 अन्तर्विद्यालय स्तरीय खेलकुद कार्यक्रमका लागि बजेट अभाव भएको विज्ञप्तिमा जनाइएको छ। यसै विषयलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जाल तथा अनलाइन मीडिया मार्फत एकपक्षीय भ्रामक र कपोलकल्पिक सूचना प्रवाह गर्ने खेलकुद संस्था र तथा उपमहानगरपालिकाको बदनाम गराउने प्रयास गरेको भन्दै विज्ञप्तिमा असन्तुष्टि व्यक्त गरिएको छ। बजेट अभावका कारण प्रभावित कार्यक्रमबारे सम्बन्धित खेल संस्थाहरूलाई यस अघि नै जानकारी गराइसकिएको र आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रमबारे समेत सम्बन्धित पक्षलाई जानकारी दिइसकेको जनाइएको छ। संयुक्त प्रेस विज्ञप्तिमा दाङ जिल्ला बक्सिङ संघ, घोराही ब्याडमिण्टन क्लब, दाङ जिल्ला फुटबल संघ, दाङ जिल्ला तेक्वान्दो संघ, दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघ, दाङ जिल्ला बास्केटबल संघ, दाङ साइकल सिटी सितोरिया कराते संघ दाङ तथा घोराही नगर खेलकुद विकास समितिका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ। दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ। वन क्षेत्रमा पानीको मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ देखोरीले वन्यजन्तु मैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता दिएको हो। कार्यालयले चालू आर्थिक वर्षमा 3
नयाँ पानी पोखरी निर्माण गरेको छ भने एउटा पुरानो पोखरीको मरम्मत सम्भार गरेको छ। लमही आठ स्थित उपकार सामुदायिक वन, गंगा सामुदायिक वन, गढ़वा लगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको वासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन्। डिभिजन वन कार्यालय दाङ दिउखैका प्रमुख गणेश खड्काले वन संरक्षणसँगै वन्यजन्तुको सुरक्षित आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार पानीको खोजीमा वन्यजन्तु बस्ती र सड़क क्षेत्रमा पुग्ने अवस्था घट्दा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा समेत सहयोग पुगेको छ। र मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशले बाँकेको डुडुवा छ आसमानपुर स्थित जयन्दु बाल सुधार गृहमा रहेका कानून विवादमा परेका बालकका लागि खेलकुद सामग्री सहयोग गरेको छ। सुधार गृहमा पर्याप्त खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गर्नुका साथै सुधार गृह प्रशासनले पनि अनुरोध गरेपछि फोरमले आवश्यक खेलकुद सामग्री उपलब्ध गराएको जनाएको छ। यसै फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त नेपालीले बालक सुधार गृहलाई उक्त खेलकुद सामग्री हस्तान्तरण गर्नुभयो। फोरमले बालकहरूका लागि क्यारम बोर्ड र फुटबल उपलब्ध गराएको हो। सामग्री हस्तान्तरण गर्दै अधिवक्ता गौतमले कानूनी विवादमा परेका बालकहरूको खेलकुद मनोरञ्जन र शारीरिक तन्दुरूस्तका लागि सामग्री प्रदान गरिएको बताउनुभयो। यस सहयोगले बालकहरूको स्वच्छ जीवन, मनोरञ्जन र दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ। सुधार गृहका प्रमुख किशोर राणाले यस प्रकारको सहयोगले बालकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सन्तुलित रहन मदत पुग्ने उल्लेख गर्नुभयो। खेलकुद सामग्री प्राप्त गरेपछि त्यहाँ रहेका बालकहरूले पनि खुशी व्यक्त गरेका छन्। प्राप्त खेलकुद सामग्री नहुँदा खेल्ने र मनोरञ्जन गर्ने समय प्रभावकारी रूपमा उपयोग गर्न नपाइरहेको अवस्थामा आवश्यक खेलकुद सामग्री प्राप्त भएपछि शारीरिक तन्दुरूस्ती र मनोरञ्जनमा ठूलो सहयोग पुग्ने विश्वास बालकहरूले व्यक्त गरेका छन्। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइटसँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

उत्सव प्रभाग दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

हामी आफ्नो दुःखको मूल कारण अरू अरूलाई ठान्छौं, अरू परिस्थितिलाई ठान्छौं, जबकि खोज्दै खोज्दै गयो भने दुःखको कारण बाहिरको परिस्थिति होइन, दुःखको मूल कारण हाम्रो मनस्थिति हो। मनस्थितिलाई हामीले सुधार गर्न सक्यौं भने जुनसुकै परिस्थितिमा पनि हामी प्रफुल्ल रहन सक्छौं, खुशी रहन सक्छौं। यदि मनस्थिति बिगार्यौं भने बाहिर जति राम्रो परिस्थिति भए पनि हामी सुखी रहन सक्दैनौं, खुशी रहन सक्दैनौं। धेरै मानिसले काम गरे, दुःखको के हो त कारण सामाजिक अवस्था भन्ने निर्कुलमा पुगे, समाजको अवस्था नै यस्तो छ, त्यही अवस्थाको कारणले व्यक्तिले दुःख पाइरहेका छन् र समाजमा खुब खुब काम गरे, सामाजिक असमानता नै दुःखको मूल कारण हो, त्यसकारण यस असमानतालाई हटाऊ, समानता लिएर आऊ भन्ने प्रयत्न गरे तर सबै असफल भए। कहीँ पनि सामाजिक समानता लिएर आउन पनि सकेनन्, ल्याएर कोही सुखी हुन पनि सकेन। धेरै प्रयत्नहरू भए, अहिलेसम्मको मानिसको इतिहासमा यति धेरै खोज भएका छन्, यति धेरै काम गरेका छन्। सामाजिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ, आर्थिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ। दुःखको मूल कारण नै आर्थिक कमजोरी रहेछ, त्यसकारण आर्थिक समुन्नत हुनुपर्दछ, खुब खुब गरे तर गहिरेर हेर्यो भने जहाँ आर्थिक सम्पन्नता बढी छ ती मानिसहरूको मनमा एकपटक हेर, उनीहरू सबैभन्दा बढी दुःखी छन्। आर्थिक अवस्थाले मात्रै कोही सुखी हुँदो रहेछ, किन हुँदैन थियो भने नि मन हो के मूल, सुख दुःखको मूल मन हो। मन बिग्रिएको छ भने सारा जगतलाई सपारेर पनि सुखी हुन सकिँदैन। त्यसकारण यसको अर्थ यो होइन कि सामाजिक अवस्थाहरूको सुधार नगरौं, बिग्रिएका कुराहरूलाई नबनाऊ, आर्थिक अवस्थालाई सुधार नगरौं भन्ने होइन, बिल्कुल गरौं, तर मूल मन हो, मनलाई पहिला सुधार गरौं। किनभने मन सुध्रियो भने सामाजिक अवस्था पनि सुध्रिन्छ, राजनीतिक अवस्था पनि सुध्रिन्छ, आर्थिक अवस्था पनि सुध्रिन्छ। सारा सुधार नै मूल मन हो, पहिला मनलाई सुधारौं अनि अरू सुधार्न सुरु गरौं, सब सुध्रिन्छ। तर मनलाई जस्ताको तस्तै छोडेर अरू व्यवस्थाहरू सुधार गर्न खोजेर हामी सम्मुन्नत हुन सक्दैनौं, हामीले खोजेको कुरा प्राप्त गर्न सक्दैनौं। मूलत मन हो, मनलाई सुधार्ने तरिका मनलाई प्रवाहमा छोड्नुपर्छ, अथवा मनको पनि श्रम र विश्रामको स्थिति हुन्छ। श्रम र विश्रामको सन्तुलन सर्वाधिक महत्वपूर्ण सन्तुलन हो। जहाँ श्रम र विश्रामको सन्तुलन बन्यो त्यहीबाट सबै कुरा व्यवस्थाहरू राम्रो बन्न शुरू गर्छ। हाम्रो मनलाई पनि यो सन्तुलनभित्र राख्नुपर्छ, मनलाई आफूले काम लगाउनुपर्छ, मनलाई छाडा छोड्नु हुँदैन। जसले मनलाई जानी जानीकन काम लगायो त्यही व्यक्तिले मात्रै मनलाई काम नलगाएर चुपो लागेर बस बाबु भनेर शान्त पनि बनाउन सक्छ, किनभने मन उसको नियन्त्रणमा हुन्छ, मनलाई छाडा छोड्नु हुन्न। मनलाई काम लगाउने तरिका के हो? हर हमेसा चिन्तन गर्ने, हर हमेसा आफूले जानी जानीकन विविध विषयमा विचार गर्ने, अहिले यो विषय के गर्ने होला त्यसमा विचार गर्ने, भोलिको योजना बनाउने, यो विषयमा नि योजना बनायो, अर्को विषयमा नि योजना बनायो, उसलाई त फुर्सदै भएन अरू चिन्ता गरेर बस्ने, आफै मन चलिरहोस् त्यतातिर उसले मनलाई फुर्सदै दिएन, मनलाई काम लगाइरह्यो। हे मन, यो विषयमा चिन्तन गर, अरू केही काम भेटाएन भने गीत लेख्न थाल, कविता लेख्न थाल, कथा लेख्न थाल, एउटा चित्र बनाउन शुरू गर, कुनै न कुनै सृजनात्मक काम शुरू गरिहाल। सृजनात्मक काम शुरू गर्यौं भने हाम्रो मन त्यही अल्झियो, अब चाहिने नचाहिने कुरा सोच्ने फुर्सद पाएन, मनलाई छाडा छोड्नुहुन्न, केही न केही काम दिइरहनुपर्छ, किनभने मनको स्वभाव छ खाली बस्न सक्दैन, काम दिनुपर्छ। र आफूले काम लगाइरह्यो मनलाई, काम दिइरह्यो भने अनि मनलाई एकछिनपछि मन अब काम सकियो, अब आराम गरौं, आरामसँग मन स्थिर हुन्छ, शान्त हुन्छ मन। त्यसकारण सुन्दरतम तरिका मनलाई जहिले पनि कर्ममा लगाइरहने, यसले मन राम्रो बन्छ र योजनाहरू बन्छन्,
र प्रगतिमुखी हुन्छ व्यक्ति। जहाँ जहाँ मानिसको मन चिन्तनमा जान्छ प्रगतितिर गयो, जहाँ जहाँ चिन्तामा जान्छ दुर्गतितिर गयो। चिन्ता भनेको आफै मनमा आउने विचारहरू, आफै खेल्ने कुरा, आफूलाई होसै छैन, जे विषयमा विचार गर्दिन भन्यो त्यही विषयमा विचार चलिरहेको हुन्छ। नियन्त्रण बाहिर आउने विचारहरू, यो चाहिँ चिन्ता। आफूले जसले आफ्ना विचारलाई नियन्त्रण गर्यो, म यो विषयमा विचार गर्छु, अब यो विषयमा म सोच गर्दछु, यो विषयमा योजना बनाउँछु, भोलि गर्ने कामको लागि यसरी तयारी गर्छु, र आफ्नो मनलाई भोलिको तयारीमा प्रयोग गर्यो भने यो चिन्तन यसले हाम्रा सारा दुःखहरूको हरण गर्छ। हाम्रा सारा दुःखहरू हाम्रो मनको चिन्तन अवस्थाले नाश गर्छ। सारा दुःखहरू उत्पन्न गर्ने चिन्ता अवस्थाले पुरै दुःखको निर्माण गर्छ। सुख दुःख बाहिर कहीँ छैन, मनमा छ, र दुःख मनको चिन्तामा, सुख मनको चिन्तनमा, बस त्यति नै हो। यसलाई ठिकसँगले बुझौं। अर्को कुरा, त्योभन्दा अगाडि मनलाई विश्राममा लैजान के गर्नुपर्छ? यो त मनलाई श्रममा लगाउने कुरा भयो। मनलाई आफैले श्रममा लगाउने, आफूले काम दिने, आफै काम नगरोस्, छाडा नहोस् मन, मन नियन्त्रित होस्, यसको तरिका त हामीले बुझ्यौं, चिन्तन गर्ने। अब मनलाई विश्राम कसरी, विश्राममा कसरी लैजाने? विश्राममा जब काम सकियो, चिन्तनहरू सकियो, त्यसपछि विश्राममा जाने बेलामा जे हुन्छ होस् मनलाई छोड दिने। कसरी छोड दिने भने प्रवाहमा छोड दिने, जसरी नदी बगेको छ। एउटा थोपा नदीमा पर्यो, नदीमा बग्यो, थोपा थोपा मिलेर नदी बन्यो, नदी बग्न थाल्यो। नदीले कहिल्यै पछाडि फर्केर हेर्दैन, नदीले कहिल्यै कसैलाई पनि निषेध पनि गर्दैन, यो गर भनेर आदेश पनि दिँदैन। फोहोर आए पनि बगाएर लैजान्छ, सफा आए पनि बगाएर लैजान्छ। जे हुन्छ उसले प्रवाहमा आफूलाई त्यसैमा एक बनाएर लैजान्छ। फोहोर भए फोहोरैसँग मिलेर नदी बग्छ, सफा छ भने सफासँगै मिलेर बग्छ। यो फोहोर योसँग बग्दिन भन्दैन, धमिलो पानी आएछ म धमिलोसँग मिल्दिन भन्दैन, धमिलो होस् सङ्लो होस् प्रवाहमा जान्छ। त्यस्तै गरी कसैले राम्रो काम गर्छन्, नराम्रो काम गर्छन्, आफ्नो स्वभाव अनुसार गर्छन्, म उनीहरूमै बग्दिन्छु, दुइटैलाई स्वीकार गर्छु। कसैले राम्रो काम गरे पनि मलाई स्वीकार छ, नराम्रो गर्यो त्यो पनि स्वीकार छ, म कसैको विरोध गर्दिन, म राम्रो गर्छु नि, म चाहिँ राम्रो गरौं, अरूले के गर्यो उसको कुरा, सबैलाई म राम्रो बनाउन सक्छु र एउटा सफा पानीले सबै पानीलाई सफा गर्छु भनेर लागेर सक्छ र त्यो त प्रवाहमा हिँड्दै हिँड्दै गएपछि आफै सफा हुन्छ। त्यसै गरी मानिस पनि जब जीवनलाई अगाडि भोग्दै जान्छ आफै राम्रो बन्दै जान्छ। कति पहिला नराम्रा प्रवृत्ति भएका मान्छेहरू, नराम्रा सोच विचार भएका मानिसहरू अगाडि हन्डर खाँदै जान्छन्, सुध्रिँदै जान्छन्, पछाडि आफै समयले सुधार्छ। जसरी पानी बग्दै जान्छ पानी आफै सङ्लिँदै जान्छ, त्यस्तै हो सबैलाई उसको आफ्नो हन्डरले, आफ्नो घटनाक्रमहरूले, आफ्ना दुःखले सिकाउँदै जान्छ, सब सिक्दै जान्छन्। मैले कसैलाई सिकाएर सिकाउन सक्दिनँ, सङ्लो पानी अलिकति छ भन्दैमा सबै धमिलो पानीलाई सङ्लो बनाउन सक्दैन, सम्भव हुँदैन। बरु त्यही मिलेर जानु नै श्रेयस्कर हुन्छ, हामी पनि मिलेर जानुपर्छ। म अलग हुँ भन्ने सोच्नुहुन्न, एउटा रुखमा भएको

0: हाल्दैन सुरुगर।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हिराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082590 4663 9829 8150 53।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: हावा शान्त भयो त्यो बेलामा पातले म नाच्छु अब म हल्लिन्छु नाच्छु भनेर हुन्छ होइन सारा बोट शान्त भयो रुख शान्त भयो म पनि शान्त हौ सबैले जे गरिरहेको छ त्यही प्रवाहमा आफूलाई लिएर जानु नै शान्तिको स्रोत हो एउटाले एउटा काम गरिराखेका छ आफू विपरीत गर्न खोज्नु अशान्तिको मूल जड नै त्यही हो जे भइरहेको छ म यो समाजभन्दा अलग होइन समाज राम्रो छ भने म यही राम्रोको हिस्सा हुँ नराम्रो छ भने म पनि त्यसैको हिस्सा हुँ सबैजनालाई नराम्रो बनाएर म मात्रै राम्रो बन्न खोजेर म राम्रो बन्न सक्दिन किनभने म त्यही समाजको उपज हुँ त्यहीँबाट उत्पन्न भएको हुँ समाज जस्तो छ म पनि त्यस्तै छु अरूले जे गर्छन् मैले पनि त्यही गर्नुपर्छ यो प्रवाह हो जीवन यो जीवनमा म एक्लो छैन म मात्रै होइन म मात्रै एक्लै भएर म बनेको होइन म आज जुन ठाउँमा छु जे बनेको छु यही समाजको कारणले बनेको छु परिवारको कारणले बनेको छु इष्टमित्रको कारणले बनेको छु मसँग अलिकति बुद्धि छ भने ज्ञान छ भने त्यो ज्ञान पनि मैले यही जगतबाट लिएको हुँ मेरो आफ्नो ज्ञान कहाँ हो र अरूबाट सिक्दै सिक्दै सिक्दै मैले ज्ञान लिएको हुँ नि

0: कारण मेरो ज्ञानको स्रोतै यही जगत हो, यही संसार हो, अनि यो संसार भन्दा अलग म कसरी हुन सक्छु? मैले अलिकति सुखको अनुभव गरेको छु, यहीँबाट सुख लिएको छु, यहाँबाट नलिएको भए म एक्लै सुखी हुन सक्थे र सक्दैन थिए, यहीँबाट लिएको छु। मैले सम्पत्ति पनि कमाए भने कहाँबाट माथि आकाशबाट सम्पत्ति झरे आएर यिनीहरू सबैबाट मैले लिएर जम्मा गरेको हुँ। मेरो सम्पत्तिका स्रोत यी अरू मानिसहरू हुन्, समाज हो। मानिस नभइदिएको भए एक्लै सम्पत्ति आउँथ्यो र सबैसँग भएको सम्पत्ति अलि अलि अलि लिँदै लिँदै मैले धेरै बनाएको हुँ। मेरो स्रोत यिनीहरू नै हो। कुनै पनि प्रकारको मेरो सुखको स्रोत यो समाज हो, यो परिवार हो, इष्ट मित्र हुन्, साथीभाइ हुन्। त्यसकारण यिनीहरूभन्दा अलग म छैन, म एउटै हो। म उनीहरूभन्दा अलग बन्न खोजे भने त्यो प्रकृतिको विपरीत हुन्छ, र जसले प्रकृतिको विपरीत काम गर्छ उसले त दुःख पाउँछ नै। जतिसुकै सम्पन्न भए पनि मन अत्यधिक अशान्त हुन्छ। अशान्तिको मूल जड यही हो, अरू अलग म अलग, अरूसँग म मिल्नै सक्दिन, यो मान्छे नराम्रो, यो खराब, यो दुष्ट भनेर अरूलाई नराम्रो बनाएर आफू राम्रो बनिरहेको हुन्छु। जबकि म राम्रो पनि भन्छु भने केही जसलाई दुष्ट ठानेको छु उनीहरूबाटै लिएको राम्रो हो, उनीहरूबाटै सिकेको ज्ञान हो। मैले मात्रै के हुन्छ र मैले के जानेको छु र जन्मदै कसरी जानेर आएको हुन्छ र जन्मदै कोही विद्वान हुन्छ र सारा विद्वता, सारा ज्ञान, सारा सम्पत्ति, सारा सम्बन्ध, सब कुरा हामीले अरूबाट लिइरहेका छौँ। हर एक कला अरूबाट लिइरहेका छौँ। आज मलाई अलिकति सुखी हुनुपर्छ भने पनि अरूले प्रशंसा गरिदिनुपर्छ, अरूले सम्मान गरिदिनुपर्छ, अलिकति आनन्दको अनुभव गर्नको लागि अरूले मलाई माया गरिदिनुपर्छ। थोरै अरूले माया गरिदिएनन् मलाई भने म सुखी हुन सक्छु र अरूले मलाई सम्मान गरेनन् भने म सुखी हुन सक्छु र सुखको मेरो स्रोत कोरे छ, अरू सबै रहेछन्। र अरूले भने नमान्नु, उनीहरूलाई दुश्मन ठान्नु, यी मानिसहरू नराम्रा हुन् भनेर भन्नु भनेको आफ्नो सुखको स्रोतलाई गाली गर्नु हो, आफ्नो सुखको स्रोतलाई अपमान गर्नु हो। त्यही गरेर हामी दुखी छौ। जसको कारणले हामीले सुख पाइराखेका छौ उसैलाई ठेस पुर्याउँछौ, ठोस लगाउँछौ, त्यसैलाई घोच्छौ। मेरो परिवार नभए म एक्लै सुखी हुन सक्दैन सक्दैन थिए, तर त्यही परिवारलाई सबभन्दा बढी दुःख दिन्छौ। जहाँबाट सुख आउँछ त्यसैलाई घोचिरहन्छौ हामी, अनि कसरी सुखी हुने? होइन, प्रवाहमा छोड दिनुपर्छ, आफूलाई छोड दिने, उनीहरूको काखमा छोड दिने। तिमीहरू नै मेरो सुखका स्रोत हौ, तिमीहरू जे भन्छौ म मान्न तयार छु। मेरो आफ्नो बुद्धिले मात्रै केही भएको होइन, मैले अलिकति मेरो बुद्धि पनि छ भने तिमीहरूबाटै प्राप्त भएको बुद्धि हो, यो बुद्धिको स्रोत पनि तिमीहरू नै हौ। त्यस कारणले म छोड दिन्छु आफूलाई, जसले अरूको काखमा आफूलाई छोड दिउ, जे गर्छौ गर, तिमीहरूले जे भन्यो म मान्न तयार छु, मलाई स्वीकार छ। तिमीहरूको हर एक व्यवस्था अवस्था मा मेरो असहमति छैन। जो सहमत भइदियो यहीँबाट शान्ति उत्पन्न भयो, यहीँबाट सुख उत्पन्न भयो। दुईटा कुरालाई, एउटा विस्तार, अर्को श्रम। श्रमको लागि जहिले पनि चिन्तन, शुभ चिन्तन, राम्रो कुरा, प्रगतिमुखी कुरामा हर हमेशा आफ्नो मनलाई लगाउने, मनलाई खाली नछोड्ने, निरन्तर मनलाई काम दिइरहने, भोलिको योजना बनाइरहने, यसो गरे राम्रो हुन्छ, यसो गरे राम्रो नराम्रो हुन्छ, विगतको अनुभवको आधारमा भोलिको लागि योजना निरन्तर बनाउने, निरन्तर सृजनशील कर्म गर्ने, सृजनशील सोच राख्ने। दोस्रो, अरूको अरूप्रति असहमति होइन, हर एक प्रति सहमत हुने, भारी बोकेर नहिँड्ने। जसले जे भन्यो यो नराम्रो भन्यो, यसले नराम्रो गर्यो, उसले नराम्रो गर्यो, सारा दुनियाँले गरेका नराम्रा कर्महरूको बोझ हामी आफ्नो टाउकोमा लिएर हिँड्छौ। ए बाबा, जसले नराम्रो गर्यो उसैले टाउकोमा बोक्छ नि, किन बोक्नु तपाईँले? हामी त बोकेर हिँड्छौ, त्यही बोझ नबोक्ने, जसले जे गर्छ उसको बुद्धि अनुसार गर्छ, आफ्नो स्वभाव अनुसार गर्छ, आफ्नो प्रकृति अनुसार गर्छ, सामर्थ्य आफ्नो क्षमता अनुसार गर्छ। त्यस कारण स्वीकार गर्ने, जसले जे पनि गरिरहेको छ सर्वस्वीकार, यो सर्वस्वीकारबाट ध्यानको जन्म हुन्छ। ध्यान भनेकै प्रवाहमा बग्नु हो, जे हुन्छ हुन दिनु हो, विरोध गर्नु ध्यान होइन। नदी ध्यानस्थ छ किनभने नदी बगिरहेको छ, ऊ न पछाडि हेर्छ न यो भएन भन्छ, कसैले फोहोर फाले पनि उसलाई उसलाई स्वीकार्छ, बगाएर लैजान्छ, सफा आए पनि बगाएर लैजान्छ, कसैले फोहोर ढल हालोस् कि कसैले दूध चढाओस् कि नदीलाई मतलबै छैन, जे भए पनि बगाएर लैजान्छ। जे आउँछ प्रवाहमा बग्न दिनु, चुपचाप बसेको छ, जे हुन्छ होस्। आवाजहरू आइरहेको छन्, कुनै आवाजप्रति विमति छैन, कुनै आवाजप्रति समर्थन या विरोध छँदै छैन। हर एकलाई जसले समान रूपमा अनुभव गरेर बस्न सुरु गर्छ, स्थिर रहन्छ सबै कुराप्रति, त्यही त ध्यानको शुरूआत, यहीँबाट ध्यान सुरु हुन्छ।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जार को व्यवस्था,
1: अर्डर अनुसार खाली बोतल को उत्पादन,
2: 20 लिटर जार मा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-3577।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू,
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: पानी मा फुल्ले भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
15: शान्त तथा पारिवारिक वातावरण भएको
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
15: तिहार सुसारको राम्रो व्यवस्था भएको
14: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
15: घरको जस्तै माया पाउने
16: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
17: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
16: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183
18: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
18: सम्पर्क फोन नम्बर 082-5-62-601 सम्पर्क मोबाइल नम्बर 98-5-78-35-990 98-5-78-31-684 र 98-5-78-30-270
19: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
20: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
21: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धत्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
20: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
21: यौन उत्तेजना नहुने
20: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
21: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
20: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
18: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार समय बिहान 11 बजेदेखि
21: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
18: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-08 होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
22: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
18: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
22: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
18: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
22: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910
18: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
23: प्रश्न छ हरेक समय आफूलाई वर्तमान क्षणमा राख्नु भन्नुहुन्छ तर वर्तमानमा नै रहेर कति भूत्र भविष्यको कुराहरू समाधान पनि गर्नुपर्ने हुन्छ अनि वर्तमानमा मात्र रहेर कसरी हाम्रो व्यवहारहरू समाधान हुने होला अध्यात्मले हामीलाई वर्तमानमा रहनु भन्छ तर हामीलाई के लाग्छ भने नि म वर्तमानमा आएँ भने त भविष्यको योजना कसले बनाउने विगतका कुराहरू फर्केर कसले हेर्ने किनभने हामीले विगतबाट पाठ सिक्नु छ र भविष्य निर्माण गर्नु छ दुईटा काम गर्नु छ त हामी विगत जुन छ पास्ट जुन छ त्यसमा द प्यास्ट अनि फ्युचर त्यसमा मात्रै बिस्तारै जान थाल्छौ अनि के हुन्छ भने अलिक दिनपछि हामी जब विगतको कुरा सोच्न थाल्छौ नि त्यसमा विगतबाट पाठ सिक्न छोडेर विगतको नराम्रो अनुभव मात्रै सम्झेर त्यसमा रुमलिन थाल्छौ। त्यो रुमलिने त्यस्तै यस्तै शब्द छ साइकोलोजीले मनोविज्ञानले प्रयोग गर्ने रुमिनेटिङ भन्छ मनोविज्ञानले। त्यो रुमिनेसन प्रारम्भ हुन्छ, हामी विगतमा हराउँछौ, अब त्यहाँबाट पाठ सिक्नुपर्ने हो, पाठ सिक्दैनौ। मनभरि घाउ चोट असफलताका चोटहरू लिएर कसरी तपाईँले भविष्य निर्माण गर्नुहुन्छ? अब त हाम्रा लागि अतीत जुन छ त्यो चाहिँ भविष्यतिर बढ्नलाई बढ्ने बाटोमा गोडा तान्ने उपाय मात्र भएको छ एकातिर, र यस्तो भएको हुनाले भविष्यको जब तपाईँ चिन्तन गर्न थाल्नुहुन्छ तपाईँ चिन्तन गर्नै सक्नुहुन्न, तपाईँको मनमा के आउन थाल्छ भने विगतलाई लिएर असफलताका घाउहरू मनमा राखेको भएर भविष्यको कल्पना गर्ने बित्तिकै त्यही विगत दोहोरिन्छ कि फेरि दुःख पाउँछु कि रोगी हुन्छु कि मलाई अरूले माया गर्दैनन् कि छिटै मर्छु कि आज मसँग जो छ उसले मलाई छोडेर जान्छ कि टाट पल्टिन्छु कि खान पाउँदिन कि एक्लै हुन्छु कि म एक्लै छु कि, यस्ता नराम्रा कुरा मनमा आउन थाल्छन्। त वास्तवमा हामी विगत र भविष्यलाई पुरै बिगारेर बसेका छौ। विगतले दिनुपर्ने पाठ हो, पाठ हामीले सिक्नै छोड्यौं, विगतमा हामी शोकमा डुब्यौं, र भविष्यले दिनुपर्ने योजना हो, भविष्यले त आशा दिनुपर्ने, उत्साह दिनुपर्ने, वाह क्या जीवन म बनाउँदैछु भन्, तर भविष्य सम्झिने बित्तिकै मनमा चिन्ता आउन थाल्छ। चिन्ता भविष्यमुखी हो, शोक विगतमुखी हो। ग्रीफ इज समथिङ फ्रम द पास्ट एन्ड स्ट्रेस इज समथिङ फ्रम द फ्युचर। अब मन हरायो, अतीतमा र भविष्यमा हरायो, तर जे गर्नुपर्ने त्यो गरेन, मन अल्झियो, हरायो र सिद्धियो। यसरी हाम्रो मन आज हेर्यौं भने हिजोको शोक र भविष्यको चिन्ता बाहेक केही पनि बचेन, यस्तो मान्छेले अब के गर्ने अगाडि? त्यस कारणले यसलाई सफा गर्नुहोस्। जब तपाईँ वर्तमानमा आउनुहुन्छ, वर्तमानमा आउनु भनेको के हो भने नि एकमात्र सत्य वर्तमान क्षण हो। ल विगत देखाउनुहोस् त तपाईँ, तपाईँ कहाँ देखाउन सक्नुहुन्छ? हिजो के भयो तपाईँ देखाउन सक्नुहुन्छ? यहाँ फोटो देखाएर हुँदैन, हिजोमै फर्केर देखाउनुपर्छ। देखाउनुहोस् त, हिजो तपाईँलाई कसैले गाली गर्यो अरे मलाई देखाउनुहोस् त, ल हिजो तपाईँलाई कसैले प्रेम गर्यो अरे देखाउनुहोस् त, देखाउन सकिन्छ? हिजो केवल मनमा मात्र छ, कहीँ पनि छैन अन्यत्र, र भविष्य देखाउन सक्नुहुन्छ? वर्तमान एकमात्र सत्य हो, पहिलो यसलाई बुझ्नुहोस्। दोस्रो, अतीत र भविष्य दुईटैबाट काटेर वर्तमानको क्षणमा प्रवेश गर्न सक्यो भने नि वर्तमानको क्षणमा तपाईँ प्रवेश गर्दा तपाईँ यति ऊर्जाले भरिनुहुन्छ, सबै ऊर्जा न अतीतमा छ न भविष्यमा छ, ऊर्जा वर्तमानमा छ, ऊर्जा पुरै वर्तमानमा छ। तपाईँको होल एनर्जी, तपाईँ एकछिन पनि वर्तमानमा टिक्न सक्नुभयो भने तपाईँ आफूलाई पृथ्वीको सबभन्दा शक्तिशाली व्यक्ति पाउनुहुनेछ। त्यसकारणले ध्यान मेडिटेशन नाम गरेको महानायकलाई जीवनमा लिएर आउनुहोस्। ध्यानले के गर्छ भने नि तपाईँको अतीत सिध्याइदिन्छ, तर अतीतका राम्रा स्मृति नचलाइकन नराम्रा स्मृति जलाएर खरानी बनाइदिन्छ, र भविष्यको चिन्ताबाट तपाईँलाई मुक्त गरिदिन्छ। भविष्यमा सृजना गर्न सक्ने शक्ति मात्र तपाईँसँग शेष रहन्छ। जे चाहिन्न त्यसलाई ध्यानले हटाइदिन्छ, जे चाहिन्छ त्यो त कति बढाउँछ बढाउँछ, तपाईँमा सृजना गर्न सक्ने शक्ति हुन्छ, र हरेक व्यक्तिसँग सृजना गर्ने क्षमता छ। मात्रै अतीतका घाउले व्यक्तिलाई रोकेको छ। तपाईँ काम गरे पनि कसरी गर्नुहुन्छ? त म यो गर्दा पनि असफल भएँ, यो गर्दा पनि असफल भयो, त्यसले मलाई यस्तो भन्यो, त्यसले मलाई यस्तो गर्यो, मेरो पत्नीले यसो गरिन्, पतिले यस्तो गर्यो, यहाँ बिग्रियो, ती घाउ र चोटहरू बोकेर, त्यत्रो ठूलो भारी बोकेर जीवनको सगरमाथा कहिले र कसरी चढ्नु होला? त्यसकारणले अब बन्दै गरेको नयाँ युग, यो जुन भविष्य छ, यसको महानायक ध्यान हो। एउटा त प्रविधि हो, एआई हो, आर्टिफिसियल इन्टेलिजेन्स हो महानायक, अर्को ध्यान हो। यी दुईटा कुरा जीवनमा जसको आयो नि भविष्य उसको तपाईसँग प्रविधि छ, प्रविधिमा राम्रो काम गर्न जान्नुहुन्छ भने तपाईँ आर्जन मजाले गर्न सक्नुहुन्छ, तर तपाईँको मन नै शान्त छैन भने तपाईँको आर्जन के गर्नुहुन्छ? घरमा हेर्नुहोस्, ठूलो घर छ, बंगला छ, महल छ, महँगो पलङ छ, घरको मालिक चाहिँ रातभरि निदाउन नसकेर स्लिपिङ ट्याब्लेट खान्छ, घरमा काम गर्ने मान्छे चाहिँ एकछिन समय मिल्यो भने भुइँमा बसेर सुटुक्क निदाइहाल्छ, धनी को चाहिँ हो मलाई भन्नुहोस् त, धनी को चाहिँ हो? भाइ विचार गर्नुहोस्, धन आर्जन गर्दै जाँदा ध्यानको क्षमता बढाउँदै जानुपर्ने हो मनुष्यले। र तपाईँलाई अर्को सुन्दर रमाइलो लाग्ला, संस्कृतमा धन र ध्यान एउटै अर्थ हुन्छ, संस्कृतले ध्यानलाई नै धन भन्छ, त्यही भएर कोही पनि मान्छे मर्यो भने निधन भयो भन्छ नि, निधन भनेको पैसा सकियो भनेको होला त, ध्यानको क्षमता सकियो भनेको निधन भयो। किन निधन भयो? फलानु नेताको निधन भयो किन लेख्नुहुन्छ? ती नेताजीले जीवनभर बिचरा ध्यान चाहिँ गरेनन्, धन चाहिँ के हो चिनेनन्, अब निधन चाहिँ कसरी हुन्छ? मरे भन्ने मिल्छ? त्यो त्यो क्षमता, ध्यानको क्षमता त्यो एन्टिभाइरस चलाए जस्तै हो, भ्याक्युम क्लिनर चलाए जस्तै हो। र तपाईँ जतिसुकै क्षेत्रमा प्रगति गर्नुहोस्, तपाईँ महान मनोवैज्ञानिक पनि किन नहुनुहोस्, तपाईँ संसारको सबभन्दा बुद्धिमान व्यक्ति पनि किन नहुनुहोस्, तपाईँमा ध्यानको क्षमता छैन भने त्यो बुद्धिले धेरै केही पनि गर्दैन। के तपाईँलाई थाहा छ, संसारमा सबभन्दा बढी आत्महत्या बुद्धिमान मान्छेले नै गर्छ। जसको धेरै बुद्धि छैन उसलाई त आत्महत्याको सोच पनि आउँदैन, दुई छाक खान पायो भएन कि खुसी हुन्छ, उसलाई आत्महत्याको त विचारै आउँदैन। र तपाईँलाई यो सुन्दा पनि आश्चर्य लाग्ला कि संसारमा सबैभन्दा बढी आत्महत्या हुने पेसाहरू मध्ये मनोवैज्ञानिकहरू पर्दछन्, किनभने उसले मनको अँध्यारो भाग देख्यो, समाधान चाहिँ देखेको छैन। त्यसकारणले अतीत भविष्यबाट मनलाई मुक्त गर्नुहोस्, मनलाई मुक्त गरेर भविष्यबाट मनलाई मुक्त गर्दा तपाईँ भविष्य निर्माण गर्न नसक्ने होइन, भविष्य त तपाईँले जस्तो चाहनुहुन्छ त्यस्तै निर्माण गर्न सक्ने क्षमता तपाईँभित्र छ, त्यो ध्यानले खोलिदिन्छ त्यो क्षमता। त्यसकारणले ध्यानलाई स्वागत गर्नुहोस्।
0: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
24: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
25: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
26: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
24: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
28: छाती, दम, निमोनिया, खोकी, छेरो,
27: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
27: पेट, ग्यास्ट्रिक, कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
28: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
28: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
27: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
28: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति